शुभ प्रभात, नमस्कार। मीडियम वेब को 213.67 मीटर तथा 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै श्रोताले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप र एफएम कञ्चनजंघा 103 मेगाहर्ज मार्फत पनि सुन्न सक्नुहुनेछ। श्रोता, आज हो विक्रम सम्वत 2083 साल जेठ महिनाको 4 गते। तद अनुसार ईस्वी सम्वत 2026 मई महिनाको 18 तारीक आज सोमबार। हाम्रो स्टुडियो घड़ी अनुसार समय बिहानीको 6:32 भइसकेको छ र यस प्रातकालीन समयमा आकाशवाणी गान्तोक सुनिरहनु भएका सम्पूर्ण रेडियो प्रेमी श्रोताहरूलाई हार्दिक स्वागत साथै न्यानो अभिवादन जनाउँदै अब प्रारम्भ गर्न लागिरहेका छौं प्रातकालीन सेवा यस मंगल ध्वनिबाट।

आदरणीय श्रोता, राष्ट्रपिता महात्मा गान्धीले भन्नुभएको थियो, हामीले मानिसहरूको गल्ती गर्नु हुँदैन, बरू उनीहरूको असल गुणलाई हेर्नुपर्दछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं र अब प्रस्तुत गर्दछौ भक्ति प्रभात।

आफैलाई बुझ्ने क्षमता प्रदान गर्दछ। ईश्वरीय आराधनाको कार्यक्रम भक्ति प्रभातको पर्खाईमा रहनुभएका तमाम श्रोतालाई हार्दिक स्वागत तथा न्यानो अभिवादन जनाउँदछौ। यस प्रातकालीन समयलाई भक्तिमय बनाउन आज हामीले लिएर आएका छौं कलाकार पदम ढकाल अनि समूहको सुमधुर आवाजमा सजिएका केही भक्तिमय भजनहरू। श्रोता, अब कार्यक्रमको शुरूआत गरौं कलाकार पदम ढकाल अनि समूहको स्वरमा सजिएको यस भजनबाट।

ईश्वरले मानिसलाई कहिले सजाय दिँदैनन्, मानिसको आफ्नै कर्मले उसलाई सजाय दिदछ। हजुर श्रोता, यहाँहरूले सुनिरहनु भएको छ आकाशवाणीको गान्तोक केन्द्रबाट कार्यक्रम भक्ति प्रभात अन्तर्गत कलाकार पदम ढकाल अनि समूहको स्वरमा सजिएका भक्तिमय भजनहरू। त श्रोता, आउनुहोस् अब श्रवण गरौं उनैको आवाजमा सजिएको यस भजनलाई।

0: श्रोता, यतिन्जेल यहाँहरूले सुनिरहनु भएको थियो कार्यक्रम भक्ति प्रभात अन्तर्गत गायक कलाकार पदम ढकाल अनि समूहको स्वरमा सजिएका केही भजनहरू। आजलाई भने यसै भजन पश्चात यस कार्यक्रमको यही भजनको साथ यस कार्यक्रमको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप साथै एफएम कञ्चनजंघा 103 MHz पनि सुन्न सक्नुहुनेछ। श्रोता, अब प्रस्तुत छ आजको हाम्रो प्रथम अधिवेशनमा प्रसारण गरिने कार्यक्रमहरूबारे संक्षिप्तमा जानकारी। अहिले 6:55 अनि 7 बजे सुनाउनेछौ आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी क्रमैले हिन्दी, संस्कृत अनि हिन्दी भाषामा समाचार। 7:05 पुनः यस केन्द्रबाट सुनाउनेछौ कार्यक्रम गोल्डन मेलोडिज। 7:25 सुनाउनेछौ आकाशवाणी खरसाङ केन्द्रबाट सम्प्रसार गरी नेपाली भाषामा समाचार। 7:35 विविध जानकारी र ज्ञानवर्धक कार्यक्रम प्रणाम सिक्किम प्रस्तुत गर्नेछौ। 8 बजे अनि 8:15 आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ क्रमशः हिन्दी अनि अंग्रेजी भाषामा समाचार। त्यसपछि 8:30 आकाशवाणीको उत्तर पूर्वी सेवा सिलङ केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ अंग्रेजी भाषामा समाचार। 8:40 पुनः यस केन्द्रबाट लिएर आउनेछौ कार्यक्रम गीतिमाला। 9 बजे सुनाउनेछौ मुख्य समाचार। 9:02 सुनाउनेछौ कार्यक्रम चित्रांजली। 10 बजे सुनाउनेछौ मुख्य समाचार। 10:02 सुनाउनेछौ कार्यक्रम ताजे तरानी। 10:30 आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसारित गरी सुनाउनेछौ एफएम गोल्डका कार्यक्रमहरू। श्रोता, यो थियो अब उसो प्रसारण गरिने कार्यक्रमहरूबारे छोटो जानकारी। सो पूरा भयो। यो आकाशवाणी गान्तोकको र अहिले समय बिहानीको 6:55 हुने लागेको छ र अब सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी क्रमैले संस्कृत अनि हिन्दी भाषामा समाचार। कृपया केही क्षण प्रतीक्षा गर्नुहोला। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि साथै एफएम कञ्चनजंघा 103 MHz पनि सुन्न सक्नुहुनेछ। श्रोताहरूले अब केहीको क्षणमा सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी संस्कृत अनि हिन्दी भाषामा समाचार। केही क्षण प्रतीक्षा साच्नुहोला।
1: आकाशवाणी सम्प्रति वार्ताः श्रूयन्ताम्। प्रवाचकः सुरेश चन्द शर्मा। अथ वार्ताः। प्रधानमन्त्री श्री नरेन्द्र मोदी गतरात्रौ गोथेनबर्ग इत्यत्र स्वीय स्वीडिश समकक्षेण उल्फ क्रिस्टर्सन इत्यमुना साकं संवादं विहितवान्। श्री मोदी द्विदिवसीय स्वीडन यात्रान्तर्गतं गतदिने गोथेनबर्ग इत्यत्र सम्प्राप्तवान्। भारत स्वीडन देशयोः सम्बन्धेष् मोदिनः असाधारण योगदानाय दूरदर्शी नेतृत्व सम्माने च प्रधानमन्त्री श्री मोदी रॉयल ऑर्डर ऑफ द पोलर स्टार डिग्री कमांडर ग्रेड क्रॉस इत्यनेन सम्मानेन सभाजितवान्। प्रधानमन्त्री मोदी सह प्रतिनिधिमण्डल स्तरीय वार्तान्तर्गतम् उभौ नेतारौ भारत स्वीडन सम्बन्धानां समेषां पदक्षेपाणां समीक्षामपि कृतवन्तौ। उभौ नेतारौ व्यापार, निवेश, प्रविधि, नवाचार, हरित परिवर्तनम्, अन्तरिक्ष रक्षा अनुसन्धानम् समेत्य नैकेषु विषयेषु चर्चितवन्तौ। स्वीय सम्बोधने श्रीमोदी आतंकवादम् आलोचयन् नैकेषु विषयेषु विस्तृतेन वक्तव्यम् प्रकटितवान्। आतंकवादम् विरुध्य संघर्षे स्वीडिश प्रधानमन्त्रिणः

श्रोता, कार्यक्रमलाई अघि बढ़ाउने क्रममा अब प्रस्तुत गर्न लागिरहेका छौं चलचित्र अन्तर्वार्ता। यो चलचित्र सन् 1962 सालमा निर्माण भएको थियो भने यस चलचित्रको निर्देशक मोहन कुमार र निर्माता राजेन्द्र भाटिया अनि मोहन सिगेल हुन्। धर्मेन्द्र, बालराज सानी, माला सिन्हा, शशिकला र नाजिर हुसेन जस्ता खप्पिस कलाकारहरूले यस चलचित्रमा मुख्य रूपमा अभिनय गरेका छन्। मदन मोहनले यस चलचित्रमा संगीतहरू आबद्ध गरेका छन्। अरू श्रोता, अब सुनौ चलचित्र अन्तर्वार्ता, कलाकार लता मंगेशकरको आवाजमा सजिएको यो गीतलाई।

आदरणीय श्रोता, आकाशवाणी गान्तोक केन्द्रबाट सुन्दै हुनुहुन्छ कार्यक्रम गोल्डन मेलोडीज। यस कार्यक्रमको अघिल्लो प्रस्तुति छ सन् 1962 सालमा दर्शक सामु आएको चलचित्र असली नक्लीबाट गायक कलाकार लता मंगेशकरको आवाजमा रहेको गीत। यस चलचित्रका निर्देशक ऋषिकेश मुखर्जी हुन् भने निर्माता एलबी लक्ष्मणा अनि एलबी ठाकुर हुन्। यस चलचित्रमा साधना शिवदासिनी, देव आनन्द, लीला चितनेस, नाजिर हुसेन अनि अनवर हुसेनले मुख्य रूपमा अभिनय गरेका छन् भने शंकर जयकिशनले यस चलचित्रमा संगीतहरू आबद्ध गरेका छन्। श्रोता सुन्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति चलचित्र असली नक्लीबाट लिएको गीत गायक कलाकार लता मंगेशकरको मधुर आवाजमा।

आदरणीय श्रोता, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं र श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि साथै एफएम कञ्चनजंघा 103 मेगाहर्जबाट पनि सुन्न सक्नुहुनेछ। श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम गोल्डन मेलोडीज अन्तर्गत सदाबहार हिन्दी गीतहरू। श्रोता हजुरहरूलाई सदाबहार हिन्दी गीत सुनाएर मनोरञ्जन गराउँदा गराउँदै अब हामी यस कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं। यहाँहरूलाई कार्यक्रममा अन्तिम प्रस्तुति सुनाउन लागिरहेका छौं चलचित्र बात एक रात की बाट। गायक कलाकार हेमन्त कुमारको आवाजमा सजिएको गीत। यो चलचित्र सन् 1962 सालमा निर्माण भएको हो। यस चलचित्रको निर्देशक शंकर मुखर्जी हुन् र यस चलचित्रमा देव आनन्द, वहिदा रहमान, जोनी वाकर, असित सेन र उल्हासले मुख्य रूपमा अभिनय गरेका छन्। यसका साथै चलचित्रमा सचिन देव बर्मनले संगीतहरू आबद्ध गरेका छन्। श्रोता स्वीकार्नुहोस् कार्यक्रमको यो अन्तिम प्रस्तुति चलचित्र बात एक रात की बाट गायक कलाकार हेमन्त कुमारको स्वरमा रहेको यो गीतलाई।

श्रोताहरूले यतिन्जेलसम्म सुनिरहनु भएको थियो कार्यक्रम गोल्डन मेलोडीज, जसको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं र हाम्रो स्टुडियो घड़ी अनुसार 7:25 भइसकेको छ र यहाँहरू समक्ष अब केही क्षणमा प्रस्तुत हुनेछ आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गरी नेपाली भाषामा समाचार। केही क्षण प्रतीक्षा साच्नुहोला।

0: आकाशवाणी हो, अब सविता क्षेत्रबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले गोथेनबर्गमा स्वेडेनी प्रधानमन्त्री उल्फ क्रिस्टरसनसँग वार्ता गर्नुभयो। प्रधानमन्त्री श्री मोदीलाई स्वेडेनको सर्वोच्च सम्मान रॉयल अर्डर अफ द पोलर स्टार डिग्री कमाण्डर ग्राण्ड क्रसले सम्मानित गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी पाँच देशको भ्रमणको चौथो चरणमा आज नर्वे पुग्नुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाह छत्तीसगढ़को दुई दिने भ्रमणमा हिज साँझ रायपुर पुग्नु भएको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मंत्री जगत प्रकाश नड्डा 79औं विश्व स्वास्थ्य सभा में भाग लिन स्विटजरलैंड पुग्नु भएको छ। अनि कांग्रेस नेता वीडी सतीशनले आज केरलम को मुख्यमंत्री को रूप में शपथ लिनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले हिज राति गोथेनबर्गमा स्वेडेनी प्रधानमन्त्री उल्फ क्रिस्टरसनसँग वार्ता गर्नुभयो। श्री मोदी स्वेडेनको दुई दिने भ्रमणको लागि हिज गोथेनबर्ग पुग्नु भएको थियो। दुई देश बीचको पारस्परिक सम्बन्धमा असाधारण योगदान र वहाँको दूरदर्शी नेतृत्वको सम्मानमा प्रधानमन्त्री श्री मोदीलाई स्वेडेनको सर्वोच्च सम्मान रॉयल अर्डर अफ द पोलर स्टार डिग्री कमाण्डर ग्राण्ड क्रसले सम्मानित गरिएको छ। यो सम्मान कुनै देशको प्रमुखलाई प्रदान गरिएको सर्वोच्च सम्मान हो। यो प्रधानमन्त्री श्री मोदीको 31औं अन्तर्राष्ट्रिय सम्मान हो। प्रतिनिधिमण्डल स्तरीय वार्ताको क्रममा दुवै नेताहरूले भारत स्वेडेन सम्बन्धका सबै पक्षहरूको समीक्षा गर्नुभयो। यी छलफलहरूको क्रममा द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीको स्तरमा सहमति भएको थियो।
1: यात्रा के दौरान दोनों देशों ने वर्ष 2026 से 2030 तक के लिए संयुक्त कार्य योजना अपनाई, जिसका उद्देश्य अगले पांच वर्षों में द्विपक्षीय आर्थिक आदान प्रदान को दोगुना करना है। इंडिया स्वीडन स्ट्रॉन्गर टुगेदर टुवर्ड्स 2047 थीम के तहत दोनों देशों ने 2027 में भारत में द्विपक्षीय व्यापार एवं निवेश शिखर सम्मेलन आयोजित करने पर सहमति जताई। स्वीडन उद्योगपति और प्रमुख कंपनियों के प्रतिनिधियों के साथ बातचीत में प्रधानमंत्री ने मेक इन इंडिया और मेड विद स्वीडन पहल के तहत निवेश बढ़ाने का आह्वान किया, विशेषकर राष्ट्रीय हरित हाइड्रोजन मिशन और क्रिटिकल मिशन मिनरल मिशन जैसे क्षेत्रों में। दोनों देशों की साझेदारी अब सेमीकंडक्टर और मजबूत सप्लाई चेन जैसे उच्च विकास वाले क्षेत्रों पर विस्तारित होगी। तकनीकी और जलवायु परिवर्तन के क्षेत्र में भी यात्रा के दौरान कई महत्वपूर्ण समझौते हुए। प्रधानमंत्री ने पहलगाम आतंकी हमले के बाद भारत के प्रति समर्थन व्यक्त करने के लिए स्वीडन का विशेष आभार भी व्यक्त किया।
2: आतंकवाद पूरी मानवता के लिए गंभीर चुनौती है। पिछले वर्ष पहलगाम में हुए आतंकी हमले के बाद हमें स्वीडन से मिले समर्थन के लिए मैं प्रधानमंत्री क्रिस्टरसन का आभार व्यक्त करता हूं। हम आतंकवाद और उसके समर्थकों के विरुद्ध लड़ाई जारी रखेंगे।
1: इस यात्रा में साझा बौद्धिक विरासत और व्यापक क्षेत्रीय सहयोग को भी नहीं पहचान दी। साक्षी सिंह, आकाशवाणी समाचार, गोथेनबर्ग, स्वीडन।
0: बैठकको क्रममा राजकुमारी विक्टोरियाले स्वेडेनका राजा र रानीको तर्फबाट शुभकामना व्यक्त गर्नुभयो। न्यानो स्वागतको लागि कृतज्ञता व्यक्त गर्नुहुँदै प्रधानमन्त्री श्री मोदीले राजा कार्ल 16 गुस्ताफलाई उहाँको 80 जन्मदिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभयो। यसअघि प्रधानमन्त्रीको विमान स्वेडेनी हवाई क्षेत्रमा प्रवेश गर्दा स्वेडेनी हवाई सेनाका लड़ाकू विमानहरूले सुरक्षा एस्कर्ट प्रदान गरेका थिए। विमानस्थलमा पुग्नु भएपछि स्वेडेनी प्रधानमन्त्रीले श्री मोदीलाई न्यानो स्वागत गर्नुभयो। लोकसभा अध्यक्ष ओम बिरलाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वेडेनको रॉयल अर्डर अफ द पोलर स्टार कमाण्डर ग्राण्ड क्रसबाट सम्मानित हुनुभएकोमा बधाई दिनुभएको छ। श्री बिरलाले यो प्रतिष्ठित सम्मानले दूरदर्शी नेतृत्व र विश्वभरि भारतको बढ़दो प्रतिष्ठालाई प्रतिविम्बित गरेको बताउनुभयो। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वेडेनको सर्वोच्च सम्मान रॉयल अर्डर अफ द पोलर स्टार कमाण्डर ग्राण्ड क्रसबाट सम्मानित हुनुभएकोमा प्रधानमन्त्री श्री मोदीलाई बधाई दिनुभएको छ। श्री गोयलले यो राष्ट्रिय गौरवको क्षण भएको बताउनु भएको छ। गोथेनबर्गमा छानिएका स्वेडेनी कम्पनीहरूका प्रमुख कार्यकारी अधिकारीहरूसँग अन्तर्क्रियाको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले स्वेडेनी फर्महरूलाई उत्पादन, हरित हाइड्रोजन मिशन, स्वच्छ ऊर्जा र अन्य क्षेत्रहरूमा भारतमा आफ्नो उपस्थिति विस्तार गर्न आग्रह गर्नुभयो। लोकतन्त्र, पारदर्शिता, नवप्रवर्तन र दिगोपनको साझा मूल्यमा आधारित भारत र स्वेडेन बीचको सम्बन्धलाई जोड़ दिनुहुँदै श्री मोदीले नवप्रवर्तन र दिगोपनमा स्वेडेनको क्षमताहरूलाई भारत को विशाल स्केल प्रतिभा पुल र वृद्धि गतिसँग संयोजन गर्न आह्वान गर्नुभयो। भारतको द्रुत आर्थिक परिवर्तनलाई उजागर गर्नुहुँदै श्री मोदीले देशको बलियो घरेलू मांग, डिजिटल सार्वजनिक पूर्वाधार, उत्पादन विस्तार र आगामी पुस्ताको पूर्वाधार विकासमा ध्यान आकर्षित गर्नुभयो। चर्चाहरू लचिलो आपूर्ति श्रृंखला, हरित संक्रमण, दिगो गतिशीलता, जीवन विज्ञान र डिजिटल प्रविधिहरू जस्ता क्षेत्रहरूमा सहयोगलाई सुदृढ पार्नमा केन्द्रित रहेको थियो। प्रधानमन्त्रीले 21औं शताब्दीको लागि समाधानहरू सहसृजना गर्न स्वेडनको नवप्रवर्तन र दिगोपन क्षमताहरूलाई भारतको विशाल स्केल प्रतिभा र विकासको गतिको साथ जोड्नमा महत्व दिनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोशल मीडिया ह्याण्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी पाँच देशको भ्रमणको चौथो चरणमा आज नर्वे पुग्नुहुनेछ। यो प्रधानमन्त्री मोदीको नर्वेको पहिलो भ्रमण हुनेछ। श्री मोदी विगत 43 वर्षमा नर्वे भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुन्। भ्रमणको क्रममा श्री मोदी तेस्रो भारत नर्डिक शिखर सम्मेलनमा भाग लिनुहुनेछ र द्विपक्षीय बैठकहरू गर्नुहुनेछ। प्रधानमन्त्रीले नर्वेका राजा ह्यारल्ड पाँचौं र रानी सोन्जालाई भेट गर्नुहुनेछ। श्री मोदीले नर्वेका प्रधानमन्त्री जोनस गहर स्टोरसँग द्विपक्षीय वार्ता पनि गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीले आफ्ना नर्वेली समकक्षीसँग भारत नर्डिक व्यापार तथा अनुसन्धान शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ। यस कार्यक्रमको क्रममा भारत नर्डिक सम्बन्धमा प्राप्त प्रगतिको समीक्षा गरिनेछ। थप रूपमा छलफलहरू यी सम्बन्धहरूलाई अझ सुदृढ पार्नमा केन्द्रित हुने अपेक्षा गरिएको छ। विशेष गरी स्वच्छ र हरित प्रौद्योगिकी तथा समुद्री अर्थव्यवस्थामा ध्यान केन्द्रित गर्दै सम्बन्धलाई अझ मजबूत पार्ने बारेमा बातचीत हुने सम्भावना रहेको छ। केन्द्रीय गृहमन्त्री अमित शाह छत्तीसगढ़को दुई दिने भ्रमणमा हिज साँझ रायपुर पुग्नुभएको छ। यस भ्रमणको क्रममा श्री शाह रायपुर र बस्तरमा धेरै कार्यक्रमहरूमा भाग लिनुहुनेछ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डा 79औं विश्व स्वास्थ्य सभामा भाग लिन स्विजरल्याण्ड पुग्नु भएको छ। यो 6 दिने सम्मेलन आज जेनेभामा शुरू हुँदैछ। श्री नड्डाले यस वर्षको विषयवस्तु वैश्विक स्वास्थ्यलाई नयाँ आकार दिनु एक साझा दायित्वले विश्वव्यापी स्वास्थ्य चुनौतीहरूलाई सम्बोधन गर्न सामूहिक कार्यको महत्वलाई जोड़ दिने बताउनुभयो। उहाँले भन्नुभयो यो सभाले 165 भन्दा बढ़ी देशका स्वास्थ्य मन्त्रीहरू प्रतिष्ठित व्यक्तिहरू र जनस्वास्थ्य विशेषज्ञहरूलाई एउटै मञ्चमा ल्याउनेछ। सम्मेलनले बलियो थप समावेशी र लचिलो स्वास्थ्य प्रणाली निर्माण गर्ने साझा विश्वव्यापी प्रतिबद्धतालाई पनि पुष्टि गर्नेछ। कंग्रेस नेता वीडी सतीशनले आज केरलमको मुख्यमन्त्रीको रूपमा शपथ लिनुहुनेछ। मुख्यमन्त्री निर्वाचित सतीशनले आज हुने शपथ ग्रहण समारोह अघि हिज 21 सदस्यीय यूडीएफ मन्त्री परिषदको घोषणा गर्नुभयो। आज शपथ लिने 21 मन्त्रीहरूमध्ये 14 जना सतीशन आफै पनि पहिलो पटक मन्त्री बन्दै हुनुहुन्छ। राज्यपाल राजेन्द्र अर्लेकरलाई मन्त्रीहरूको सूची बुझाएपछि मन्त्री परिषदको घोषणा गर्नुहुँदै सतीशनले यूडीएफ मन्त्री परिषदका सबै सदस्यहरूले सँगै शपथ लिने बताउनुभयो। मुख्यमन्त्री पदको अतिरिक्त कंग्रेस पार्टीले 11 मन्त्री पद सुरक्षित गरेको छ, जबकि इण्डियन युनियन मुस्लिम लीगलाई 5 विभाग बाँडफाँड गरिएको छ। केरलम कंग्रेस, रिभोल्युशनरी सोशलिष्ट पार्टी, केरला कंग्रेस र कम्युनिष्ट मार्क्सिष्ट पार्टीले प्रत्येकले एक एक मन्त्री पद प्राप्त गरेका छन्। श्री सतीशनले तिरुवान्चु राधाकृष्णलाई अध्यक्ष र शनिमोल उस्मानलाई थप अध्यक्षको रूपमा काम गर्ने घोषणा पनि गर्नुभएको छ। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले हिज द्वारका विधानसभा क्षेत्रमा लगभग 100 करोड़ रूपियाँ बराबरका विभिन्न विकास परियोजनाहरूको उद्घाटन गर्नुभयो। मुख्यमन्त्रीले यी परियोजनाहरू पूरा भएपछि यस क्षेत्रमा पानी जम्ने, क्षतिग्रस्त सड़कहरू, ओभरफ्लो हुने र ढल बिजुली आपूर्ति सम्बन्धी समस्याहरूबाट मुक्ति मिल्ने बताउनु भएको छ। यो समाचार युट्युबमा @AIRKarsang मार्फत पनि यहाँहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले गोथेनबर्गमा स्वेडनी प्रधानमन्त्री उल्फ क्रिस्टरसँग वार्ता गर्नुभयो। प्रधानमन्त्री श्री मोदीलाई स्वेडनको सर्वोच्च सम्मान रॉयल अर्डर अफ द पोलर स्टार डिग्री कमाण्डर ग्राण्ड क्रसले सम्मानित गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी पाँच देशको भ्रमणको चौथो चरणमा आज नर्वे पुग्नु भएको छ। केन्द्रीय गृहमन्त्री अमित शाह छत्तीसगढ़को दुई दिने भ्रमणमा हिज साँझ रायपुर पुग्नु भएको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डा 79 विश्व स्वास्थ्य सभामा भाग लिन स्विजरल्याण्ड पुग्नु भएको छ अनि कांग्रेस नेता वीडी सतीशनले आज केरलमको मुख्यमन्त्रीको रूपमा शपथ लिनुहुनेछ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
3: मीडियम वेबको 213.67 मिटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता समय यस बेला बिहानको 7:35 भइरहेको छ र अब भनी यहाँहरूमाझ प्रस्तुत गर्दछौ विविध जानकारी तथा मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम।

0: नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर हामी फेरि उपस्थित भएका छौं। अस्ति खुशबुले भन्दै हुनुहुन्थ्यो धेरै अघि हाम्रो कार्यक्रममा, है ढिकी जाँतो हरायो,
1: पक्कै
0: देखिँदैन आजकल, है
1: ढिकी
0: भनेको के हो, जाँतो भनेको के हो, ओखली मुस्लीहरू हराइसक्यो है। र अब

0: इन्टरनेशनल म्युजियम डे भनेर पालन गरिन्छ विश्वका प्राय देशहरूले, र यसैबारे जानकारी राख्दै आजको हाम्रो प्रणाम सिक्किम कार्यक्रमको थालनी गर्न चाहन्छौ।
1: हजुर श्रोता, आज अर्थात 18 मईको दिन सम्पूर्ण विश्वमा अन्तर्राष्ट्रिय संग्रहालय दिवसको रूपमा पालन गरिन्छ। संग्रहालयहरूको विशेषता अनि यसको महत्वलाई सम्झिँदै संयुक्त राष्ट्रले 1983 मे 18 दिन अन्तर्राष्ट्रिय संग्रहालय दिवसको रूपमा मनाउने निर्णय लिएको थियो। यसको उद्देश्य आम मानिसहरूमा संग्रहालयप्रति जागरूकता फैलाउनु अनि उनीहरूलाई संग्रहालयहरूमा गएर आफ्नो इतिहासबारे जान्न प्रति जागरूकता बनाउनु रहेको छ। इतिहासको किताबहरू पढ्न नानीहरूलाई अल्छी महसुस हुने भए तापनि संग्रहालयहरूमा इतिहासको चीजहरूलाई नजिकबाट हेर्दा बौद्धिक मनोरञ्जन हुने गर्दछ। भारतमा पनि कैयौं संग्रहालयहरू छन् जसमा भारतको इतिहासदेखि लिएर भारतीय रेलवे, गुडिया अनि भारतीय कृषिको इतिहाससँग हामीलाई परिचित गर्ने मौका दिँदछ। त भारतको मुख्य संग्रहालयहरूबारे हामी कुरा गर्न गइरहेछौं। सर्वप्रथम हामी कुरा गरिरहेछौं राष्ट्रिय संग्रहालयबारे। यस संग्रहालयमा लगभग 2,00,000 भारतीय अनि विदेशी मूलको संग्रहहरू छ, जो भारतको पछिल्लो 5,000 वर्षको इतिहास अनि सांस्कृतिक धरोहरहरूमाथि प्रकाश पार्ने गर्दछ। यो भारतको सबैभन्दा ठूलो संग्रहालयहरूमा एक हो। यसलाई 1949 दिल्लीको जनपथको छेउ बनाइएको थियो। यहाँ पुरानो समयको रेलगाड़ीहरूदेखि लिएर लग्जरी कोचहरूको बारेमा जान्ने मौका मिल्दछ, जसको प्रयोग भारतको महान राजाहरूद्वारा गरेका थिए। यसबाहेक यहाँ राजा महाराजाहरूको गहना, जेवरातहरू, चित्र अनि उनीहरूद्वारा चलाएको हाई हतियार बारे पनि जानकारी गराउँदछ। यहाँ महात्मा बुद्धको एक सेक्सन पनि राखिएको छ, जहाँ उनको प्रतिमाहरू अनि बुद्ध स्तूपहरू राखिएको छ। यसरी नै क्यालिको संग्रहालय बारे कुरा गर्न पर्दा, अहमदाबाद स्थित क्यालिको संग्रहालय पर्यटकहरूको मुख्य आकर्षणको केन्द्र हो। यहाँ गौतम साराभाई अनि उनको बहिनी गिरा साराभाईले 1949 शुरू गरेका थिए। यस संग्रहालयमा एक भन्दा एक कपड़ाहरूको कलेक्शन राखिएको छ। यहाँ कपड़ा एवं वेशभूषा मुगल कालको समयदेखि लिएर आधुनिक भारतसम्मको कलेक्शनहरू सजिएको छ। यसरी नै अर्को संग्रहालय रहेको छ नेपियर संग्रहालय। 19 शताब्दीमा बनिएको नेपियर संग्रहालय भारतको पुरानो संग्रहालयहरूमा एक हो। यो केरलको राजधानी तिरुवनन्तपुरममा स्थित छ। यो लर्ड नेपियरको नामले प्रभावित छ, जो मद्रासको गवर्नर थिए। यहाँ कथकली कठपुतली मोडल, संगीत वाद्ययन्त्र, काँस्यबाट बनेको देवी अनि देवताहरूको मूर्ति इत्यादिहरू यहाँ प्रदर्शित गरिएको छ। यसरी नै अर्को संग्रहालय बारे जानकारी गराउँदा कानपुर संग्रहालयको कुरा गर्न गइरहेछौं। कानपुर संग्रहालयमा ठूलो संख्यामा कलाकृतिहरू अनि स्मृति चिन्हहरू राखिएको छ, जो शहरको ती मानिसहरूको इतिहासलाई बताउँदछ जसले भारतको स्वतन्त्रताको निम्ति अंग्रेजहरूसँग संघर्ष गरेका थिए। यहाँको प्रमुख आकर्षण ऐतिहासिक तोप हो, जो ब्रिटिशहरूको समयको हो। वर्ष 1999 स्थापित यो संग्रहालय मल रोडको फूलबागमा स्थित छ। राष्ट्रिय कृषि विज्ञान म्युजियम पनि एक अर्को संग्रहालय हो। भारतीय कृषि अनुसन्धान परिषदको राष्ट्रिय कृषि विज्ञान केन्द्र परिसर नयाँ दिल्ली स्थित राष्ट्रिय कृषि विज्ञान म्युजियम हो। यहाँ भावी कल्पनाहरूको साथ हाम्रो देशमा कृषिमा प्रागैतिहासिक काल अनि वर्तमान समयको स्टेट अफ द आर्ट कृषि प्रौद्योगिकीहरूसँग सम्बन्धित कृषि प्रगतिलाई दर्शाएको छ। यस म्युजियममा पञ्चवर्षीय योजना अनि हरित क्रान्तिको गाथाको लोकप्रिय प्रारूप पनि समेटेर राखिएको छ। म्युजियममा 150 प्रदर्शनीहरू छ, जसको प्रदर्शन 10 प्रमुख खण्डहरूमा गरिएको छ। जस्तै कृषिको 6 स्तम्भ, प्रागैतिहासिक कालमा कृषि, सिन्धु घाटी सभ्यता, वैदिक एवं वैदिक पश्चात युग, सल्तनत अनि मुगलकालीन युग इत्यादि। यसरी नै अर्को मुख्य संग्रहालय हो राष्ट्रिय रेलवे संग्रहालय। नयाँ दिल्ली स्थित राष्ट्रिय रेलवे संग्रहालय देशको एउटा मात्र यस्तो संग्रहालय हो जसमा भारतीय रेलवेको 161 वर्षहरूको कहानीलाई दर्शाउँदछ। यसको स्थापना फरवरी 1977 गरिएको थियो। यस संग्रहालयमा भारतीय रेलवेसँग सम्बन्धित 100 भन्दा अधिक वस्तुहरू प्रदर्शित गरिएको छ। यसमा स्थिर एवं चलित मोडल, सिग्नल उपकरण, पुरातन फर्निचर, ऐतिहासिक चित्र एवं यससँग सम्बन्धित साहित्य आदि प्रस्तुत छन्। यो संग्रहालय यहाँ

0: प्रदर्शित रेलवे को दिब्बाहरू जसमा वेल्स को राजकुमार को सलून अनि मैसूर को महाराजा को सलून सामिल छ अनि यही सलून को निम्ति पनि यसलाई जानिन्छ। यस संग्रहालय को अन्य मुख्य आकर्षणहरू हुन् फेरी क्वीन, पटियाला राज्य को मोनोरेल ट्रेनवेज, अग्निशामक इंजिन, क्रेन ट्रैंक, कालका सिमला रेल बस, अग्निरहित वाष्प लोकोमोटिव इत्यादि। खेलौना ट्रेन द्वारा यस संग्रहालयको चारैतर्फ घुमाउने गर्दछ।
1: हजुर, आज किन अन्तर्राष्ट्रिय संग्रहालय दिवस पालन गरिन्छ, अर्थात इन्टरनेशनल म्युजियम डे को महत्व के छ, किन पालन गरिन्छ, यसबारे जानकारी सुन्नुभयो खुशबुबाट। र साँच्चै नै हामीले पनि यस्तो पुरानो चिजहरू छ, कतिवटा ठाउँहरू देखेका छौं, कतिजना व्यक्ति विशेषले पनि संग्रह गरेर राखेका छन् है पुरानो पुरानो चिजहरू, र पछि पछि त्यो चाहिँ अब काम लाग्छ है। र यसबारे जानकारी राखिसकेपछि एउटा गीत हामी यहाँ समक्ष राख्न चाहन्छौं।

गीत सुन्दै हुनुहुन्थ्यो श्रोता, प्रणाम सिक्किम कार्यक्रममा हामी छौं। र अब फेरि एउटा दिवसबारे कुरा गर्न मन परेको छ। आज वर्ल्ड एड्स भ्याक्सिन डे को रूपमा पनि पालन गरिन्छ, अर्थात विश्व एड्सको टीकाकरण दिवसको रूपमा पनि पालन गरिन्छ, र यसबारे हामी जानकारी राख्न चाहन्छौ। हजुर, प्रत्येक वर्ष 18 मईको दिन वर्ल्ड एड्स भ्याक्सिन डे अर्थात विश्व एड्स टीका दिवसको रूपमा मनाउने गरिन्छ। हामी सबैलाई थाहा भएकै कुरा हो कि श्रोता, अहिलेसम्म विश्वमा एड्स रोगको उपचारको लागि कुनै पनि टीका या त भनौं औषधिको निर्माण हुन सकेको छैन, जसले गर्दा एड्स रोगलाई एक प्राणघातक रोग मानिन्छ। असुरक्षित यौन सम्बन्ध र एड्स संक्रमित रोगको आदान प्रदानले फैलने यो रोगको उपचार भनेको नै यस रोगको बारेमा जागरूकता फैलाउनु हो, र मानिसहरूलाई यो एड्स रोग लाग्नुको बारेमा जानकारी प्रदान गराई यस रोगको चपेटमा पर्न देखिने बचाउनु हो। र यसै उद्देश्यले प्रत्येक वर्ष 18 मे अर्थात आजको दिन वर्ल्ड एड्स भ्याक्सिन डे अर्थात विश्व एड्स टीका दिवसको रूपमा पालन गरिने गरिन्छ। हजुर, 18 मे सन् 1997 अमेरिकाका तत्कालीन राष्ट्रपति बिल क्लिन्टनले मोर्गन स्टेट युनिभर्सिटीमा दिनुभएको एक भाषणमा उहाँले एड्स रोगको उन्मूलनको लागि विश्वभरिका वैज्ञानिकहरूलाई एड्स रोगको टीकाको निर्माण गर्नेतर्फ कार्य गर्ने सुझाव दिएका थिए, र यही बिल क्लिन्टनले दिनुभएको भाषणको सम्झना स्वरूप ठिक एक वर्षपछि अर्थात 18 मे 1998 प्रथम पल्ट वर्ल्ड एड्स भ्याक्सिन डे अर्थात विश्व एड्स टीका दिवसको रूपमा पालन गरिएको थियो, र त्यसपछि प्रत्येक वर्ष आजको दिन यो दिवस पालन गरिँदै आइरहेको छ। श्रोता, विश्व स्वास्थ्य संगठन साथै यूएन एड्सले तयार पारेको 2024 रिपोर्ट अनुसार विश्वमा 40-45 मिलियन मानिसहरू यो एचआईभी रोगसित जुझिरहेका छन्। यसमा 39-44% 15 वर्षदेखि उभोका अनि 1.4 मिलियन 14 वर्षसम्मका ससाना नानीहरू पनि सामेल छन्। यसै गरी यसमा 53% महिला अनि बालिकाहरू संक्रमित छन् भने उनीहरूमध्ये 87% मानिसहरूले आफूहरू एचआईभी संक्रमित भएको 2024 मात्र थाहा पाएका हुन्, र अझै 5.3 मिलियन मानिसहरूले आफूहरू एचआईभी एड्सको कारण विभिन्न रोगहरूले संक्रमित भएको कुरा थाहा पाएकै छैनन्। श्रोता, 2024 अन्ततिरको सर्वे अनुसार केवल 31.6 मिलियन एचआईभी पीड़ितहरूले मात्र एआरटी अर्थात एन्टिरेट्रोभाइरल थेरापी लिइरहेको कुरा पुष्टि भएको छ। वर्ष 2096 तुलनामा एचआईभी संक्रमणको रफ्तारमा 61% कमी आएको छ, जस्तो कि 1996 3.4 मिलियन मानिसहरू एचआईभी संक्रमित भएका थिए भने 2024 आएर केवल 1.3 मिलियन मानिसहरू एचआईभी संक्रमित भएका छन्। यसै गरी एचआईभीको कारण हुने मृत्युदरमा पनि 70% कमी आएको रिपोर्टले बताएको छ। अब भारतको प्रसंगमा कुरा गरौं श्रोता, भारतमा 2025 रिपोर्ट अनुसार 25.61 लाख अर्थात 2.56 मिलियन मानिसहरूले संक्रमित जीवन बाँचिरहेका छन्। 2010 तुलनामा 49% कमी आएको छ। यद्यपि 25.61 लाख संक्रमित रहनु भनेको विश्व स्तरमा दोस्रो नम्बरमा संक्रमित रहनु भनेको हो। भारतमा 25.61 लाख संक्रमितहरूमा केवल 18.67 लाख एचआईभी संक्रमित मानिसहरूले मात्र एआरटी लिइरहेको कुरा रिपोर्टमा बताएको छ। श्रोता, राज्य स्तरको कुरा गरौं अब। 2025 आँकडा अनुसार मिजोराममा प्राय 32,000 एचआईभी संक्रमित रहेका छन्, जो अन्य राज्यहरूको तुलनामा सर्वाधिक रहेको छ। त श्रोता, आज वर्ल्ड एड्स भ्याक्सिन डे हो, र यसै अवसरमा हामीले छोटो थप जानकारी पनि राख्यौं विश्व अनि भारतमा के कति एचआईभी संक्रमितहरू छन् त्यसबारे पनि।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता। अब कुरा गरौं आजको दिन जन्म ग्रहण गर्ने केही व्यक्तिहरू बारे।
1: 1949 जन्मिएकी हुन् हिन्दी फिल्म अभिनेत्री फरिदा जलाल, जसले 200 भन्दा बढ़ी फिल्महरूमा अभिनय गरेकी छिन्। उनले विशेष हिन्दी साथै तेलुगु, तमिल अनि अंग्रेजी भाषाका फिल्महरूमा अभिनय गरेकी छिन्। उनले अभिनयको शुरूआत 1967 फिल्म तकदीरबाट गरेकी हुन्। 70 र 80 दशकमा थुप्रै मुख्य कलाकार साथै सहकलाकारको रूपमा काम गरेकी छिन्। तकदीर, बहारों की मंजिल, आराधना, दिलवाली दुल्हनिया ले जाएंगे, बेजुबान इश्क, लागा चुनरी में दाग इत्यादि फिल्महरूमा अति नै सुन्दर तरिकाले आफ्नो किरदारलाई न्याय पुर्याएकी छिन्। यसरी नै जन्मको कुरा गर्दा 1933 आजकै दिन हरदनहल्ली देवेगौड़ाको जन्म भएको हो, अर्थात एसडी देवेगौड़ाको जन्म भएको हो। उनी भारतको 11 प्रधानमन्त्री रहेका हुन्, साथै कर्नाटकको 14 मुख्यमन्त्री पनि। उनी जनता दल राजनीतिक पार्टीको लिडर थिए। उनले 20 वर्षको उमेरमा राजनीतिमा प्रवेश गरेका थिए। शुरूआतमा उनले कांग्रेस पार्टीमा ज्वाइन गरेका थिए। मध्यम वर्गीय परिवारमा जन्मेका देवेगौड़ा किसानहरूको समस्यालाई राम्रोसँग बुझ्दथे। उनले किसानहरूको निम्ति धेरै लड़ाईहरू पनि लड़ेका छन्। उनी हर समुदाय, जाति, समाजको मानिसहरूको कुराहरू ध्यान लाएर सुन्दथे। यसैले उनलाई माटीका पुत्र भनेर पनि बोलाइन्छ। उनको जन्म कर्नाटकको हसन जिल्लामा भएको थियो। जन्मकी कुरा गर्दा 1954 भारतीय रिजर्व ब्याङ्कको 10 राज्यपाल एस जगन्नाथनको जन्म भएको थियो आजकै दिन। उनको कार्यकाल 16 जून 1970 19 मई 1975 रहेको थियो। उनको कार्यकालमा पहिलोपल्ट 20 रूपियाँ र 50 रूपियाँको भारतीय नोट प्रस्तुत भएको थियो, जसमा एस जगन्नाथनको हस्ताक्षर रहेको छ। हजुर श्रोता, आजकै दिन श्रोताहरूको पनि जन्मदिन पर्न गएको छ होला। जस कसैको पनि जन्मदिन पर्न गएको छ उनीहरू साथै आज जन्मदिन पर्न गएको विशिष्ट हस्तीहरूको सम्झना गर्दै भनौँ शुभकामना दिँदै सुनौ एउटा गीत।

हजुर, दिन थियो 1974 को 18 मे, अर्थात आजकै दिन। अनि आकाशवाणीको दिल्ली केन्द्रको स्टेशनबाट बावी फिल्मबाट भर्खरै सुन्नुभएको सुप्रसिद्ध गीत बजिरहेको थियो। ठिक 9 बजी बिहान यस गीतलाई बीचमै रोकेर उद्घोषणा भयो, कृपया एउटा महत्वपूर्ण प्रसारणको प्रतीक्षा गर्नुहोला। केही सेकेण्ड पश्चात रेडियोमा उद्घोषकको स्वर गुन्जियो। आज बिहान 8:05 भारतले पश्चिमी भारतको एक अज्ञात स्थानमा शान्तिपूर्ण कार्यहरूको निम्ति भूमिगत परमाणु परीक्षण गर्यो। हजुर, यो भारतको पहिलो परमाणु परीक्षण थियो र यस कार्यको नाम थियो स्माइलिङ बुद्ध। यो परीक्षण राजस्थानको पोखरणमा गरिएको थियो। हुन त यो आधार रूपमा सफल परीक्षण थियो, तर परमाणु शक्ति देश बन्नको निम्ति भारतको पहिलो पाइला थियो। जब यो परमाणुको निर्माण भइरहेको थियो तब यसलाई शान्तिपूर्ण कार्यको निम्ति परमाणु विस्फोट भनिन्थ्यो, तर यो कार्य सम्पन्न भएको दिन यसलाई स्माइलिङ बुद्ध नाम दिएको थियो। यस कार्यलाई 1974 बुद्ध पूर्णिमाको दिन सम्पन्न गरिएको थियो र भारतले शान्तिपूर्ण कार्यको निम्ति गरेकोले यसको नाम हाँसिरहेका बुद्ध अर्थात स्माइलिङ बुद्ध नाम दिएको हो। हजुर श्रोता, यसैले भारतमा यस दिनलाई यही घटनाको सम्झना गर्दै पोखरण परमाणु विस्फोट दिवसको रूपमा पालन गर्दछ।

लौतर श्रोता, यसको साथै आजलाई पनि छुटिने बेला भएको छ र भोलि बिहान 19 तारीक मेमा घटेका विविध घटनाहरूसितै अन्य जानकारीहरू बोकेर हामी तपाईँहरू समक्ष आउनेछौ। तबसम्मको लागि बिदा चाहन्छौ। नमस्कार।

यहाँले सुनिरहनु भएको थियो विविध जानकारी तथा मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम, जसको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय यस बेला बिहानीको 8 बज्ने लागेको छ र अब यहाँहरूले सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट क्रमैले हिन्दी अनि अंग्रेजी भाषामा समाचार। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ, साथै एफएम कञ्चनजंघा 103 मेगाहर्जबाट पनि श्रोताहरूले हाम्रो यस गान्तोकको प्रसारणलाई सुन्न सक्नुहुनेछ। श्रोताहरूले अब केही क्षणमा सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट क्रमैले हिन्दी अनि अंग्रेजी भाषामा समाचार, त्यसपछि उत्तर पूर्वीय केन्द्र सिलोङ केन्द्रबाट सुन्नुहुनेछ अंग्रेजी भाषामा समाचार। केही क्षण प्रतीक्षा साच्नुहोला।

साँच्चै श्रोता, आफ्नो शब्द आफ्नो भावनामा आफ्नै कथा लुकेर बसेको हुन्छ। कसलाई सुनाऊ मनको व्यथा, चोटहरूले पोल्दछ एक्लोपनमा, गाह्रा घाउ कहीँ कतै मनमा बिसाउने गर्दछ। सपनाले सजाएका रहरहरूमा त्यो मन्दिर पनि आज सुनसान छ। श्रोताहरूले सुनिरहनु भएको छ नेपाली आधुनिक गीतहरूको संगालो कार्यक्रम गीतिमालामा। कार्यक्रमलाई अघि बढाउँदै अब फेरि सुनाउन लागिरहेको छु गायक कलाकार लाक्पा शेर्पाको आवाजमा रहेको यो अर्को गीतलाई।

तिम्रो यादहरूको सँगालो लिएर, तिम्रो यादहरूको सँगालो लिएर आँखामा बेहोस सपना लिएर तिम्रो यादमा तर्पिरहँ या बसिरहँ। श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम गीतिमालामा नेपाली आधुनिक गीतहरू। त श्रोता, कार्यक्रमलाई अघि बढाउँदै अब फेरि सुनाउन लागिरहेका छौं गायक कलाकार कुमार परियारको आवाजमा रहेको यो अर्को गीतलाई।

श्रोताहरूले सुनिरहनु भएको थियो आकाशवाणीको गान्तोक केन्द्रबाट कार्यक्रम गीतिमाला, जसको निर्धारित समय यही पूरा हुँदछ। यो आकाशवाणी गान्तोकको, अब सुन्नुहोस् मुख्य समाचार। गृह विभागको अड इभन प्रणाली सम्बन्धी अधिसूचनालाई निरन्तरता दिँदै परिवहन विभागले आजदेखि गान्तोकमा बिहान 7 देखि राति 8 बजेसम्म प्रत्येक 30 मिनटमा सिटी रनर बस सेवा सञ्चालन शुरू गरेको छ। अर्को सूचना जारी नभएसम्म यो व्यवस्था लागू रहनेछ। विभागले शनिबार र आइतबार पनि सार्वजनिक यातायात सेवा नियमित सञ्चालन हुने जनाएको छ। एसएनटी बस, स्थानीय ट्याक्सी तथा ठूला यात्रुवाहक सवारी साधनहरू पनि तोकिएको मार्ग अनुसार सञ्चालनमा रहनेछन्। राज्यको 51 राज्य दिवस समारोहमा सहभागी बन्न सिक्किम आउनुभएका भारतका उपराष्ट्रपति सीपी राधाकृष्णन हिजो बिहान सड़क मार्ग भएर प्रस्थान हुनुभयो। यसअघि बिहान उपराष्ट्रपतिले पुरानो लोकभवन परिसरमा गुराँसको बिरूवा रोपेर पर्यावरण संरक्षणप्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो। हिज नै लोकसभा सांसद डाक्टर इन्द्रहाङ सुब्बाले लोकभवनमा उपराष्ट्रपति सीपी राधाकृष्णनसित भेट गर्दै सिक्किमको राज्य दिवस समारोह उहाँको उपस्थितिले ऐतिहासिक र गरिमामय बनेको बताउनुभयो। भारतीय मौसम विज्ञान विभाग गान्तोकले हिजदेखि 23 मईसम्म सिक्किमका विभिन्न जिल्लाहरूमा मेघ गर्जन सहितको वर्षा हुने जनाएको छ। विभागले विशेष मौसम बुलेटिन जारी गर्दै भनेको छ, विशेष गरी मंगन र गान्तोक जिल्लाका उच्च भूभागहरूमा भारी वर्षा हुनका साथै चट्याङ सहित मेघ गर्जन अनि हिमपात हुने सम्भावना छ। सरकारले भनेको छ सीबीएसई 12 परीक्षामा अनस्क्रीन मार्किङ प्रणालीबाट मूल्यांकनमा पारदर्शिता र निष्पक्षता बढ़ेको छ। भारतको परिणाममाथि हिज नयाँ दिल्लीमा विद्यालय शिक्षा तथा साक्षरता विभाग सचिव संजय कुमारले भन्नुभयो, सीबीएसईले यस वर्ष लागू गरेको प्रणालीबाट मूल्यांकनमा अधिक पारदर्शिता र निष्पक्षता सुनिश्चित हुँदछ। अण्डर 17 राष्ट्रिय फुटबल टोलीकी खेलाड़ी पाकिम निवासी अविष्ठा बस्नेतलाई चीनमा सम्पन्न एसियाली अण्डर 17 महिला फुटबल प्रतियोगितामा सहभागी भई राज्य फर्किने क्रममा हिज रम्फूमा भव्य स्वागत जनाइयो। सुन्दै हुनुहुन्थ्यो आकाशवाणीको गान्तोक केन्द्रबाट मुख्य समाचार पूरा भयो। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले अब सुन्नुहुनेछ आकाशवाणीको गान्तोक केन्द्रबाट कार्यक्रम चित्रांजली। पुराना हिन्दी फिल्मी गीतहरूको कार्यक्रम चित्रांजलीमा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत जनाउँदछौ। कार्यक्रममा लिएर आएका छौं आज विभिन्न गायक कलाकारहरूको आवाजमा सजिएका गीतहरूलाई। त श्रोता, पहिलो कोसेली पस्कन लागिरहेका छौं चलचित्र तेरी नामबाट, जसमा गायक कलाकार हुनुहुन्छ अलका याज्ञिक। त श्रोता, सुनौ यो पहिलो गीतलाई।

श्रोताहरूले सुनिरहनु भएको छ आकाशवाणीको गान्तोक केन्द्रबाट पुराना हिन्दी फिल्मी गीतहरू। त श्रोता, कार्यक्रमलाई अघि बढ़ाउँदै अब फेरि सुनाउन लागिरहेका छौं चलचित्र तारे जमीन परबाट गायक कलाकार शंकर महादेव देवनको आवाजमा रहेको यो अर्को गीतलाई।

श्रोताहरूले भर्खरै सुनिरहनु भएको थियो चलचित्र परिणीताबाट, जसमा गायक कलाकार हुनुहुन्थ्यो सोनु निगम अनि श्रेया गोसाल। त श्रोता, कार्यक्रमलाई अघि बढाउँदै अब फेरि सुन्न लागिरहेको छु यहाँहरूमाझ चलचित्र डरबाट, जसमा गायक कलाकार हुनुहुन्छ उदित नारायण।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं र श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुन्न सक्नुहुनेछ। साथै एफएम कञ्चनजंघा 103 मेगाहर्जबाट पनि सुन्न सक्नुहुनेछ। श्रोता अब सुन्नुहोस् गायक कलाकार श्रेया खुसालको आवाजमा रहेको यो गीतलाई, जुन गीत छ चलचित्र ओम शान्ति ओमबाट।

सुन्दै हुनुहुन्थ्यो गायक कलाकार श्रेया घोषाल अनि अभिजित कुशवारमा रहेको यो गीतलाई। यस चलचित्रले कुनै समयमा धेरै महत्व अथवा प्रसिद्धि पाएको थियो। त श्रोता, कार्यक्रमलाई अघि बढाउँदै अब फेरि सुन्न लागिरहेका छौं चलचित्र दिलवालेबाट, जसमा गायक कलाकार हुन्छ कुमार सानु अनि अल्का याग्निक। त श्रोता, सुनौ यो गीतलाई।

साँच्चै श्रोता, भेटिनु छुटिनु त जीवनको खेल हो। श्रोताहरूलाई अब कार्यक्रममा फेरि सुनाउन लागिरहेका छौं चलचित्र दिल हे तुम्हाराबाट गायक कलाकार कविता कृष्णमूर्ति अनि शानको आवाजमा रहेको यो गीत।

श्रोताहरूले सुनिरहनु भएको थियो गायक कलाकार उदित नारायण अनि अल्का याग्निकको स्वरमा रहेको यो गीतलाई, जुन गीत थियो चलचित्र कहोडा प्यार हेबाट। श्रोता अब सुन्नुहोस् चलचित्र देवदासबाट, जसमा गायक कलाकार हुनुहुन्छ उदित नारायण अनि कविता कृष्णमूर्ति।

श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम चित्रांजलीमा पुराना हिन्दी फिल्मी गीतहरू। त श्रोता, कार्यक्रमको यो अन्तिम प्रस्तुति पस्कन लागिरहेको छौं चलचित्र दिल क्या करेबाट, जसमा गायक कलाकार हुनुहुन्छ अलका याग्निक। त श्रोता, सुनौ यो गीतलाई।

0: श्रोताहरूले सुनिरहनु भएको थियो कार्यक्रम चित्रांजलीमा पुराना हिन्दी फिल्मी गीतहरू। त श्रोता, आजलाई भने यसको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं र श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि साथै एफएम कञ्चनजंघा 103 मेगाहर्जबाट पनि सुन्न सक्नुहुनेछ। यो आकाशवाणी गान्तोकको, अब सुन्नुहोस् मुख्य समाचार। गृह विभागको अड इभन प्रणाली सम्बन्धी अधिसूचनालाई निरन्तरता दिँदै परिवहन विभागले आजदेखि गान्तोकमा बिहान 7 देखि राति 8 बजेसम्म प्रत्येक 30 मिनटमा सिटी रनर बस सेवा सञ्चालन शुरू गरेको छ। अर्को सूचना जारी नभएसम्म यो व्यवस्था लागू रहनेछ। विभागले शनिबार र आइतबार पनि सार्वजनिक यातायात सेवा नियमित सञ्चालन हुने जनाएको छ। एसएनटी बस, स्थानीय ट्याक्सी तथा ठूला यात्रुवाहक सवारी साधनहरू पनि तोकिएको मार्ग अनुसार सञ्चालनमा रहनेछन्। राज्यको 51 राज्य दिवस समारोहमा सहभागी बन्न सिक्किम आउनुभएका भारतका उपराष्ट्रपति सीपी राधाकृष्णन हिज बिहान सड़क मार्ग भएर प्रस्थान हुनुभयो। यसअघि बिहान उपराष्ट्रपतिले पुरानो लोकभवन परिसरमा गुराँसको बिरूवा रोपेर पर्यावरण संरक्षणप्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो। हिज नै लोकसभा सांसद डाक्टर इन्द्रहाङ सुब्बाले लोकभवनमा उपराष्ट्रपति सीपी राधाकृष्णनसित भेट गर्दै सिक्किमको राज्य दिवस समारोह उहाँको उपस्थितिले ऐतिहासिक र गरिमामय बनेको बताउनुभयो। भारतीय मौसम विज्ञान विभाग गान्तोकले हिजदेखि 23 मईसम्म सिक्किमका विभिन्न जिल्लाहरूमा मेघ गर्जन सहितको वर्षा हुने जनाएको छ। विभागले विशेष मौसम बुलेटिन जारी गर्दै भनेको छ, विशेष गरी मंगन र गान्तोक जिल्लाका उच्च भूभागहरूमा भारी वर्षा हुनका साथै चट्याङ सहित मेघगर्जन अनि हिमपात हुने सम्भावना छ। सरकारले भनेको छ, सीबीएसई 12 परीक्षामा अनस्क्रीन मार्किङ प्रणालीबाट मूल्यांकनमा पारदर्शिता र निष्पक्षता बढ़ेको छ। 12 परिणाममाथि हिज नयाँ दिल्लीमा विद्यालय शिक्षा तथा साक्षरता विभाग सचिव संजय कुमारले भन्नुभयो, सीबीएसईले यस वर्ष लागू गरेको प्रणालीबाट मूल्यांकनमा अधिक पारदर्शिता र निष्पक्षता सुनिश्चित हुँदछ। अण्डर 17 राष्ट्रिय फुटबल टोलीको खेलाड़ी पाखिम निवासी अविष्ट बस्नेतलाई चीनमा सम्पन्न एसियाली अण्डर 17 महिला फुटबल प्रतियोगितामा सहभागी भई राज्य फर्किने क्रममा हिज रम्फूमा भव्य स्वागत जनाइयो। सुन्दै हुनुहुन्थ्यो आकाशवाणीको गान्तोकबाट मुख्य समाचार। सोकपुरा भयो।
1: आफ्नो उज्जवल भविष्य सुनिश्चित गर्नु सिक्किम विश्वविद्यालयसँग।
2: उत्तर पूर्व क्षेत्रको प्रतिष्ठित केन्द्रीय विश्वविद्यालय सिक्किम विश्वविद्यालयमा शैक्षिक सत्र 2026-27 लागि भर्ना खुला भएको छ।
1: विभिन्न विषयमा स्नातक, स्नातकोत्तर तथा पीएचडी कार्यक्रममा अहिले नै आवेदन गर्नुहोस्।
2: अनुभवी प्राध्यापक, आधुनिक पूर्वाधार र उत्कृष्ट शैक्षिक वातावरण अब एउटै ठाउँमा।
1: यूजी र पीजी भर्नाका लागि सीयूईटी अनिवार्य छ। अनलाइन दर्ता 22 मईदेखि 10 जुन 2026।
2: थप जानकारी तथा आवेदनका लागि www.cus.ac.in लगइन गर्नुहोस्।
0: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं र समय यस बेला हाम्रो स्टुडियो घड़ी अनुसार 10:02 भइसकेको छ र यहाँहरू समक्ष अब प्रस्तुत छ नयाँ हिन्दी फिल्मी गीतहरूको कार्यक्रम ताजेतरानी। कार्यक्रममा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन जनाउँदछौ। आज कार्यक्रममा लिएर आएका छौं विभिन्न गायक कलाकारहरूको आवाजमा सजिएका नयाँ

हिन्दी फिल्मी गीतहरू। त श्रोता, पहिलो गीत सुनाउन लागिरहेका छौं चलचित्र क्वीनबाट, जसमा गायक कलाकार हुनुहुन्छ लाभ जन्जुवा, सोनु कक्कर अनि नेहा कक्कर। त श्रोता, सुनौ यो पहिलो गीतलाई।

यहाँले सुनिरहनु भएको छ आकाशवाणीको गान्तोक केन्द्रबाट नयाँ हिन्दी फिल्मी गीतहरूको कार्यक्रम ताजेतरानी। त श्रोता, कार्यक्रमलाई अघि बढ़ाउँदै अब फेरि सुन्न लागिरहेका छौं चलचित्र एक्टिङ की भूतबाट, जसमा गायक कलाकार हुनुहुन्छ मनाली चतुर्वेदी। त श्रोता, सुनौ यो गीतलाई।

यहाँहरूले सुनिरहनु भएको थियो गायक कलाकार अरिजित सिंहको स्वरमा रहेको यो गीतलाई, जुन गीत थियो चलचित्र मेट्रो इन्दिनोबाट। श्रोता, कार्यक्रमलाई अघि बढाउँदै अब फेरि सुनन लागिरहेका छु चलचित्र रेसबाट, जसमा गायक कलाकार हुनुहुन्छ अरिजित सिंह, हर्षदीप कौर। त श्रोता, सुनाऊ यस गीतलाई।

श्रोताहरूले सुनिरहनु भएको थियो चलचित्र क्र्याक जितेका तो जिएगाबाट, जसमा गायक कलाकार हुनुहुन्थ्यो विशाल मिश्र अनि श्रेया घोषाल। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं र श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ, साथै एफएम कञ्चनजंघा 103 मेगाहर्जबाट पनि सुन्न सक्नुहुनेछ। श्रोताहरूले सुनिरहनु भएको छ नयाँ हिन्दी फिल्मी गीतहरू कार्यक्रम ताजीतरानीमा। कार्यक्रमलाई अघि बढ़ाउँदै अब फेरि सुनाउन लागिरहेका छौं चलचित्र पद्मावतबाट, जसमा गायक कलाकार हुनुहुन्छ नीति मोहन।

श्रोताहरूले सुनिरहनु भएको थियो चलचित्र तेरा क्या होगा लवलीबाट गायक कलाकार अमित त्रिवेदीको शर्मा। त श्रोता, कार्यक्रम ताजीतरानी सुनाउने क्रममा यहाँहरूलाई यो अन्तिम गीत सुनाउन लागिरहेका छौं चलचित्र धुम 3 बाट, जसमा गायक कलाकार हुनुहुन्छ सुनिधि चौहान।

श्रोताहरूले सुनिरहनु भएको थियो कार्यक्रम ताजी तरानी, जसको निर्धारित समय यही पूरा हुँदछ। श्रोताहरूले अब सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट रिले दिल्ली एफएम गोल्ड। केही क्षण प्रतीक्षा साच्नुहोला।

नमस्ते श्रोता, यो हो कार्यक्रम नारी संसार अनि म हुँ यस कार्यक्रमकी संचालिका गौरी। सम्पूर्ण रेडियो सुनेर बस्नुभएका तमाम श्रोतागणलाई हार्दिक स्वागत अभिवादन।

श्रोता, आजको यस नारी संसार कार्यक्रममा हामी प्रस्तुत गर्न गइरहेका छौं अन्तर्राष्ट्रिय संग्रहालय दिवस अन्तर्गत भारतीय संग्रहालय विषय आजको यो विशेष प्रस्तुति। त स्वीकार्नु श्रोता आजको यो प्रस्तुति।

श्रोता, हरेक वर्ष मे 18 तारीकका दिन विश्वभर अन्तर्राष्ट्रिय संग्रहालय दिवस मनाइन्छ। यो दिवस इन्टरनेशनल काउन्सिल अफ म्युजियमद्वारा सन् 1977 शुरू गरिएको हो। यस दिवसको मुख्य उद्देश्य संग्रहालयहरूको महत्वबारे जनचेतना फैलाउनु, सांस्कृतिक सम्पदाको संरक्षण गर्नु र समाजमा ज्ञान, इतिहास तथा पहिचानको प्रवर्धन गर्नु हो। हजुर श्रोता साथी, मानव सभ्यताको विकाससँगै ज्ञान, कला, संस्कृति र इतिहासको संरक्षण अत्यन्त आवश्यक बनेको छ। यही संरक्षणको माध्यमका रूपमा संग्रहालयहरूको विकास भएको हो। संग्रहालय भनेको केवल पुराना वस्तुहरूको थुप्रो मात्र होइनन्, यो मानव इतिहास, संस्कृतिको पहिचान, वैज्ञानिक विकास र कलात्मक अभिव्यक्तिको जीवित प्रमाण हो। भारत जस्तो बहुसांस्कृतिक, बहुभाषिक र प्राचीन सभ्यता भएको देशमा संग्रहालयहरूको भूमिका झन महत्वपूर्ण देखिन्छ। भारतमा संग्रहालयको अवधारणा औपनिवेशिक कालदेखि व्यवस्थित रूपमा शुरू भएको मानिन्छ। सन् 1814 कोलकातामा स्थापना गरिएको भारतीय संग्रहालय देशको पहिलो र सबैभन्दा पुरानो संग्रहालय हो। यसले भारतमा संग्रहालय विकासको आधार तयार गर्यो। ब्रिटिश शासनकालमा पुरातात्विक वस्तुहरू, जीवाशय, मूर्तिकलाहरू, शिलालेखहरू र ऐतिहासिक सामग्रीहरू संकलन गर्ने काम शुरू भयो। यस समयमा संग्रहालयहरू मुख्यत अनुसन्धान र शैक्षिक उद्देश्यका लागि स्थापना गरिन्थे। स्वतन्त्रता प्राप्तपछि भारत सरकारले आफ्नो सांस्कृतिक सम्पदाको संरक्षणमा विशेष ध्यान दियो। विभिन्न राज्यहरूमा राष्ट्रिय, क्षेत्रीय र स्थानीय स्तरमा संग्रहालयहरूको स्थापना गरियो। आज भारतभर सयौं संग्रहालयहरू छन् श्रोता, जसले देशको विविधता र समृद्ध इतिहासलाई प्रतिबिम्बित गर्छन्। श्रोता, हामी अझ अगाडि यस विषय कुरा गर्नेछौ। प्रथममा सुनौ यो मिठो गीत।

प्रिय श्रोता साथी, हामी कुरा गरिरहेका छौं अन्तर्राष्ट्रिय संग्रहालय दिवस अन्तर्गत भारतीय संग्रहालय विषय। भारतमा विभिन्न प्रकारका संग्रहालयहरू पाइन्छन् श्रोता, जसले फरक फरक विषयहरू समेटेका हुन्छन्। इतिहास संग्रहालयले प्राचीन सभ्यता, युद्ध, राजा महाराजाहरूको इतिहास प्रस्तुत गर्छन् भने कला संग्रहालयले चित्रकला, मूर्तिकला र आधुनिक कलाको प्रदर्शन गर्ने गर्छन्। यसै गरी वैज्ञानिक संग्रहालयले विज्ञान र प्रविधिको विकासको जानकारी दिन्छ भने लोक संस्कृति संग्रहालयले स्थानीय संस्कृति, परम्परा र जीवनशैलीको झलक दर्शाउँछ। यस्तै प्रकारले सैन्य संग्रहालयले युद्ध इतिहास र सैनिक उपकरणहरू समावेश गर्छन्। हो श्रोता, संग्रहालयहरू इतिहासका मौन साक्षी हुन्। यहाँ सुरक्षित गरिएका वस्तुहरूले पुराना समयमा घटना, जीवनशैली र संस्कृतिको जानकारी दिन्छन्। यदि यी वस्तुहरू संग्रहालयमा सुरक्षित नगरिएको भए धेरै महत्वपूर्ण जानकारी हराउने सम्भावना हुन्थ्यो। विद्यार्थी र अनुसन्धानकर्ताहरूका लागि संग्रहालयहरू ज्ञानको खानी हुन्। किताबमा पढेको कुरा प्रत्यक्ष रूपमा देख्न पाइने हुँदा सिकाई अझ प्रभावकारी हुन्छ। भारत विविध संस्कृतिहरूको देश हो। संग्रहालयहरूले यी विविध संस्कृतिहरूलाई संरक्षण गर्दै नयाँ पुस्तालाई आफ्नो पहिचान बुझ्न सहयोग गर्छन्। संग्रहालयहरू देश विदेशका पर्यटकहरूको आकर्षणको केन्द्र हुन्। यसले पर्यटन उद्योगलाई बलियो बनाउँछ र आर्थिक विकासमा सहयोग पुर्याउँछ। प्रिय श्रोता, संग्रहालयहरू अनुसन्धानका लागि महत्वपूर्ण केन्द्र हुन्। पुरातात्विक वस्तुहरूको अध्ययनबाट नयाँ खोजहरू सम्भव हुन्छन्। भारतमा धेरै प्रसिद्ध संग्रहालयहरू छन् जसले देशको इतिहास र संस्कृति झल्काउँछन्। कोलकाताको भारतीय संग्रहालय, दिल्लीको राष्ट्रिय संग्रहालय, मुम्बईको छत्रपति शिवाजी महाराज वस्तु संग्रहालय, हैदराबादको सालारजंग संग्रहालय, यी संग्रहालयहरूले प्राचीन कालदेखि आधुनिक समयसम्मका वस्तुहरूको समृद्ध संग्रह राखेका छन्। आधुनिक युगमा संग्रहालयको धेरै ठूलो विकास भएको छ। डिजिटल प्रविधिको विकाससँगै संग्रहालयहरू पनि आधुनिक बन्दै गएका छन्। अहिले भर्चुअल टूर, डिजिटल डिस्प्ले, 3D मोडल र इन्टरएक्टिभ प्रविधिहरू प्रयोग भइरहेका छन्। यसले दर्शकहरूको अनुभवलाई अझ रोचक र प्रभावकारी बनाएको छ। यद्यपि संग्रहालयहरूको महत्व धेरै छ अनि केही चुनौतीहरू पनि छन्। पुराना वस्तुहरूको संरक्षणमा कठिनाई छ भने पर्याप्त बजेटको अभाव, जनचेतनाको कमी, आधुनिक प्रविधिको अभाव जस्ता समस्याहरू समाधान गर्न सरकारी र निजी क्षेत्रको सहकार्य भूमिका हुनुपर्दछ। भारतीय संग्रहालयहरू देशको गौरव र पहिचानका प्रतीक हुन् श्रोता। यिनीहरूले हाम्रो इतिहास, संस्कृति र सभ्यतालाई जीवित राख्ने महत्वपूर्ण भूमिका निर्वाह गर्छन्। नयाँ पुस्तालाई आफ्नो जरा बुझ्न र भविष्य निर्माण गर्न प्रेरणा दिन्छन्। त्यसैले संग्रहालयहरूको संरक्षण, विकास र प्रवर्धन सबैको साझा जिम्मेवारी हो।

श्रोता, हामी कुरा गरिरहेका छौं नारी संसार कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय संग्रहालय दिवस मार्फत भारतीय संग्रहालय विषयमा। हो श्रोता, संग्रहालय केवल पुराना वस्तुहरू राख्ने ठाउँ मात्र होइनन्, यो इतिहास, संस्कृति, विज्ञान, कला र मानव सभ्यताको जीवन्त दस्तावेज हो। आजको आधुनिक युगमा पनि संग्रहालयले मानिसलाई आफ्नो जरा, पहिचान र परम्परासँग जोड्ने महत्वपूर्ण भूमिका खेलिरहेको छ। यदि संग्रहालय नहुनु हो भने हामी पनि यस संसारबारे केही जान्न सक्दैनथ्यौं। संग्रहालय भन्नाले त्यस्तो संस्था वा स्थानलाई जनाउँछ जहाँ ऐतिहासिक, सांस्कृतिक, वैज्ञानिक तथा कलात्मक महत्वका वस्तुहरू संकलन, संरक्षण र प्रदर्शन गरिन्छ। इन्टरनेशनल काउन्सिल अफ म्युजियमले संग्रहालयलाई समाज र यसको विकासको सेवामा समर्पित जनताका लागि खुल्ला, अनुसन्धान, शिक्षा र मनोरञ्जनका लागि मानव तथा वातावरणसँग सम्बन्धित वस्तुहरूको संकलन, संरक्षण र प्रदर्शन गर्ने संस्था भनेर परिभाषित गरेको छ। यस परिभाषाबाट स्पष्ट हुन्छ कि संग्रहालय केवल वस्तुहरूको भण्डार मात्र नभई ज्ञानको केन्द्र हो, जहाँ अध्ययन, अनुसन्धान र सिकाइको प्रक्रिया निरन्तर चलिरहन्छ।

अन्तर्राष्ट्रिय संग्रहालय दिवसको इतिहास सन् 1977 मास्कोमा आयोजित आइकम जेनरल कन्फरेन्स 1977 पहिलो पटक अन्तर्राष्ट्रिय संग्रहालय दिवस मनाउने निर्णय गरिएको थियो। त्यस यता प्रत्येक वर्ष यो दिवस विभिन्न विषयवस्तु अथवा थीमका साथ मनाइन्दै आएको छ। हरेक वर्ष आइकमले एउटा विशेष विषयवस्तु निर्धारण गर्छ, जसले समसामयिक विश्व समस्याहरू जस्तै जलवायु परिवर्तन, डिजिटल रूपान्तरण, सांस्कृतिक विविधता, दिगोपन आदि विषयलाई सम्बोधन गर्छ।

अन्तर्राष्ट्रिय संग्रहालय दिवस केवल उत्सव मात्र नभई श्रोता ज्ञान अनुसन्धान र चेतनाको अभियान बनेको छ। संग्रहालयहरूले मानव सभ्यताको इतिहासलाई सुरक्षित राख्छन्। पुरातात्विक वस्तुहरू, पुराना दस्तावेज, हतियार, गहना, कपड़ा आदि मार्फत हामी आफ्नो विगतलाई बुझ्न सक्छौं। हरेक देशको आफ्नै संस्कृति, परम्परा र जीवनशैली हुन्छ। संग्रहालयले यी सम्पदालाई संरक्षण गरेर नयाँ पुस्तालाई हस्तान्तरण गर्छ। संग्रहालयहरू विद्यार्थी, शिक्षक र अनुसन्धानकर्ताका लागि महत्वपूर्ण स्रोत हुन्। यहाँबाट प्रत्यक्ष अध्ययन अथवा भिजुअल लर्निङ सम्भव हुन्छ, जसले ज्ञानलाई अझ प्रभावकारी बनाउँछ। संग्रहालयहरू पर्यटकहरूको प्रमुख आकर्षण हुन्। उदाहरणका लागि इण्डियन म्युजियम वा नेशनल म्युजियम न्यू दिल्ली जस्ता संग्रहालयहरूले देशको पर्यटन विकासमा ठूलो योगदान पुर्याएका छन्। संग्रहालयहरूले समाजलाई इतिहासका गल्तीहरूबाट सिक्न, विविधता स्वीकार्न र सहिष्णुता विकास गर्न प्रेरित गर्छन्। संग्रहालयहरू विभिन्न प्रकारका हुन्छन्, जसले फरक फरक विषयलाई समेट्छन्।

हजुर श्रोता, इतिहास संग्रहालयमा ऐतिहासिक घटनाहरू र वस्तुहरू प्रदर्शन गरिन्छ भने कला संग्रहालयले चित्रकला, मूर्तिकला आदि राखिन्छ। अनि यसरी विज्ञान संग्रहालयले वैज्ञानिक आविष्कार र प्रयोगहरू प्रदर्शन गरिन्छ भने प्राकृतिक इतिहास संग्रहालय जीव जन्तु, वनस्पति, जीवाशय आदि राखिन्छ। अनि यस्तै प्रकारले विशेष संग्रहालय कुनै एक विशेष विषय जस्तै रेल, युद्ध, अन्तरिक्षमा केन्द्रित हुन्छ। भारतमा इण्डियन म्युजियम कोलकाता एसियाकै सबैभन्दा पुरानो संग्रहालय मानिन्छ। यसबाहेक छत्रपति शिवाजी महाराज वास्तु संग्रहालय र नेशनल म्युजियम न्यू दिल्ली पनि अत्यन्त प्रसिद्ध छन्। यी संग्रहालयहरूले दक्षिण एसियाली सभ्यता, कला, धर्म र इतिहासलाई विश्व सामु चिनाउने काम गरेका छन्। डिजिटल युगमा संग्रहालयहरू पनि आधुनिक बन्दै गएका छन्। अहिले धेरै संग्रहालयहरूमा अनलाइन भ्रमण, इन्टरएक्टिभ डिस्प्ले, अगमेन्टेड रियालिटी, मल्टीमिडिया प्रेजेन्टेशन जस्ता प्रविधिहरू प्रयोग गरिन्छ। यसले युवा पुस्तालाई आकर्षित गर्नुका साथै सिकाइलाई अझ रोचक बनाएको छ। अन्तर्राष्ट्रिय संग्रहालय दिवसको उद्देश्य श्रोता, यो दिवस मनाउनुका मुख्य उद्देश्यहरू के छन् भन्दा संग्रहालयहरूको महत्वबारे जनचेतना फैलाउनु, सांस्कृतिक सम्पदाको संरक्षणमा जोड़ दिनु, युवा पुस्तालाई इतिहाससँग जोड़नु, अन्तर्राष्ट्रिय सहयोग र सांस्कृतिक आदान प्रदान बढ़ाउनु रहेका छन् अनि दिगो विकासमा संग्रहालयको भूमिका उजागर गर्नु रहेको छ। अनि यसमा चुनौतीहरू पनि धेरै छन् श्रोता। संग्रहालयहरूले विभिन्न चुनौतीहरूको सामना गरेका छन्। स्रोतको अभाव, आर्थिक समस्या, प्रविधि अभाव, आधुनिक उपकरणको कमी, रूचि घट्दै जानु अथवा युवा पुस्ताको कम आकर्षण हुनु, संरक्षण समस्यामा पुराना वस्तु बिग्रिने खतरा, जलवायु परिवर्तनका कारण सम्पदामा असर, यस्ता चुनौतीहरू समाधान गर्न सरकार, संस्था र समाजको सहकार्य हुनु अति नै आवश्यक छ। अनि यसलाई समाधानको उपायहरू खोज्न पर्दा डिजिटल प्रविधिको प्रयोग बढ़ाउने, शैक्षिक कार्यक्रम सञ्चालन गर्ने, विद्यार्थीलाई संग्रहालय भ्रमणमा प्रोत्साहन गर्ने अनि अन्तर्राष्ट्रिय सहयोग बढ़ाउने र निजी क्षेत्रको सहभागिता बढ़ाउने जस्ता कुराले संग्रहालयहरू सुरक्षित र अझै यसको महत्व बढ़दै जान्छ। हजुर श्रोता, अन्तर्राष्ट्रिय संग्रहालय दिवस केवल एक दिनको उत्सव मात्र होइन, यो हाम्रो इतिहास, संस्कृति र पहिचानलाई जोगाउने अभियान हो। संग्रहालयहरू हाम्रो विगतको ऐना, वर्तमानको शिक्षा र भविष्यको मार्गदर्शक हुन्। आजको पुस्ताले यदि आफ्नो इतिहास बिर्स्यो भने भविष्य पनि अस्पष्ट हुन्छ। त्यसैले संग्रहालयको संरक्षण र प्रवर्धन सबैको साझा जिम्मेवारी हो। यस दिवसको अवसरमा हामी सबैले संग्रहालय भ्रमण गर्ने, त्यसको महत्व बुझ्ने र भावी पुस्ताका लागि सांस्कृतिक सम्पदा जोगाउने संकल्प गर्नुपर्दछ। संग्रहालय केवल वस्तुहरूको संकलन होइन, यो मानव सभ्यताको जीवित कथा हो।

हवस्त श्रोता, आजलाई भने यति नै। फेरि पनि यहाँहरू समक्ष भेटघाट त अवश्य हुनेछ। तबसम्मलाई म यस कार्यक्रमकै सञ्चालिका गौरी आजलाई भने यहाँहरूबाट विदा माग्न चाहन्छु। नमस्ते।

आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतागण, अब यहाँहरूलाई सुनाउन लागिरहेका छौं केही नेपाली आधुनिक गीतहरू। यो पहिलो गीत सुनौ कलाकार तारा देवीको स्वरमा।

आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतागण, अब प्रस्तुत गर्नै लागिरहेका छौं एनसीईआरटी द्वारा प्रायोजित एक शैक्षिक कार्यक्रम।

श्रोताहरूले यतिन्जेल सुन्नुभयो एकै कलाकार सेमो लेप्चाको स्वरमा सजिएका केही लेप्चा लोकगीत। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतागण, समय यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार अपरान्हको 2:40 भइरहेको छ। अबको केही क्षणमा यहाँहरूलाई आकाशवाणीको खरसाङ केन्द्रबाट समाचार गरी सुनाउन लागिरहेका छौं। नेपालीमा समाचार।

0: श्रोताले अहिले सुन्दै हुनुहुन्थ्यो लोकगीत सरिता गुरुङ अनि साथीहरूको स्वरमा। अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार स्नेह थामीबाट सुन्नुहोस्। शुरूमा मुख्य समाचार।

0: गया है जिससे संकट में फंसे व्यक्ति की वास्तविक भौगोलिक स्थिति का सटीक पता लगाया जा सके। महिला सुरक्षा को प्राथमिकता देते हुए इस व्यवस्था में पैनिक बटन और विशेष निगरानी सुविधाएं भी जोड़ी गई हैं। विकल्प शुक्ला, आकाशवाणी समाचार, रायपुर।
1: कार्यक्रम में छत्तीसगढ़ का मुख्यमंत्री विष्णुदेव साय, विधानसभा का अध्यक्ष डाक्टर रमन सिंह और उप मुख्यमंत्री विजय शर्मा भी उपस्थित थे। कार्यक्रम पछि गृहमंत्री बस्तर जानुभयो र जहां वहांले नेतानार गांव में सीआरपीएफ को शिविर परिसर में स्थापित जनसुविधा केन्द्र को उद्घाटन गर्नुहुनेछ। यो सेन्टर विस्तारै दुर्गम क्षेत्र में बसोबास गर्ने नागरिकहरूले सरकारी तथा डिजिटल सेवाहरू सजिलै प्राप्त गर्न सक्नेछन्। श्री शाह आज अमर वाटिकामा शहीदहरूलाई श्रद्धांजलि दिन जगदलपुर जानुहुनेछ। उहाँले जगदलपुर स्थित बादल अकाडेमीमा शहीदका आफन्त, सुरक्षाकर्मी, नक्सल हिंसा पीड़ित र स्थानीय समुदायका प्रतिनिधिसँग अन्तर्क्रिया गर्नुहुनेछ। यस्तै साँझ उहाँ लोक सांस्कृतिक कार्यक्रम बस्तर केसङमा पनि सहभागी हुनुहुनेछ। यस्तै भोलि गृहमन्त्रीको अध्यक्षतामा केन्द्रीय क्षेत्रीय परिषदको 26 बैठक जगदलपुरमा बस्नेछ। बैठकमा छत्तीसगढ़, मध्यप्रदेश, उत्तर प्रदेश र उत्तराखण्डका मुख्यमन्त्रीको सहभागिता रहनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्याण्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प।
3: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
2: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
1: रक्षा मन्त्री राजनाथ सिंह दक्षिण कोरिया र भियतनाम भ्रमणमा जानुभएको छ। सोशल मीडिया पोस्ट गर्दै श्री सिंहले द्विपक्षीय सम्बन्धलाई अझ विस्तार गर्न दुई एसियाली देशहरूको भ्रमण गर्न आफू उत्सुक रहेको बताउनुभयो। उहाँले भन्नुभयो भ्रमणको मुख्य उद्देश्य रणनीतिक सैन्य सहयोग, रक्षा औद्योगिक साझेदारी र समुद्री सहयोगलाई बढ़ावा दिनु र हिन्द प्रशान्त क्षेत्रमा शान्ति र स्थिरतालाई बढ़ावा दिनु हो। भियतनाम भ्रमणको क्रममा सिंहले भियतनामका राष्ट्रिय रक्षा मन्त्री जनरल फान वान जियाङसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। श्री सिंहको भ्रमण भियतनामका पूर्व राष्ट्रपति हो ची मिन्हको 136 जन्म जयन्तीको अवसरमा हुन लागेको हो। दक्षिण कोरियामा रक्षा मन्त्रीले दक्षिण कोरियाका रक्षा मन्त्री आन ग्यो वाकसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। दुवै मन्त्रीहरूले दुई देशहरूबीच रक्षा सहयोगको समीक्षा गर्नुहुनेछ र द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउनका लागि नयाँ पहलहरूको खोजी गर्नुहुनेछ। दुवै नेताले आपसी हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरूमा पनि विचार आदान प्रदान गर्नुहुनेछ। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले विश्वव्यापी चुनौती र अनिश्चितताका बावजूद भारत तीव्र गतिमा वृद्धि गरिरहेको बताउनु भएको छ। आज नयाँ दिल्लीमा भारत व्यापार महोत्सवको वेबसाइटको लन्च गर्दै श्री गोयलले भन्नुभयो अगाडि बढ़ने उत्साह कहिल्यै कम हुनु हुँदैन र सबैले अथक परिश्रम गरिरहनु पर्दछ। उहाँले भन्नुभयो विकसित भारत 2047 को लक्ष्य हासिल गर्ने भारतको उद्योग, व्यापारिक समुदाय र जनताको भावना यति बलियो छ कि विश्वको कुनै पनि शक्तिले भारतलाई रोक्न सक्दैन। केन्द्रीय पत्तन पोत परिवहन तथा जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले अन्तर्राष्ट्रिय महिला समुद्री दिवसको अवसरमा महिला नाविकहरूको अदम्य साहसलाई सलाम गर्नुभएको छ। सोशल मीडियामा पोस्ट गर्दै श्री सोनोवालले नीतिगत सुधारका कारण भारतमा महिला नाविकहरूको संख्या निरन्तर बढ़िरहेको बताउनुभयो। नारी शक्तिले देशको विकास र विश्वव्यापी समुद्री क्षेत्रलाई उज्यालो समावेशी भविष्यतर्फ डोहोर्याइरहेको उहाँले बताउनुभयो। उत्तर प्रदेशको लखीमपुर खीरी जिल्लामा आज बिहान भएको वाहन दुर्घटनामा 9 जनाको मृत्यु भएको छ। ट्रक अगाडिबाट आउँदै गरेको भ्यानसँग ठोकिँदा दुर्घटना भएको हो। भ्यानमा 2 महिलासहित 10 जना सवार थिए। जिल्ला मुख्यालयबाट 40 किलोमिटर टाढा पर्ने पिलिभीत बस्ती राजमार्गको अदालिसपुर गाउँ नजिकै यो दुर्घटना भएको हो। पुलिस घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरेको थियो। ठक्करपछि ट्रक चालक फरार रहेका छन्। राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको लखीमपुर खीरीमा सड़क दुर्घटनामा परिज्यान गुमाएकोमा दुःख व्यक्त गर्नुभयो। एक सोशियल मीडिया पोस्टमा राष्ट्रपतिले यस दुर्घटनामा आफ्नो प्रियजन गुमाएका परिवारजनहरूप्रति समवेदना व्यक्त गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा परिज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्नुभएको छ। एक सामाजिक सञ्चार पोस्टमा श्री मोदीले प्रत्येक मृतकको परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येकको परिवारलाई 2,00,000 र घाइतेहरूलाई 50,000 क्षतिपूर्ति दिने घोषणा गर्नुभयो। यसको साथमा उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। पश्चिम बंगाल सरकार मन्त्रीमण्डलले राज्य सरकार, विभिन्न सरकारी बोर्ड, संस्थान र अन्य सरकारी सहायता प्राप्त निकाय र विद्यालयका कर्मचारीहरूका लागि सातौं वेतन आयोग गठनको लागि सैद्धान्तिक स्वीकृति दिएको छ। मन्त्री परिषदले आज एक महत्वपूर्ण निर्णयमा राज्य सरकारको सूचना तथा सांस्कृतिक मामला विभाग तथा अल्पसंख्यक र मद्रासाका विभिन्न प्रत्यक्ष लाभ स्थानान्तरण आगामी जून महिनाको पहिलो दिनदेखि रोक्न सैद्धान्तिक स्वीकृति दिएको छ। यी विभागहरू अन्तर्गतका छात्रवृत्ति योजनाहरू जारी रहनेछन्। राज्य सरकारले महिलाका लागि छोटो तथा लामो दूरीको निशुल्क यातायात सुविधालाई पनि स्वीकृति दिएको छ। 1 जूनदेखि राज्यका महिलाहरूका लागि अन्नपूर्ण योजना शुरू हुनेछ, जस अन्तर्गत 3,000 रूपियाँ प्रत्यक्ष लाभ स्थानान्तरणको माध्यमबाट हस्तान्तरण गरिनेछ। कलकत्ता उच्च अदालतको फैसलापछि राज्य सरकारले बंगालका लागि अन्य पछाडिएको वर्गको नयाँ सूची तयार गर्नेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीको अध्यक्षतामा आज राज्य सचिवालय नवन्नमा मन्त्री परिषद बैठक बसिएको छ। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले सार्वजनिक परिवहन र इन्धन संरक्षणलाई बढ़ावा दिन मेरा भारत मेरा योगदान अभियानको एक भागको रूपमा आज मेट्रो यात्रा गर्नुभयो। पत्रकारहरूसँग कुरा गर्दै उहाँले सबैलाई सार्वजनिक यातायातको अधिकतम प्रयोग गर्न अपील गर्नुभयो। श्रीमती गुप्ताले भन्नुभयो, सरकारले सार्वजनिक यातायातमा कुनै पनि असुविधा रोक्न र अन्तिम माइल सम्पर्कमा सुधार सुनिश्चित गर्न सबै प्रयास गरिरहेका छन्। केरलममा कांग्रेसका वरिष्ठ नेता भीडी सतीशनको नेतृत्वमा नयाँ यूडीएफ सरकारले आज तिरुवनन्तपुरममा शपथ ग्रहण गरेको छ। नवनियुक्त मन्त्रीहरूलाई राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले पद तथा गोपनीयताको शपथ गराउनुभयो। नयाँ सरकारमा रहेका वरिष्ठ नेताहरूमा पूर्व विपक्षी दल केपीसीसीका पूर्व अध्यक्ष रमेश चेन्नीथला, केपीसीसीका वर्तमान अध्यक्ष सोनी जोसेफ सामेल छन्। यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले भीडी सतीशनलाई बधाई दिनुभएको छ। एक सोशियल मीडिया पोस्टमा श्री मोदीले भन्नुभयो, केन्द्र सरकारले केरलमको नयाँ सरकारलाई राज्यका जनताको आकांक्षाहरू पूरा गर्न हर सम्भव सहयोगको आश्वासन दिन्छ। चीनको ग्वान्सी क्षेत्रमा आज बिहान गएको 5.2 तीव्रताको भूकम्पमा परि 2 जनाको मृत्यु हुनका साथै अन्य 4 जना घाइते भएका छन्। लिउजौ शहरबाट 7,000 भन्दा अधिक मानिसहरूलाई उद्धार गरिएको छ। लिउजिउ र वरपरका क्षेत्रमा सड़क र रेल सेवा अवरूद्ध भएको छ। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबाद बीच आज साँझ 7:30 प्रतिस्पर्धा हुँदैछ। उक्त खेल हैदराबादको एमए चिदम्बरम स्टेडियममा हुनेछ। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी नर्वेको ओस्लो पुग्नु भएको छ। यस भ्रमणमा भारत र नर्वे बीचको द्विपक्षीय वार्ता र तेस्रो भारत नर्डिक शिखर सम्मेलन समावेश छ। गृह एवं सहकारिता मन्त्री अमित शाहले आज छत्तीसगढ़को राजधानी रायपुरमा आयोजित एक राज्यस्तरीय कार्यक्रममा 112 नम्बरको आपतकालीन सेवा र आधुनिक फोरेन्सिक मोबाइल भ्यानलाई झण्डा देखाएर उद्घाटन गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंह दक्षिण कोरिया र भियतनाम भ्रमणमा जानुभएको छ। पश्चिम बंगाल सरकारको मन्त्रीमण्डलले सातौं वेतन आयोग गठनको लागि सैद्धान्तिक स्वीकृति दिएको छ र केरलममा कांग्रेसका वरिष्ठ नेता भीडी सतीशनको नेतृत्व मा नयाँ यूडीएफ सरकारले आज तिरुवनन्तपुरममा शपथ ग्रहण गर्यो। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर 3:15 पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
4: हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतागण, यहाँहरूलाई पुनः सुनाइरहेका छौ कलाकार सेमो लेप्चाको आवाजमा सजिएको यो लेप्चा लोकगीत।

नमस्कार। मिडियम अफ 213.7 मिटर तथा 1404 किलो हर्जमा हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। हाम्रो आजको बेलुकी अधिवेशनमा सम्पूर्ण श्रोताहरूमा हार्दिक स्वागत तथा न्यानो अभिवादन। आउनु श्रोता, अब सुनौ हाम्रो आजको तेस्रो अधिवेशनमा प्रसारण गरिने कार्यक्रमको छोटो जानकारी। हाम्रो यस जानकारीको लगत्तै पश्चात प्रस्तुत गर्नेछौ फौजी कार्यक्रम शौर्य गाथा। 4:30 लेप्चा कार्यक्रम तुङकुङ तुङलात अन्तर्गत प्रथममा सुन्नुहुनेछ याङकिडोमा लेप्चाको आवाजमा लेप्चा गीत। त्यसपछि अन्तर्राष्ट्रिय संग्रहालय दिवसको अवसरमा प्रस्तुत गर्नेछौ एक वार्ता। 5 लिम्बू कार्यक्रम नुसीचान अन्तर्गत प्रथम मा प्रस्तुत गर्नेछौ समाचार। त्यसपछि रेणु लिम्बुको आवाजमा प्रस्तुत गर्नेछौ लिम्बु गीत। त्यसपछि अन्तर्राष्ट्रिय संग्रहालय दिवसको अवसरमा सुनाउनेछौ एक वार्ता। 5:30 सिक्किमी भोटिया भाषाको कार्यक्रम पाङ्गे मिन्दोको अन्तर्गत प्रथममा सुन्नुहुनेछ गम्पु दोर्जी अनि साथीहरूको आवाजमा गीत। त्यसपछि प्रस्तुत गर्नेछौ एक वार्ता। 6:00 आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ हिन्दी समाचार। 6:05 प्रस्तुत गर्नेछौ दैनिक ग्रामीण कार्यक्रम अन्तर्गत आज प्रस्तुत गर्नेछौ कुरा सुनौ बुढाको विषयमा। नाम्ची जिल्ला अन्तर्गत राबङला नामलुङ गाउँका रामचुङ भुटियासँगको अन्तर्वार्ता। 6:40, 45 अनि 50 प्रस्तुत गर्नेछौ यस केन्द्रको प्रादेशिक समाचार क्रम अहिले नेपाली लेप्चा अनि सिक्किमे भुटिया भाषामा। 6:55 प्रस्तुत गर्नेछौ नेपाली वार्ता अन्तर्गत प्राचीन भारतमा रूखहरूको महत्व विषयमा वार्ताकार भागवत शर्माबाट एक वार्ता। 7:05 हामी उपस्थित हुनेछौ कार्यक्रम नेपाली अनुरोध संगीत लिएर। 7:35 प्रस्तुत गर्नेछौ कार्यक्रम युवावाणी। 8:05 सुनाउनेछौ एकै कलाकार सोनु निगमको आवाजमा गीत। 8:30 कार्यक्रम सुरसंचार अन्तर्गत पण्डित शिवकुमार शर्माबाट प्रस्तुत गर्नेछौ सन्तुर वादन। 8:45 अनि 9 आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ क्रमैले हिन्दी अनि अंग्रेजी समाचार। 9:15 कार्यक्रम स्पटलाइट प्रस्तुत गर्नेछौ भने 9:30 सुन्नुहुनेछ कार्यक्रम पब्लिक स्पिक। अनि रात्रि 10:00 देखि 10:30 अर्थात सभाको अन्तसम्म यहाँहरू समक्ष लिएर आउनेछौ विभिन्न हिन्दी फिल्मी गीतहरू। यसरी रात्रि 10:30 हाम्रो तेस्रो अधिवेशन समाप्त हुनेछ। यतिन्जेल प्रस्तुत थियो हाम्रो आजको तेस्रो अधिवेशनमा प्रसारण गरिने कार्यक्रमको छोटो जानकारी। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, अब प्रस्तुत छ कार्यक्रम शौर्य गाथा।

0: नमस्कार श्रोता, सधैँ झैं साँझ पख प्रसारण गरिने यसै ग्रामीण कार्यक्रममा हामी उपस्थित भइसकेका छौं र आजको कार्यक्रममा हामी गाउँघरका बुढापाकाहरूको कुराकानी सुन्ने कार्यक्रम कुरा सुनु बुढाको लिएर उपस्थित भएका छौं र यसै कार्यक्रममा आज हामीमा एक वयोवृद्ध बाजेलाई हामी यस कार्यक्रममा हामीले निम्त्याएका छौं र उहाँसँग उहाँले गर्नुभएको अनुभव के कस्ता छन्, उहिलेको जीवन जिउने तरिका कस्तो थियो, यस विषयमा हामी उहाँसँग कुराकानी गरेर जानकारी प्रस्तुत गर्नेछौ र आउनुहोस् उहाँसँगै कुराकानी गरौं। प्रथम त हजुरलाई हाम्रो यस कार्यक्रममा स्वागत जनाउँदछौ।
1: हजुर नमस्कार।
0: र हजुर कहाँदेखि हुनुहुन्छ, के नामले परिचित हुनुहुन्छ, हाम्रा श्रोताहरूलाई आफ्नो परिचय गराइदिनुहोस् न।
1: म रामछुङ भोटिया।
0: अहिले हामी माझ दक्षिण सिक्किम नामलुङ गाउँ निवासी रामछुङ भोटिया हुनुहुन्छ र उहाँले लगभग 76 वसन्त पार गरिसक्नु भएको छ र उहाँले आफ्नो जीवनकालमा के कस्तो अनुभवहरू गर्नुभएको छ उहाँसँग हामी कुराकानी गरौं र हजुरले बाल्य अवस्था कसरी बिताउनु भयो, जवानी अवस्था कसरी बिताउनु भयो र उहिलेको जीवन जिउने तरिका के कस्तो थियो, यस विषयमा हाम्रा श्रोताहरूलाई वृत्तान्त रूपमा बताइदिनुहोस् न।
1: अब उहिलेको कुरा त तपाईँलाई भन्नुहुन्छ भनेदेखि म अहिले 66 वर्ष पुगिसक्यो, 60 र छ, तर मसँगैको धमलो साथी भाइहरू त सबै मरिसक्यो, तर मेरो मसँगैको धमल साथीहरू बिचरा सबै मरिसक्यो। म चाहिँ अहिलेसम्म अब 66 वर्ष पुग्दा पनि
0: तगडै हुनुहुन्छ।
1: हजुर म तगडै छु अहिले पनि,
0: केही बिमार छैन अहिले।
1: हजुर छैन, म त अझै काम पनि गर्छु, खेतमा अलिअलि लाउनु पर्यो, म एक खालको गोरुले हिलाएको खेतमा चाहिँ मलाई साथी चाहिँदैन अझै पनि।
0: अझै
1: पनि एक खालको मिलो चाहिँ म अलि लगाएर सक्छु, गुरु सँगसँगै सक्छु, काँटा कोदालो म मजाले खुन्छु, भगवानको आशीर्वादले अझै पनि म घरेर खाँदैछु।
0: हजुर,
1: अझै पनि म 12-15 वर्ष त राम्रै होस्, दुख बिमार चाहिँ नहोस् भन्ने आशा छ मलाई।
0: हजुर, र हजुर अब उहिलेको समयको कुरा गरौं है, तपाईँ यत्रो 66 वर्ष पुग्नु भइसकेको छ र उहिले तपाईँको टाइममा जीवनशैली कस्तो थियो, त्यो समयमा समयकाल कस्तो थियो, यस विषयमा पनि हाम्रा श्रोताहरूलाई बताइदिनुहोस् न।
1: हजुर, उहिलेको समय त हजुर अब के भन्नु र अब स्कुल पढ्दा स्कुल पनि थिएन, दुःख थियो, जङ्गल जङ्गल बाटो जानुपर्ने, जुत्ता पनि छैन, चप्पल पनि छैन, हातमा खाता बोकेर एउटा पेन्सिल चेपेर हिँड्नु पर्थ्यो खाली खुट्टा।
0: स्कुल पनि त टाढो टाढोमा थियो,
1: टाढो टाढो थियो, तर एउटा नेपाली टिचरहरू, उहिले त गुरुबाबु गुरुआमा भन्थ्यो, अहिले त सर मेडम भन्नुहुन्छ।

0: उहिले त डिस्पेन्सरीको गुरुआमालाई गरमसे बिगारे कोन्चे अरे ठुलो हेड गुरुआमालाई गुरुआमा स्कुलको गुरुबाउ त्यसरी भन्नुहुन्थ्यो। नानीहरू अब हाम्रो पालोमा त हाफपेन्ट लगाएर हाफपेन्ट टालेको घोडामा टालेको त्यस्तो लगाएर
1: दुःख गरेर पढ्नु थियो। अहिले हो भने त मान्छेले नोकरी चाकरी गर्ने सरकारी काम गर्ने थियो, त्यो समयमा मान्छेले के गरेर आफ्नो जीविका चलाउँथ्यो?
0: त्यो समयमा अब यस्तै बेसी त अब बस्तीको खेती किसान यस्तै गर्थ्यो, धान रोपाई मकै कोदोहरू त्यस्तै हुन्थ्यो, त्यस्तै खाएर अब चलाउँथ्यो, यस्तै दुःख थियो।
1: तपाईँहरूले पनि खेतीपाती गर्नु?
0: हजुर, गरेको हामीले पनि।
1: पुरै अनुभव छ तपाईँले, खेत रोप्नु मकै छर्नु सबै?
0: हजुर,
1: गाई बस्तु पालन जम्मै गर्नु?
0: हजुर, अब पैसा रुपियाँ दिनको हाजिरा हामीलाई बेलुका घर फर्किँदा एक टक चामल दिएर पठाउँथ्यो पक्कु पारेर, लो खाना पकाउनु पाएन यो घरमा लगेर पकाइ खानु भनिदिन्थ्यो। बिहान चाहिँ खाना अब त्यही मालिककोमा घरमा खानु पर्थ्यो,
1: जहाँ काम गर्थ्यो त्यही खानु पर्थ्यो,
0: जहाँ काम गर्यो त्यही खान्थ्यो बिहान चाहिँ। दिउँसो खाँदा कोही बेला कुनै जग्गामा फाफरको रोटी, कोही जग्गामा मकै बुटेर दिन्थ्यो, फिका रङ बनाए दुध त कहाँ खोज्नु जान्दो रहेछ, अब गाई त हुँदैन थियो कसैकोमा, पिछारी कता कता गाई दुध गाईहरू पाल्नु थाल्यो, पारे गाईहरू अन्त हल गोरु हुन्थ्यो एक हल, त्यस्तो दुःख थियो।
1: हजुर, र त्यति बेला मान्छेको आउने बाटो चाहिँ के बडा हुन्थ्यो? अब अहिले त मान्छेले सबैले व्यापार बिजनेस गर्छ, काम धन्दा नोकरी गर्छ र सबैले अलिअलि भए पनि कमाउँछ, त्यो समयमा मान्छेले आउने बाटो चाहिँ के थियो?
0: आउने बाटो त हजुर अब के भन्दा साह्रो दुःख थियो, दुःख राति हुन्थ्यो, एलएनजी बोकेर बजारमा पुर्याउँथ्यो, अब ढुङ्ग्रो खायो त्यहाँदेखि यता एलएनजी बारी उता घर फर्किँदा राति फेरि सिट्टा बालेर बोतलमा माटी तेल हालेर पुल्ठो बनाएर त्यसरी राति 10-11 बजी घर घर पुग्थ्यो, चुक्काले खाएर चिप्लेर लोरेर,
1: बाटो घाटो पनि राम्रो थिएन,
0: राम्रो थिएन, रातो माटो पुरा चिप्लिन्थ्यो, लोरेर बिजोकले पुग्थ्यो हिलो सरी भएर।
1: अब अहिलेको जस्तो बिजुली बत्तीहरू केही थिएन?
0: त्यस्तो केही थिएन हजुर, केही थिएन, गाउँ बस्तीमा थिएन, बजार कता कता चाहिँ देखेको थियो बिजुली बत्ती बोलेको, नभए थिएन।
1: गाडीहरू पनि यस्तो प्रशस्त थिएन?
0: हजुर थिएन, थिएन, गाडी त थिएन, गाडीको त पुरै थिएन, त्यस्तो थियो।
1: हजुर, र त्यो समयमा तपाईँहरूले स्कुलहरू पढ्न पाउनु भयो?
0: हामीले स्कुल पढ्न टाढै गरेको, मेरो बाउ आमाले बाउले स्कुल पढ्नु पनि दिएन। त्यो समयमा चाहिँ त्यस्तै 15-16 वर्षको उमेर थियो, अब सबै मेरो गाउँको साथीहरू एसआईबी पुलिसमा, सिक्किम पुलिसमा, कोही एसआईबीमा, अहिले मेरो साथीहरू 2-3 भइसक्यो एसआईबी,
1: रिटायर पनि भइसक्यो,
0: रिटायर भइसक्यो, पढेर त्यसरी अब अफसर भएर बसिरहेछ। म त त्यतिखेर अब एक दुईजना बुढा पाखाले भन्यो, मेरो दाजु खालले, जा जा तँ पनि, ऊ साथीहरू सब गइसक्यो, के काँटा कदरले मात्रै खुनी बस्यो केटा, जा साथीहरू गइसक्यो, पढा लेखा चाहिँदैन, अहिले त पढ्नु त पाउँदैन, के गर्छ बाबुले कुटेर खेदाइहाल्छ, पढ्नु त पाउँदैन, जा जा ऊ बरु नोकरीमा लग, पछि तँलाई नै राम्रो हुन्छ भने, ए हो त साँची नै भनेर गएको त बाबुले ट्रेनिङ सकेर एक हप्ता बादमा घरमा गएको त मलाई बाबुले नोकरी त होइन कुटेर मात्रै जान्ने माऱ्यो हजुर, यस्तो भएर म बिग्रेको, त्यहाँदेखि म मनै मरेर नोकरीमा
1: त्यति बेला पाएर पनि तपाईँले छोड्नु भयो?
0: हजुर छोड्यो, साथीहरू सबै लाग्यो नोकरीमा, अहिले साथीहरू धेरैजना मरिसक्यो, कुनै कुनै चाहिँ छ अहिले पनि,
1: रिटायर पनि भइसक्यो।
0: हजुर, त्यस्तो दुःख पाएको थियो, मैले पढ्न चाहिँ पाइनँ, अहिले मेरो लेख बन्दाखेरि आफ्नो नाम पनि म लेख्न जान्दा हजुर, यस्तो छ दुःख।
1: हजुर हजुर, र त्यो समयमा सबै थोकको दुःख थियो, स्कुल थिएन, हस्पिटल थिएन, त्यति बेला अब दुख बिमारहरू हुँदाखेरि तपाईँहरूले कसरी आफ्नो बिमारको उपचारहरू गर्नुहुन्थ्यो त?
0: बिमारी हुँदा त हजुर अब हस्पिटल थिएन, अहिले हस्पिटल भन्नुहुन्छ, उहिले त अस्पताल भन्थ्यो।
1: हजुर,
0: अब डाक्टर पनि देख्दैन थियो, सिस्टर कता कता एउटा मान्छे घुमिरहेको हुन्थ्यो अस्पतालभित्र, त्यतिखेर त अस्पताल भन्थ्यो,
1: अब उहिले त बेसी अस्पताल भन्दा पनि बेसी गाउँ घरको जडीबुटी धामी झाँक्री लगाउने त्यस्तो चलन थियो होला।
0: हजुर, त्यस्तै थियो, अब बस्तीक दबाईहरू गर्थ्यो, कोही निमुनि भएर मर्थ्यो, अब मुख बाँड्दैन थियो, जस्तो पायो त्यस्तै खायो, अहिले बुद्धा चाहिँ त्यो जो पायो त्यही खाने, निमुनि भएर चाहिँ मर्दो रहेछ नि।
1: हजुर,
0: अब कोही धामी झाँक्री लगाउँथ्यो, जाति हुने हुन्थ्यो, नहुने त मर्थ्यो, जारी बुटीले नै काम चलाउँथ्यो।
1: हजुर,
0: हस्पिटल त थिएन त उहिले, देखेन हामीले त हाम्रो पालो,
1: अब हस्पिटल जाने बाटो घाटो पनि अब त्यति बेला त थिएन होला, गाडी थिएन,
0: बाटो पनि राम्रो थिएन, गाडी पनि देख्दैन थियो, बोकेर लानु पर्ने कि नाम्लो लागेर कि यस्तो डोकोमा हालेर त्यसै बिमारीहरू त्यसरी लगेको देखेको हामीले, त्यस्तै थियो।
1: अब रोडहरू कहीँ छैन,
0: थिएन थिएन हजुर थिएन,
1: अब हिँड्नु पर्दा पनि खाली खुट्टै होला, त्यति बेला चप्पल जुत्ता पनि छैन,
0: जुत्ता त लाउने कुरै छैन।
1: हजुर,
0: जुत्ता चप्पल त कहाँ लाउँदो रहेछ, हिलोमा बासेर निकाल्नु सक्दैन, खारी जुकाले खाएर, भुइँको कालो जुकाले खाएर त्यस्तै बिजोकले पुग्थ्यो, यस्तै थियो।
1: हजुर, त्यो समयमा है अब तपाईँहरूले काम धन्दा गर्नुहुन्थ्यो, त्यसबाट आमदामी आएकोले आफ्नो घर परिवार चलाउन पुग्थ्यो त्यो समयमा?
0: त्यो समयमा आफूले आफ्नो हातले उब्जाएको अन्न बाली उब्जाएको त्यही खान्थ्यो, त्यसले पुग्थ्यो,
1: जति आफूले उब्जायो त्यही खायो।
0: हजुर, साग सब्जी गाईको मलमा छरेको साग

0: पत्तेहरू खान्थ्यो,
1: जैविक हुन्थ्यो, उहिले त राम्रो थियो,
0: जैविक खेती राम्रो हुन्थ्यो, रोग बिमार पनि लाग्दैन थियो, ग्यास सिलिन्डर पनि हाम्रो टाइममा त देखेन पनि,
1: र त्यो समयमा त अहिलेको जस्तो टिभी फोन यस्तो केही थिएन,
0: मान्छेले
1: मनोरञ्जन गर्न है मान्छेले टाइम पास गर्न चाहिँ के गर्थ्यो त्यो समयमा?
0: टाइम पास गर्न जाँदा त यसो कोही अब बुधबारको दिन चाहिँ हाट लाग्थ्यो, अनि गुम्बा मेलातिर मङ्सिरमा सालमा एकखेप मेला लाग्थ्यो, त्यतिखेर मेलाको दिन कोही मेला हेर्नु जान्छौ, अब कोही तल खोलातिर घुम्न जान्छौ, टाइम पास त्यसरी गर्थ्यो, उहिले पिकनिक खानु भन्ने थिएन,
1: बिहाहरूतिर यसो गाउनु नाच्नु त्यस्तै हुन्थ्यो,
0: केही थिएन, हजुर थिएन, बिहा चालन अब बिहा चालन गर्दा चाहिँ अब घरमै हुन्थ्यो, घाँसको डुङ्ग्रो काट्यो, डुङ्ग्रोमा जहाँ लगायो तान्यो, खुट्टे पिरा थिएन उहिले त, अहिले त काठको पिरा अरे, चियरको चौकी अरे, के अरे, प्लास्टिक टेबल निस्कियो, अहिले त उहिले त केही थिएन,
1: हजुर,
0: पालेटी मारेर भुइँ भुइँमा बस्यो, झाँडको डुङ्ग्रो अगाडि राख्यो, तातो पानी अगाडि राख्यो, त्यसरी खान्थ्यो,
1: र त्यो समयमा बिहा दान पूजा पाठ मान्छेले कस्तो प्रकारले गर्थ्यो, अहिले जस्तो थिएन होला त्यति बेला,
0: उहिले त त्यति साह्रो पूजा पनि गर्दैन थियो, हजुर गर्दैन थियो, बिहा काजे त त्यही हो, घरभित्र भुइँ भुइँ बस्यो, बोलायो खायो,
1: अहिले जस्तो पण्डाल बनाएर त्यस्तो गर्ने त चलनै थिएन,
0: हजुर त्यस्तो थिएन,
1: र त्यो समयमा मान्छेहरूको कतिजनाले भन्थ्यो आफ्नोमा उब्जेको चिजबिजहरू लिएर दार्जिलिङ लगेर बेच्थ्यो अरे, उहाँबाट नुन ल्याउँथ्यो अरे भन्ने हामीले सुनेका छौँ, के तपाईँहरूले पनि यस्तो अनुभव गर्नुभएको छ?
0: हामीले चाहिँ दार्जिलिङमा चाहिँ लगेको गएको चाहिँ देखेन हजुर, लेक्सेपबाट चाहिँ हामीले बोकेको,
1: हजुर
0: हजुर लेक्सेपबाट चाहिँ हामीले बोकेको, अब सौदाहरू चामलले त्यति बेला त एक समयमा चाहिँ रातो खालको चामल निस्केको थियो,
1: हजुर
0: तर एलएस चामलहरू कम्ती पाउँथ्यो, 2 केजी 3 केजी, हाम्रो टाइममा त्यति बेला त अब 5 रुपियाँमा 3 केजी 5 केजी चामल पाउँथ्यो, त्यसरी ल्याएर चाहिँ घरमा पकाइ खान्थ्यो, अब कोही कोही बेला अब त्यतिखेर त अब केटाकेटीमा अब एलएस चामलहरू नदेखेको मिठो हुन्थ्यो, तर अहिले बुझ्दै लाँदा चाहिँ त्यसमा चाहिँ तागत केही थिएन रहेछ, जति अब मकैको भात खाने चाहिँ मान्छे डरो हुँदो रहेछ, यो रोग बिमार चाहिँ नलाग्दो रहेछ, यस्तो हुँदो रहेछ,
1: त्यति बेला त सबै धान रोप्ने, मकै रोप्ने, आफै उब्जाउने, खेतीबाली गर्ने, पशुपालन गर्ने त्यस्तै चलन थियो, सबैको
0: त्यस्तै चलन थियो, उहिलेको नानीले त मकै भात खाएर रोग बिमार लाग्दैन थियो, हात खुट्टा पनि यत्र यत्र जिउ लागेर बिमार, तर नाङ्गै भए पनि रोग बिमार लाग्दैन थियो, मकैको भात खान्थ्यो लिटोहरू, अहिलेको नानीहरू हजुर के भन्नुहुन्छ, अब मकै भात देखेन्थ्यो यो के हो भन्छ, छि खाँदैन है यो त भन्छ, त्यो बिना तागत दिने यसले चामल त्यही खान्छ नानीले,
1: खालि प्याकेटको चिज खायो,
0: प्याकेट चिज खान्छ, बस्तीमा अर्ग्यानिक गाईको मलमा रोपेको सब्जीहरू खानु मान्दैन अहिलेको नानीहरू, यस्तो छ के गर्नु,
1: हजुर र तपाईँहरूको समयमा है त्यति बेला कानून व्यवस्था के कस्तो थियो, सरकारबाट कस्तो के हुन्थ्यो त्यो समयमा, त्यो पनि हाम्रा श्रोताहरूलाई बताइदिनुहोस् न।
0: कानून कारवाही हुँदा त अब अलिकति कुटपिट भयो, एकैछिनमा पुलिस आउँथ्यो, त्यहाँ लान्थ्यो लगेर, ए यताबाट उता फ्याँक्थ्यो, उताबाट यता फ्याँक्थ्यो, पुलिसले छानामा लात लाउँथ्यो,
1: कडा कारवाही गर्थ्यो,
0: कुटेर कुटेर हजुर ढुट्टो बनाउँथ्यो, उहिले त अब एक रात दुई रात चाहिँ थुन्थ्यो, त्यस्तो चाहिँ हाम्रो पालोमा देखेको,
1: हजुर सरकार कस्तो थियो त्यति बेला,
0: सरकारको त त्यति उयो थिएन हजुर, उहिले त
1: एलडी काजीको सरकार थियो कि राजाको शासन थियो त्यति बेला,
0: त्यतिखेर त एलडी काजीको शासन हामीले अलिअलि याद छ, त्यति मात्रै थाहा छ,
1: राजाको शासन याद छैन,
0: हजुर याद छैन, त्यो चाहिँ
1: त्यो समयमा अहिलेको जस्तो मान्छेलाई सहुलियतहरू पाउने, धेरै विकास हुने त्यस्तो केही थिएन,
0: सहुलियत त्यस्तो हजुर केही थिएन, केही थिएन, त्यतिखेर त बिपिएल चामल दिने कुरा थिएन, थाप्दैन थियो, च्यादरा पनि थाप्दैन थियो, विकास त्यस्तो त केही थिएन, पिछाडि पिछाडि यो विकास निस्केको पाएको हो,
1: अहिले त मान्छेलाई सबै थोक सुविधा भयो, घरभित्रै पानी, टोयलेट, बाथरूम घरभित्रै सबै छ है, र पनि मान्छे बिमारै भइरहेको छ, खानपान राम्रो छैन, अहिलेको
0: बेसी बिमार निस्किन थाल्यो, यस्तो छ
1: हजुर,
0: तर म त अहिलेसम्म हजुर दाउरामै पकाइ खाँदैछु,
1: अझै पनि दाउरामै पकाउनु,
0: दाउरामै पकाइ खाँदैछु, म ग्यास चलाउँदैन पनि, किन्दैन पनि, त्यसमै मिठो छ, रोग बिमार पनि लाग्दैन, र अहिलेसम्म म काम गरेर खाँदैछु, मलाई बिमारले चाहिँ चापेको छैन,
1: अहिलेसम्म तगडा हुनु,
0: हजुर हजुर यस्तै छ
1: हजुर, र त्यो समयमा चाडबाडहरू कसरी मनाउँथ्यो त्यो टाइममा?
0: चाडबाड अब हाम्रो भोटिया लेप्चाको त मङ्सिरमा दसैँ मान्थ्यो,
1: हजुर
0: अब बाउ आमाले आज औँसी भोलि एक गते आजसम्म चाहिँ काम सक्नु, भोलि एक दिन चाहिँ छुट्टी दिएको, खोलामा घुम्नु गए पनि बजारतिर गए पनि बाउ आमाले त्यसो भन्थ्यो, घाँस लोरा रेडी खोजिराख्नु, भोलि एक दिन चाहिँ तिमीलाई छुट्टी दिएको, भोलि एक दिन चाहिँ एक गते औँसीको भोलि पाल्टो चाहिँ काम गर्नु हुँदैन भनेर, उहिले त अब चाडबाडको टाइममा चाहिँ यस्तो थियो, अब अहिले त त्यस्तोहरू सबै बाँड्नु, कति मान्छेले अब अहिले बाँड्दैन, सबै उहिलेको नियम रीतिहरू सबै छोड्दै आयो,
1: उहिलेको नियम रीति सबै छोडिहाल्यो नि, केही छैन, उहिले त संक्रान्ति बाँड्थ्यो, पूजा आजा हुन्थ्यो, गुम्पामा जान्थ्यो, दियो बाती बाल्थ्यो, अहिले त्यो सबै छोड्यो,
0: सबै छोड्दै गयो, यस्तो छ अब,
1: हजुर
0: के गर्नु,
1: त्यो समयमा तपाईँहरूको टाइममा बजार भाउ बिक्री कस्तो थियो, चिजबिजहरू सस्तो थियो होला है, मान्छे कम्ती,
0: बजार भाउ बिक्री त बजारमा त अब

0: चौता पाइँदो रहेछ, सस्तै थियो हजुर,
1: तर पैसा पाउन साह्रो,
0: पैसाको दुःख थियो
1: हजुर।
0: अब एक दिन हजुर खेताला जानु पर्यो भने दुई रुपियाँ आठना पाउँथ्यो
1: हजुर,
0: दुई टाइम भनौँ न, अब बेलुका चामल दिई पठाउँथ्यो, बेलुका चामल दिई पठाउँथ्यो एक टक पक्कु पारेर
1: हजुर,
0: हेर्नुहोस् त्यहाँ बिहान चाहिँ दिन्छ खाना, ल खाना खानु, नौ बजे खाना खाएर मिलोमा लाग्नुपर्छ, बेलुका चाहिँ पकाउनु भ्याउँदैन, चामल लानु है घरमा लगेर पक्का खानुहोस्
1: हजुर,
0: दिउँसो एक टाइम दुई टाइम जहाँ छानेर दिन्थ्यो, उहिलेको खानपान यस्तो थियो,
1: काम पनि त मान्छेले अहिलेको हो भने चार पाँचजनाले गर्ने त एकैजनाले काम गर्छ,
0: एकैजनाले गर्छ, अहिलेको मान्छेले हजुर काम गर्दैन, अल्छी गर्छ, आउँछ बाह्र एक बजी तीन टाइम चार टाइम राक्सी खान्छ, मासु भात खान्छ, फोन हेर्छ, ए गर्दैन अहिलेको मान्छेले, साढे तीन चार नौ बजी चाप दिन्छ,
1: र उहिलेको मान्छे खानपान पनि राम्रो थियो, काम पनि त्यतिकै गर्थ्यो, अरू कुरामा बेसी संलग्न थिएन, त्यही कारणले निरोगी बलियो त्यो टाइमको मान्छे, र कतिजना मान्छेहरू चाहिँ यति साह्रो निपुण थियो, आइडियावाल थियो, उनीहरू आफूलाई चाहिने चिजहरू जस्तै हलो चाहियो आफै बनाउँथ्यो, नाङ्लो चाहियो आफै बनाउँथ्यो, ढिक्की जाँतो सब आफै बनाएर चलाउँथ्यो, त्यस्तो थियो उहिले, र हजुरहरूको टाइममा पनि सबै त्यस्तै गर्नुहुन्थ्यो,
0: त्यस्तै थियो, त्यस्तै थियो,
1: र कतिवटा चिजहरू तपाईँले पनि बनाउनु भएको होला,
0: त्यो हलो जुवा मैले सबै बनाएको हजुर, बनाउनु बनाएर धान कुटेर त्यसरी खान्थ्यो, मकैको चिउराहरू धानको चिउरा हामी त्यसरी कुटेर खाएको हजुर, खानु चाहिँ
1: हजुर, र त्यो टाइममा बारीको काम गर्ने, ठुल्ठुलो ढुङ्गा फुटाउने, वाल लगाउने, बारी बिराउने त्यस्तै कामहरू हुन्थ्यो,
0: बारीको वल सुक्खा वल लाउँदै उहिले त ढुङ्गा फुटाएको देखेन हजुर, उहिलेको बुढो बुढोहरूले हामीले देखेको
1: हजुर,
0: जम्पलले ठुल्ठुलो ढुङ्गा त सार्दै सार्दै सार्दै लगेर तल छेउमा ठक्कै राख्थ्यो, त्यसरी दियो लाउँथ्यो, उहिले
1: पक्का पनि हुन्थ्यो
0: हजुर, पक्का पनि लड्दैन थियो, त्यसरी दियो लगाउँथ्यो,
1: ठुल्ठुलो बाटो खन्नु त उहिले उहिले त जम्मै रम्बा फरुवाले खन्थ्यो
0: हजुर, काँटा कोदा,
1: अहिले जस्तो मसिन थिएन,
0: थिएन थिएन, फुटपाथ बाटो पनि थिएन, जङ्गल गाडी बाटो त्यस्तो हिँड्नु पर्थ्यो
1: हजुर,
0: अब हातमा गाडी बाजा रेडियो भने त कसैकोमा थिएन, देखेन, एकदम धनी धनीकोमा चाहिँ हातमा गाडी बाँधेको हुन्थ्यो,
1: त्यो बाँध्ने चाहिँ धनी अचम्म हुन्थ्यो,
0: पैकार धनी, अब हातमा गाडी बाँध्ने घरमा रेडियो हुने त्यो त आम्मामाम, त्यो त घरमा यसो ओसो मकैको थाक लगाउँथ्यो, मकै गगाएर हार लगाएर आम्मामाम, हाम्रो घरमा पनि यस्तो हुनु नि हौ, हाम्रो त घरमा केही छैन, हेर यिनीहरूको त मकै कहिले खाइसक्ने, यो मकै रेडियो पनि रहेछ, हातमा गाडी महँगो महँगो खालको गाडी बाँधेको रहेछ, हामी त खै हाम्रो जुनियर त कहिले यस्तो किनेर लगाउन सक्नु हो, सक्दैन होला, हामीले त त्यस्तो मनमा सम्झेर आउँथ्यो हजुर, हामी त
1: त्यो समय त्यस्तो थियो
0: हजुर, त्यो समय त्यस्तै थियो, धनी एकदम, रेडियो र हातमा गाडी
1: हुने खानेको घरमा घर वरिपरि मकैको जुत्ता हुन्थ्यो है, अन्न प्रशस्तै हुन्थ्यो, अनि रेडियो घडी हुन्थ्यो,
0: अब पैसा रुपियाँ घरमा खानपिन, अब खाना खाने यस्तो जान पर्या, थुप्रो छोरा छोरी नानीहरू थुप्रो भएको जग्गामा चाहिँ साह्रै पर्थ्यो,
1: अनिकाल पनि लाग्थ्यो अरे,
0: अनिकाल लाग्थ्यो, उहिले त अब घरको अन्न बाली बेलैमा खाइसक्थ्यो, बिहानै तै खायो बेलुकै तै खायो, त्यसरी उब्जाको अन्न बानी बेलैमा छिटै खाइसक्थ्यो, त्यहाँदेखि छैन अब के खानु, अनि गयो धनी मानीकोमा बाँकी खोज्नु, अब पैसा रुपियाँ बाँकी माग्दा डेढ सौ दिन्थ्यो, मरेर मरेर हजुर, डेढ सौ मरेर दिन्थ्यो, कहिले ल्याउने हौ, के लिएर तिर्ने, तिर्नु सक्छ कि,
1: त्यसो भन्थ्यो,
0: तिरेन त ब्याज लाग्छ है, लान अलिक छिटो गरेर ल्याइदिनु, अब तिर्नु सके पनि ठिकै छ, तिर्नु सकेन भने एलएनजी पक्दा मैले यति केजी एलएनजी दिनुपर्छ है तिमीले, पैसा लैजाऊ, के गर्नु, घरमा खानु छैन हजुर, दुःख थियो
1: हजुर,
0: अब खाने छोराछोरी बेसी छ घरमा जानु पर्यो
1: हजुर,
0: अब खेलाउनु पर्यो नानीहरूलाई, अनि डेढ सौ रुपियाँ पैसा मागे लगे त्यसले राबङ बजार लगेर, चामल सामल हुन्छ कि, आँटा मैदान त्यतिखेर त साह्रो पाउँदैन थियो, देखेन हामीले त, यसले चामल चाहिँ अलिअलि पाउँथ्यो, अनि सौदा पानी चामल झार्यो अलिक दिन खायो, त्यसरी गरेर चलाउँथ्यो उहिलेको बुढा बुढीहरूले,
1: उहिले त लाग्छ साह्रो, अनिकाल लागेर त गिठा भ्यागुर पनि खान्थ्यो अरे भन्ने सुनिन्थ्यो
0: हजुर, अब यो एलजी काजीको शासनमा जुलुस निस्केको हामीले अलिअलि थाहा छ सर, अन्त उहिले त चैत बन्थ्यो वैशाख बन्थ्यो, अहिले त चैत वैशाख अप्रेल मे बन्दछ, उहिले त वैशाखमा चैतमा बन्थ्यो, अन्त वैशाख टाइममा चाहिँ मकै गर्दै थियो एक कोरे
1: हजुर,
0: अनि त्यतिखेर जुलुस निस्केर मान्छे त भागरै भएको हुन्थ्यो, जङ्गल जङ्गल बसेर खोला किन्नर तल राङ्गित खोलातिर ओह्रालमा गाउँठाउँ, अब आफ्नो घर घरमा मान्छे छैन, सब डरले मार्छ भने निस्केर भागेर त्यसरी जङ्गलमा बसेर ज्यान जोगाएको बिचरा, अन्त त्यस्तै जङ्गलमा अब चिन्नीले त गिठा भेगुरु भन्तुरु त्यस्तो के खुनेर ज्यान बाँचायो
1: हजुर,
0: त्यस्तै खान्थ्यो सिस्नोको खोले पकाएर,
1: अहिले जान्दा चाहिँ त्यो चाहिँ राम्रो चिज हो, किनभने भने कुनै प्रकारको जैविक चिज कुनै रासायनिक लगाएको छैन, स्वास्थ्यको लागि पनि राम्रो हो।
0: हजुर, त उहिलेको मान्छेले यसो स्वास्थ्य त हजुर अब जंगलको खानेकुरोहरू सबै चिनेको रहेछ, रोग बिमार पनि लागेन, ज्यान बचायो।
1: उहिले त फारसमा गोठ लिएर फारसमै बस्थ्यो एक महिना दुई महिना है, तपाईँहरू पनि गोठ फारस बस्नु भयो?
0: फारसमा अलिअलि त बस्यो, हामी केटाकेटी हुँदा मसिनो केटाकेटी थियो, साह्रो जुगाले खानु, राति ओछ्यान नै खरी जुगा आउँदो रहेछ, खुट्टाको अम्ला जत्र जत्र हुन्थ्यो खरी जुगा ढारेर।
1: हजुर, र त्यो समयमा मान्छेको घरको ढाँचाहरू कस्तो प्रकारले बनाउँथ्यो? अहिले जस्तो बिल्डिङ त कसैको थिएन,
0: बिल्डिङ थिएन, अब ठुल्ठुलो धनी मानेकोमा ताले गरेर थियो, उहिलेको च्यादरा बाक्लो खालको च्यादरा लगाएको ब्रान्डा हुन्थ्यो, घरको वरिपरि ब्रान्डा सुत्ने जग्गा हुन्थ्यो, भित्र सुत्दा पनि हुने बाहिर सुत्दा पनि हुने त्यस्तो थियो। त बिल्डिङ चाहिँ हामीले काहीँ पनि देखेन हजुर, बिल्डिङ चाहिँ देखेन,
1: खालि काठको घर, माटोको घर, ढुङ्गाले बारेको घर।
0: उहिले त धनी मानेकोमा हामीले ग्यास सिलिन्डर पनि देखेन, त्यति बाली बसेको देखेन, दाउरामै पकाइ खान्थ्यो, धनी मानेले पनि दाउरै काटेर थाक लगाउँथ्यो, त्यही दाउरा बालेर पकाइ खान्थ्यो देखेको हामीले।
1: हजुर, र त्यति बेला त खालि सिरुले छापेको घर, च्यादर पनि थिएन होला?
0: थिएन हजुर, च्यादर थिएन, निकै ठुलै धनीको अलिक मुनि सेकेन्ड भनौँ न सेकेन्ड टनको हेरले चाहिँ त्यति बेला हामीले बुझ्दा चाहिँ दुई रुपियाँ आठना त्यस्तै गरेर यो टिन पाउँथ्यो।
1: हजुर,
0: त्यो पनि निकै धनी अब
1: कसैले त चिमले पनि छाप्थ्यो नि,
0: टिन जम्मा गर्यो बजारमै काट्यो, खाजा भात पाक्नु लगायो, कसैले टिन काट्ने अन्त भारी भारी काटिसकेर भारी भारी बाँधेर चुयाले बाँधेर लान्थ्यो, त्यसरी गर्छौँथ्यो। त्यतिखेर छाको टिन चाहिँ अहिलेसम्म रहेछ है,
1: त्यति साह्रो पक्का?
0: हजुर, अझै पनि छ जग्गा जग्गा, उहिले छापेको टिन गर्छ अझै पनि छ, त्यस्तै थियो।
1: त्यो समयमा त घरहरू पनि अब सानो एकै कोठाको घर हुन्थ्यो, पाहुनाहरू आउँथ्यो होला, त्यो बेला घर परिवार ठुलो हुन्थ्यो।
0: हजुर,
1: कसरी बस्थ्यो त्यो समयमा?
0: पाहुना पात आउँदा चाहिँ हजुर सँगै सुत्थ्यो, सबै घरभित्र, अब बाहिर सुत्ने जग्गा सबै घरभित्र एकै जग्गा सँगै सुत्थ्यो,
1: लुगा पनि प्रशस्त हुँदैन थियो?
0: हजुर, हुँदैन, दुःख थियो, लुगा ओर्नु पनि दुःख थियो, त्यस्तै थियो उहिले त। अब घरहरू हेर्नुहुन्छ भने तपाईँको चित्र लगाएको, चित्र बुनेर कोही सिरु छापेको, कसैकोमा अलिक हुने खानेले टिन छापेको, त्यस्तै थियो उहिलेको दुःख।
1: हजुर, मान्छे कम्ती, पैसा रुपियाँको दुःख, जमिन चाहिँ प्रशस्तै होला?
0: जमिन चाहिँ पुरै थियो, जमिन
1: जहाँ बस्दा पनि आफ्नो खुसी थियो,
0: जमिन दियो, धुना गए, हल गुरु गरे पछि थियो, एउटा दुईटा धुना गएर पारे गएर पालेको, हल गुरु गरे,
1: अहिलेको जस्तो ठुल्ठुलो यो जर्सी होलिस्टेन गाई थिएन,
0: थिएन
1: पाडे गाई थियो,
0: हजुर,
1: दुध पनि कम्ती हुन्थ्यो,
0: दुध कम्ती, तर
1: अहिले जस्तो डायरीमा लगेर बेच्ने चलन पनि थिएन,
0: घरमै खान्थ्यो,
1: त्यही चिया खान पुग्थ्यो होला।
0: हजुर, चिया खानु अलिक बेसी छ भने अरूतिर पर्तिर छेमेकीलाई बाँडेर खान्थ्यो, त्यस्तै थियो।
1: साग सब्जी आफ्नै बारीमा हुन्थ्यो,
0: आफ्नै बारीको,
1: अहिले जस्तो बजारसँग निर्भर सबै डिपेन्ड हुनु पर्दैन।
0: हजुर, बिक्री हुँदैन थियो त्यस्तो साग सब्जी त बजारमा,
1: कहाँ
0: लानु, राबाङ बजारमा बिक्री हुँदैन थियो।
1: त्यो समयमा उत्पादन हुने भनेपछि अलैँची, सुन्तला, अदुवाहरू हुन्थ्यो होला?
0: अदुवा अनि यो गहुँ उवाहरू, फापरहरू सबै हुन्थ्यो। हजुर,
1: कोदो, फापर, गहुँ,
0: हजुर, रोटीहरू खान्थ्यो।
1: त्यति बेला त अन्नसँग अन्न साटेर खान्थ्यो होला?
0: हजुर,
1: लेकोले औलकोसँग साट्यो, लेकमा हुनेले है।
0: अब मकै सिजनमा चाहिँ अब उम्बो लेकमा बस्ने र बिचरा अलिक अनिकाल लाग्दा तल औलतिर झरेर बोरा बोकेर आउँथ्यो। त्यतिखेर त ठुलो मने बिसपाथी जाने बोरा आउँथ्यो। हजुर, अनि 10 केजी जाने बोरा थियो, त्यो बोरा अहिले छैन, हरायो। 10 केजी जाने चाहिँ ठुलो बोरा चाहिँ छ, तर त्यस्तो ठुलो बिसपाथी जाने बोराहरू काकीमा चेपेर आउँथ्यो, हरियो मकै पैँचो माग्नु।
1: हजुर,
0: त्यो 200-300 गोगा लान्थ्यो, अलिक साह्रो पर्यो।
1: औलमा पाकेको बेलामा लान्थ्यो, पछि फेरि लेकबाट दिनु।
0: मलाई त अलिक साह्रो पर्यो, यति गोगा मगाई मलाई पैँचु देऊ न हो भने आउँथ्यो बिचरा लेकबाट, त्यसरी झर्थ्यो। ठिकै छ नि त, काटेर लैजाऊ, काटी लान्छ लैजाऊ, तर पछि तपाईँको पाक्दा चाहिँ फेरि ल्याइदिनु है, पिछाडि उनीहरूको पाकेपछि ल्याइदिन्थ्यो, त्यस्तै गरेर चलाउँथ्यो।
1: अहिले जस्तो मान्छे त्यस्तो छट्टु गर्ने थिएन, सबै विश्वासी थिए मान्छे।
0: हजुर, थिएन थिएन,
1: सबै विश्वास, धर्ममा विश्वास राख्ने, कसैले थक्का पन्जा गर्दैन थियो।
0: हजुर, अब मुरै बनाउँदाखेरि अहिले यो सेतु मुरै बजारमा बेच्छ प्याकेटमा, उहिले त धानकै मुरै बनाउँथ्यो घर घरमा, धान उसिन्यो त्यहाँदेखि 2 घाम 3 घाम सुकायो मजाले, छुरुम छुरुम भएपछि त्यहाँदेखि ओग्लीमा कुट्थ्यो, कुटेर फेरि चामल निफान्यो, त्यही धानको मुरै हुन्थ्यो, त्यही धान भात खान्थ्यो, त्यस्तै गरेर चलाएको देखेको हामीले।
1: र त्यो समयमा त अहिलेको जस्तो यातायात पनि थिएन, कसैलाई शुभ खबर अशुभ खबर केही खबर पठाउनु पर्यो भने चाहिँ कसरी मान्छेले यताउता आदान प्रदान गर्थे त?
0: हजुर, त्यतिखेर त फोन लिएर त्यस्तो केही थिएन, अब बिहामा मरो परममा कहीँ मरो बिहा छ भने चाहिँ मान्छे पठाउँथे, मान्छे खोजेर
1: खबर पठाउनु।
0: हजुर, हजुर खबर पठाउनु ल, यो दिन बिहा छ भन्नु, तिमी गइदेऊ, तिम्रो हाजिरा दिन्छु, खाना साना खाएर तिमी छिटो गइदिनु, बेलुका चाहिँ आइपुग्नु, यो दिन चाहिँ यस्तो छ अरे भनेर तिमी भन्देऊ ल गएर। त्यसरी मान्छे पठाउँथ्यो अन्त आउँथ्यो बिहा मरौमा, त्यस्तो थियो।
1: बिहा पनि अहिलेको जस्तो एकै दिनमा सक्ने बिहा हुँदैन थियो होला त्यति बेला त। आज गयो रातभरि बस्यो, भोलिपल्ट फर्किने, छेत्री बाहुनको हो भने भोटिया लेप्चाहरूको पनि त्यस्तै खालको
0: त्यस्तै थियो,
1: चलनै थियो।
0: हजुर त्यस्तै थियो
1: हजुर। त्यति बेला अब मरौ परौ भएर इमर्जेन्सी कसैलाई खबर पठाउनु पर्यो भने कसरी गर्नु पर्थ्यो?
0: मरौ परौ खबरमा पनि अब त्यस्तै मान्छे नै पठाउँथ्यो,
1: कसैले त डाँडामा निस्केर कराउँथ्यो पनि अहिले।
0: हजुर हामीले थाहा पाउँदा चाहिँ मान्छे पठाउँथ्यो।
1: पूजा पाठ चाडबाडहरूमा चाहिँ अहिलेको जस्तो थिएन, एकदम लामाहरू पढाउने
0: हजुर।

0: थियो
1: हजुर
0: र भाउ बिक्री त्यति बेला सस्तो थियो पैसा पाउने साथ
1: पैसाको दुःख थियो पैसा एकदम देख्दैन थियो एकदम दुःख थियो पैसा भाउ बिक्री एकदम सस्तो तर पैसा देख्न नपाउने त्यस्तो थियो
0: त्यति बेला त मान्छे कोही नोकरीमा लाग्ने थिएन पढाइ नै थिएन
1: हजुर थिएन
0: स्कुलहरू थिएन होला
1: हजुर
0: हस्पिटलहरू छेउछाउ थिएन टाढो टाढो जानु पर्ने
1: अब कागज पत्र यस्तो सिक्किम सब जेत्र बनाउँदा यसो घरमा मान्छे सोध्नु हुन्थ्यो हामी अलिअलि थाहा छ है पछि काम लाग्छ है यसो यस्तो बनाउँदैन फलना फलनाले बनाउँदैछ साथी के गर्न नाथे कागज बनाउँदैन म त हुन्छ तिमीहरू भनेर हो यस्तो कुराहरू सुनेको हामीले अब अहिले त कागज बनाउन कति साह्रो परिरहेको छ
0: उहिले चाहिँ बनाइदिन्छु भनेर आउँथ्यो बनाउँछु भन्दा पनि पाउँदैन
1: हजुर अहिले चाहिँ बनाउँछु भन्दा पनि पाउँदैन यस्तो थियो
0: साह्रो छ उहिले त सब्जेक्ट भन्थ्यो होला सब्जेक्ट बनाउँथ्यो
1: हजुर हजुर
0: त्यति बेला त कारबारी मण्डल त्यस्तो चलन थियो
1: त्यस्तो थियो कालबारीको शासन थियो मण्डलको शासन थियो पछि मण्डलको शासन पनि हरायो कालबारी शासन पनि हरायो पञ्चायतको शासन आयो अलिअलि याद छ अहिले यहीँको सिक्किमको लोकलले कति साह्रो परिरहेको छ फेददेखि लिएर सबै टुप्पासम्म कागज पत्र खर्च हजुर यस्तो भइरहेको
0: त्यो समयमा त अलिअलि पढ्ने मान्छेले त सरकारी काम पाइहाल्थ्यो
1: पाइहाल्थ्यो पुरा लेखा चाहिँदैन भन्थ्यो त्यो समयमा त चाहिँदैन हौ त्यस्तो पुरा लेखा लागो लागो काममा
0: त्यति बेला पुलिसतिर चाहिँ लागिहाल्थ्यो
1: हजुर लागिहाल्थ्यो हजुर त्यतिखेर लाग्नेले चाहिँ जितेको हामी त के गर्नु अब बाबुले पढाएन दुःख पाइयो अब त केही छैन उमेर बिताइहाल्यो अब जसो होला होला
0: अब 66 पुगिहाल्नु भयो
1: पुगिहाल्यो जीवन त बिताए अब यसो भन्यो उसो भन्यो यस्तै छ हजुर अब के गर्नु
0: र उहिलेको समयमा तपाईँले गाएको केही गीतहरू त्यस्तो केही याद छ भने पनि गाइदिनुहोस्
1: उहिलेको गीत त मलाई अलिअलि थाहा छ यो जुवारे चाहिँ मलाई थाहा छैन अरू चाहिँ अलिअलि याद छ
0: उहिले मनोरञ्जन गर्ने साधन थाहा छ भने एउटा सुनाइदिनुहोस् न हाम्रो श्रोता
1: उहिले गीत चाहिँ अब हजुरलाई म अलिकति छोटो गाइदिन्छु अब
0: यो चाहिँ के बिहामा गाउने हो कि अरू खेतालापात गर्दा
1: हजुर
0: यो हाम्रो श्रोताहरूलाई पनि सुनाइदिउ न
1: हजुर हजुर यो ओल्लो खल्ला पल्लो खल्ला भने म अलिकति हजुरलाई गइदिन्छु नि त ओल्लो खोला पल्लो खोला कमेलाको गला भनेर हो र नजु कमेलाको गला भनेर राम्रो स्वर चाहिँ आउँदैन हजुर मेरो
0: यसरी चाहिँ उहिलेको मनोरञ्जन गर्ने एउटा गीतहरू गाएर खेतालापात गर्दाखेरि मनोरञ्जन गर्ने र हजुरले मिठो गीत पनि सुनाइदिनु भएको छ

0: धेरै धेरै धन्यवाद तपाईँलाई र हजुरले आज आफ्नो बहुमूल्य समय हाम्रो आकाशवाणी गान्तोकलाई दिएर धेरै मनोरञ्जन गरेर गीतहरू पनि सुनाइदिनु भयो।
1: हजुर हजुर।
0: र हामी कार्यक्रमको अन्त्य अन्त्यमा आइपुगेका छौँ र जाँदा जाँदै हजुर एउटा अनुभवी बुजुर्ग मानिस भएको गाउँठाउँमा एउटा सल्लाह सुझाव दिनुपर्दा के भन्न चाहनुहुन्छ अहिलेको गाउँ घरका पढे लेखेका भाइ बहिनी गाउँ समाजलाई?
1: अब गाउँ समाजको भाइ बहिनीलाई, मेरो दाजु पढ्नेलाई, दिदी पढ्नेलाई, बहिनीहरूलाई अब म त यही भन्न चाहन्छु, अब नबिग्रिन्नु। अब उहिले त यस्तो थियो, यसरी खान्थ्यो, रोग बिमार लाग्दैन थियो। अब अहिलेको भाइ बहिनीले त बेसी जस्तो नखाने चिसहरू खान्छ, प्याकेटको चिसहरू, अब दाउरामा पकाइ खानु छोडिहाल्यो, अल्छी गर्छ, हातमा कालो लाग्छ भन्छ। हामीले हेर्दा चाहिँ यो हजुर दौरामा पकाएर खाएको रोग बिमार नलाग्ने, नहुने, केही नहुने यस्तो थियो। अब राम्रो थियो उहिले त खानपिनहरू, अहिले त अब हरेक चिजहरू खान थाल्यो। एकमा दुईमा यो अहिलेको भाइ बहिनीहरू फोनले गर्दा साह्रो बिग्रियो, फोनले राम्रो गर्दैछ नराम्रो पनि गर्दैछ, यसरी बिग्रिन्छ। तर म त यति भन्न जान्छु अब भाइ बहिनीहरूलाई, दाजुभाइहरूलाई यसरी नबिग्रिनु, बारी सारी बाँझो नराख्नु, सागसब्जी लागौं, हाम्रो अर्ग्यानिक उब्जाउ, गाईको मल लागौं, दैखौं, रोग बिमार लाग्दैन, यति नै भन्न चाहन्छु।
0: हजुर र हजुरलाई धेरै धेरै धन्यवाद आज यति टाढोबाट आएर हाम्रो आकाशवाणी गान्तोकका श्रोताहरूलाई उहिलेको जीवनशैली, जीवन जिउने तरिका कस्तो थियो यस विषयमा धेरै जानकारी प्रस्तुत गरिदिनु भयो र आउने दिनमा पनि हजुरसँग भेटेर यस्तै जानकारीहरू प्रस्तुत गर्नेछौँ र आउने दिनमा हजुरको सुस्वास्थ्य र दीर्घायुको पनि कामना गर्दै र आज हजुरले आकाशवाणी गान्तोक सुनेर बस्ने श्रोताहरूलाई उहिलेको जानकारीहरू प्रस्तुत गरिदिनु भयो यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद र आजलाई भने ग्रामीण कार्यक्रमको निर्धारित समय पनि पूरा भइसकेको छ। भोलि फेरि यस्तै नयाँ नौला विषयहरूका साथमा पुनः उपस्थित हुने नै छौँ। तबसम्मको लागि म कार्यक्रम सञ्चालक धर्मदास शर्मालाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्रि।
1: हजुर हुन्छ, तपाईँलाई पनि धेरै धेरै धन्यवाद।

श्रोता आउनुहोस् अब सुनौ हाम्रो आज राति 10:30 प्रसारण गरिने कार्यक्रमको यो छोटो जानकारी। अहिले 6:40, 45, अनि 50 मिनटमा प्रस्तुत गर्नेछौ यस केन्द्रको प्रादेशिक समाचार क्रम अहिले नेपाली, लेप्चा अनि सिक्किमे भुटिया भाषामा। 6:55 प्रस्तुत गर्नेछौ नेपाली वार्ता अन्तर्गत प्राचीन भारतमा रूखहरूको महत्व विषयमा वार्ताकार भगवत शर्माबाट। 7:05 हामी उपस्थित हुनेछौ कार्यक्रम नेपाली अनुरोध संगीत लिएर। 7:35 प्रस्तुत गर्नेछौ कार्यक्रम युवावाणी। 8:05 सुनाउनेछौ एकै कलाकार सोनु निगमको आवाजमा हिन्दी गीत। 8:30 कार्यक्रम सुर संसार अन्तर्गत पण्डित शिवकुमार शर्माबाट प्रस्तुत गर्नेछौ सन्तुर वादन। 8:45 अनि 9 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ क्रमैले हिन्दी अनि अंग्रेजी समाचार। 9:15 कार्यक्रम स्पोटलाइट प्रस्तुत गर्नेछौ। 9:30 सुन्नुहुनेछ कार्यक्रम पब्लिक स्पिक। अनि रात्रि 10:00 देखि 10:30 अर्थात सभाको अन्तसम्म यहाँहरूलाई मनोरञ्जन दिलाउनेछौ विभिन्न हिन्दी फिल्मी गीतहरू सुनाएर। यसरी रात्रि 10:30 हाम्रो तेस्रो अधिवेशनका सम्पूर्ण कार्यक्रम समाप्त हुनेछ। यतिन्जेल प्रस्तुत थियो हाम्रो आजको तेस्रो अधिवेशनमा प्रसारण गरिने कार्यक्रमको छोटो जानकारी।

आउनु श्रोता, अब यो सुनौ हाम्रो भोलि बिहानी अधिवेशनमा प्रसारण गरिने कार्यक्रमको छोटो जानकारी। हाम्रो बिहानी अधिवेशन सुरु हुनेछ बिहानको 6:30 मंगल ध्वनिको साथ। 6:35 भक्ति प्रभात अन्तर्गत सुनाउनेछौ रविन्द्र जैनबाट हिन्दी भजन। 6:55 अनि 7 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ क्रमैले संस्कृत अनि हिन्दी समाचार। 7:05 कार्यक्रम गोल्डन मेलोडीज अन्तर्गत सुनाउनेछौ पुराना हिन्दी फिल्मी गीतहरू। 7:25 आकाशवाणीको खरसाङ केन्द्रबाट रिले गरी सुनाउनेछौ नेपाली समाचार। 7:35 प्रस्तुत गर्नेछौ सूचना एवं मनोरञ्जनले भरपूर कार्यक्रम प्रणाम सिक्किम। 8:00 अनि 8:15 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ क्रमैले हिन्दी अनि अंग्रेजी समाचार। 8:30 आकाशवाणीको उत्तर पूर्व केन्द्र शिलङबाट समप्रसार गरी सुनाउनेछौ अंग्रेजी समाचार। 8:00

0: राष्ट्रको अर्थतन्त्र र कुशल सार्वजनिक प्रशासनको हितमा अनुशासित र जिम्मेवार प्रशासनिक अभ्यासहरू अप्नाउन प्रधानमन्त्री नरेन्द्र मोदीको अपीलपछि सिक्किम सरकारले आजदेखि राज्यभर औपचारिक रूपमा मित व्ययिता अप्नाउने उपायहरू शुरू गरेको छ। चालिएका सबैभन्दा महत्वपूर्ण कदमहरूमध्ये एक मुख्यमन्त्रीको मोटर काफिलामा 50% कटौती गर्नु हो। थप रूपमा सरकारी र निजी सवारी साधनहरूका लागि अड इभन मापदण्डहरू लागू गरिनेछ। ट्याक्सी र आपातकालीन सेवाहरूका लागि मात्र यसमा छूट प्राप्त हुनेछ। आज मनन केन्द्रमा मुख्यमन्त्री कार्यालयका विभिन्न योजनाहरू अन्तर्गतका लाभार्थीहरूलाई नरबहादुर भण्डारी फेलोशिप, ल्यापटप वितरण, सिक्किम गरीब आवास योजना, मुख्यमन्त्री स्वरोजगार सहायता योजना, मुख्यमन्त्री शिक्षा सहायता योजना र मुख्यमन्त्री विवेकाधीन अनुदान मार्फत वित्तीय सहायता लगायत लाभहरू प्रदान गरियो। कार्यक्रममा भाग लिन सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नो सरकारी निवास मेन्तोकगाङबाट मनन केन्द्रसम्म इन्धन बचत गर्दै पैदल यात्रा गरेर आफ्नो वास्तविक नेतृत्वको प्रदर्शन गर्नुभयो। सिक्किमका मुख्य निर्वाचन अधिकारी राज यादवले भारतको निर्वाचन आयोगको निर्देशनमा सिक्किममा मतदाता नामावलीको विशेष गहन संशोधन 30 मईदेखि शुरू हुने बताएका छन्। निर्वाचन विभागका अनुसार बीएलओहरूले 30 मईदेखि 28 जूनसम्म प्रमाणीकरण गर्नेछन् भने मस्यौदा मतदाता नामावली 5 जुलाईमा प्रकाशित हुनेछ। अन्तिम मतदाता नामावली 6 सेप्टेम्बर 2026 जारी गरिने निर्धारित छ। श्री यादवले भने वर्तमान मतदाता नामावलीको लगभग 80% 2002 मतदाता सूचीसँग जोड़िएको छ। उनले राज्यभरि 572 बूथ लेवल अफिसरहरूले घर घरमा व्यापक प्रमाणीकरण अभ्यास गर्ने जानकारी पनि दिए।
1: मैं राज यादव, सीईओ सिक्किम, आपको सूचना देना चाहता हूं कि एसआईआर प्रोसेस ईसीआई के निर्देशानुसार स्टार्ट हो चुकी है और 20 मई से लेकर ये प्रोसेस 6 सितंबर तक चलेगी। 20 मई से लेकर 29 मई तक हमें प्रिपरेशन करनी है, प्रिंटिंग करनी है और हाउस टू हाउस विजिट के लिए रेडी होना है। 30 मई 2028 जून तक हाउस टू हाउस विजिट होगा, जिसमें बीएलओज आपके घर आएंगे। बीएलओ घर आकर आपको इन्विटेशन फॉर्म देंगे, वो फॉर्म आपसे कलेक्ट करेंगे।
0: सिक्किमेली फिल्म निर्माता त्रिवेणी राईको शेप अफ मोमो फिल्मले 29 मई 2026 भारत र नेपालभरि फिल्मको थिएटर रिलीज हुनुभन्दा केही दिन अघि सिएटल अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा न्यू डाइरेक्टर्स कम्पिटिशनमा ग्राण्ड जूरी अवार्ड जितेको छ। निर्देशक त्रिवेणी राईले फिल्मको थिएटर रिलीज हुनुभन्दा ठीक अगाडि यति महत्वपूर्ण पुरस्कार जित्न पाउँदा

0: dem topo na sem gata tembe tam sung ye. Zan bagidari sabse dur sabse pehle tundel na galyong nyen se seyeta delam lirim ki hongkien gopi ko na shakha te goje dichwe ten ngoji surjong tari mangan na yepe zongla goje ki lekung na gochukai. Kyozom ki tarin le che nisu changa sang zo yepe charji ki lirim ta tundel lale na samlo pinye kembe kadi mikim le tribal miri ta kyeji supya nyenka chivu miri deche di zu lo Ditsu na lepse lo shuda na sheta, lezi chen pinto ditsu tamche din lepe tente na shedi. Lirim dine gyagar junki tap chenpo ni ditsu, Pradhan Mantri Janjati Adivasi Nyay Maha Abhiyanta, Dharti Abha Janjati Gram Utkarsh Abhiyan ki gyabje ki tole lale na ye. Denjong ade ki gyasa gato na yepe paljor chimta na, Teng Jipe Sikkim Premier League ki final, Chim Singling Sporting Club ta Sinolchu FC par tani piru floodlights na chise ii. Chim dina, kumde chenpo tole ngade ki tosilimpu yang na SPL ki zinda tso u kushya premtsin tambang cho chenpo na shi. Denjong ki badminton chokpo BAS ki do ngato na rang ki teng sumsu songa lore chir kyoti gochuko i. Kyoti na BAS ki tungchi gyembo suganda das ki chilo niton nishu zanga le niton nishu chatu ki lore report jako i suno ngulchi po kalma denjong po ki lore ngulchi report Tamche din jagonavi, Kyoti ki Mikul Chempo ne chilo nitu nisatu ki, November Douna tenke, Junior National Badminton Dendurki, Gotuk Tadi kona, Kamol Nasidi, Dita Yampo, Nuntekan Gatuli, Tanik Jense, Nara Zubi, Tujichi.
1: Bulbul ki thak gaya.
2: Kya hua?
1: Naya kid bag chahiye.
2: To pehle captain se bolo. नहीं सुना तो मैनेजर से
1: करेक्ट
2: तो ऐसे ही पहले शिकायत बैंक से करें 30 दिनों में जवाब या समाधान ना मिलने पर सीएमएस पोर्टल पर शिकायत करें तो पहले बैंक फिर सीएमएस पोर्टल नहीं तो शिकायत होगी ना मंजूर
1: चले
2: ले आ गया ना किड बैग
3: आरबीआई कहता है
4: पहले अपना बैंक फिर आरबीआई ओम्बुड्समैन
5: हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौँ श्रोता अब प्रस्तुत छ नेपाली वार्ता प्राचीन भारतमा रुखहरूको महत्व विषयमा वार्ताकार भगवत मिश भगवत शर्माबाट
6: प्राचीन भारतमा रुख अत्यधिक महत्वपूर्ण भएको हाम्रा प्राचीन ग्रन्थ वेद पुराण उपनिषद आदि प्राचीन कालका ग्रन्थहरूमा प्रचुर मात्रामा वर्णन गरेको पाइन्छ भारतको सबैभन्दा प्राचीन ग्रन्थ ऋग्वेदमा रुखहरूको महत्व झल्किएको छ ऋग्वेदमा एउटा सूक्त छ जसको नाम अरण्य सूक्त हो अरण्य शब्दको अर्थ हुन्छ वन जंगल जहाँ रुखहरूको समूह हुन्छ त्यही नै अरण्य सूक्त हो यसैले प्राचीन भारतमा रुखहरूको धेरै महत्व थियो भन्ने सिद्ध हुन्छ जल थल पहाड पर्वत रुख हावा पानी आदि सुन्दर सृष्टिका श्रृंगार हुन् सृष्टिको सम्बन्धमा नियाल्दा रुखहरूमा अश्वत्थ वा पिपलको रुखको आदिकालमा सृष्टि भएको कठोपनिषदमा उल्लेखित छ ऊर्ध्वमूलो हो बाक शाखा एषः अश्वत्थ सनातनः पिपल सनातन छ सनातन भनेको न आदि न अन्त्य छ त्यसैले पिपलको रुख आदिकालदेखि नै चर्चित छ प्राचीन युगदेखि नै वृक्षले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको तथ्यहरू पाउँछौ अथर्व वेदको काण्ड छ अध्याय एक सूक्त नौले यसो भन्छ यथा वृक्ष लिबुजाः समन्त परिसस्वजे अथवा वृक्षले आफू प्रति हर दृष्टिबाट आश्रय लिनेहरूको आश्रित इच्छा पूर्ण गरिदिन्छ धेरै सन्त महात्माले वृक्षको फेदमा बसी तपस्या गरे त्यो सिद्ध हुँदछ त्यही वृक्षको छहारीमा बसी शीतल तापे आनन्द हुँदछ त्यस्तै औषध शास्त्रीले रुखको हाँगा बोक्रा जरा फल फूल पात आदिलाई लिएर औषधिको निर्माण गर्न सक्छन् जसले जस्तो उपयोग गर्न सक्छ अथर्व वेदमा औषधिको स्रोत नै रुख बिरुवा हुन् भनेको छ जस्तै वरणो हो बार याता अयम देवो हो वनस्पति यसको अर्थ वरणो नेपाली भाषामा सिप्ली काने नाम गरेको रुख बारयाता क्षय अथवा टिबी नाम गरेको राजयक्ष्मा रोगबाट मुक्त गराउँदछ अर्थात

क्षयरोगको औषधिको रूपमा प्रयोग गर्न सकिन्छ। यसले क्षयरोग जस्ता घातक रोग निवारण गर्न सक्छ भन्ने वैदिक प्रमाण छन्। प्राचीन तथ्यलाई नियाल्दा मानव जगत बोट वृक्षमा नै आश्रित थिए। उस समय मानव जाति वृक्षकै पात र बोक्राले आफ्नो शरीर ढाकेर फल फूल जरा आदि खाएर जीवन यापन गर्ने गर्थे। अथर्व वेदको काण्ड 10:2-3 वर्णन गरिए अनुसार अयम्बे वरणो मणि सम्पन्न क्षणयो वृषा अर्थात वरण वृक्षको मणिमा शत्रु नाश गर्ने क्षमता हुँदछ, इच्छित फल दिनमा सक्षम रहदछ। यस वरण वृक्षको सहायताले हामी आफ्नो सुरक्षा गर्दै आयु वृद्धि गर्दै दुर्गुण हटाएर स्वच्छ स्वस्थ आदि गुणको विकास गर्न यस रुखले हामीलाई सेवा पुर्याउँदछ। एवं क्रमले हाम्रा प्राचीन भारतका ऋषि मुनिहरूले रुखको महत्व वर्णन गर्ने क्रममा मत्स्य पुराणको श्लोकमा भन्नुभएको छ, दशकुप समूह वापी दश वापी समूह रदह दश रद समूह पुत्र दश पुत्र समूह द्रुम अर्थात 10 कुवा बराबर एउटा पोखरी, 10 बराबर एउटा तलाउ र 10 बराबर एउटा यथार्थ पुत्र र 10 बराबर एउटा रुखको महत्व छ भनी मत्स्य पुराणमा उल्लेख छ। प्राचीन कालमा हाम्रा पर्यावरणविद पुराण इतिहास रचयिता वेद व्यासले भविष्यमा रुखको कत्रो गुण छ भन्ने तुलना 10 सन्तानसँग एउटा रुखको महत्वको वर्णन गरेका छन्। यथार्थमा हो पनि, किनकि एउटा रुख रोपेर त्यसलाई ठूलो बनाउनु र 10 हुर्काउनु बराबर हो। कुशल पुत्र माता पिताका लागि जति उपयोगी नितान्त छ त्यति नै त्यो रुख पनि खाँचो छ। यसैले प्राचीन भारतमा वनस्पतयः शान्ति भनेर वनस्पतिको पूजा गर्ने प्रार्थना गर्ने प्रचलन पाइन्थ्यो। वनस्पते विडवङ्गो विभूय अस्मत सखा प्रतरण सुवीर गोवी सन्नद्धो असी विडया स्वास्था ताते जय तुदेत्वानी भन्ने यजुर्वेदको मन्त्रले वनस्पतिको प्रार्थना गरेको परम्परा अहिले पनि छ। प्राचीन समयमा ठूलठूला रुखको फेदमा पूजा गरेर प्रकृतिको पूजा पाठ गर्ने परम्परा अहिले पनि छ। औषधि रीति मातस्तत देवो देवी रूप ब्रुवे अर्थात ऋग्वेदमा औषधिलाई अमृत स्वरूप भनेर वर्णन गरिएको छ। ती औषधि बनाइने रुखलाई महौषधि तरो भनेर प्राचीन ग्रन्थमा उल्लेखित छ। त्यस्तै यजुर्वेदमा एउटा वनस्पति संहिता छ त्यहाँ पनि र अन्य उपनिषदमा एवं सामवेदमा तस्य रूपेण इमे वृक्षा हरित सृजत यस सामवेदका मन्त्रले हरिया रूखले हाम्रो जीवनमा सधैं जस्तै दुःख कष्ट आई परे पनि न आतिनु सृजनशील हुनुपर्छ भन्ने बोध गराउँछन्। यथार्थ सत्य छ कारण रुखको कुनै भाग खेर जाने छैन। अथर्व वेदमा देव स्वरूप भनेर रुख नै वास्तवमा देवता हुन् भनी सिद्ध गरेको छ। आँप बर पिपल आँक डुम्री पाखरी पलास धुपी श्रीखण्ड अमला समी नीम मालागिरी अशोक चाँप ओखर खयर इत्यादि रुखहरू हाम्रा जीवन निर्वाहका विशेष रुख हुन्। यी रुखलाई औषध वृक्ष भनिन्छ। आजसम्म पनि पिपलको रुखको पूजा गरी यस रुखको उपासना गरिन्छ। धार्मिक दृष्टिबाट पिपल अति महत्वपूर्ण पवित्र मानिन्छ भने देवताहरू देव सदन भन्ने गर्थे। जसरी हावा पानी हुरी बतास आपद विपदबाट जोगिन हामी यी सबै डर भयबाट मुक्त हुन सुरक्षित घरको आश्रय लिन्छौ, त्यस्तै देवताहरू पनि पिपलहरू रुखको आश्रय लिदथे। यस धरा धामलाई सुन्दर बनाउन भगवान स्वयंले वृक्षको रचना गरेको इतिहास छ। पशु पक्षी चरा चुरुङ्गी आदिको आश्रय रुख। यसरी रुखको महत्वको वर्णन गर्ने क्रममा श्रीमद् भागवत महापुराणको 10 22 33-34 श्लोकमा यसो भनिएको छ, पश्य तैतान महाभागान परार्थैकान्त जीवनम बात वर्ष तप हिमान सहन्तो वारयन्ति नः अर्थात भगवान श्री कृष्ण भन्नुहुन्छ, मेरा प्यारा साथीहरू हो, हेर यी रुख कति भाग्यवान छन्। यिनीहरूको सारा जीवन केवल अर्काको भलाइका लागि हो। यिनीहरू आफै त सर्दी हावा गर्मी उष्णता सहेर हामी प्राणीको कल्याण गर्दछन्। म त भन्छु सबैमा यिनै वृक्षको जीवन सर्वश्रेष्ठ छ, किनकि

0: सम्पूर्ण प्राणीलाई सहारा मिल्दछ, जीवन यापन हुँदछ। जस्तै कोही सज्जन पुरुषका घरबाट भिखारी खाली हात फर्कदैन, त्यस्तै ती रूखहरूले केही न केही त दिएका छन्। यिनीहरूले आफ्ना पात, फल, फूल, छाया, हाँगा, जरा, बोक्रा, दाउरा, गन्ध, लाहा, कागज, कोइला, खरानी, अंकुर, कोपिलाहरूद्वारा मनुष्यको कामना पूर्ण गरिदिँदछन्। यी रूखहरू स्वयं त हावा पानी सर्दी गर्मी सबै सहन्छन् अनि अरू सबै प्राणीलाई शीतलता प्रदान गर्दछन्। वास्तवमा परोपकारका लागि बाँचेका यी रूखहरू धन्य छन् भनेर अवतारित चमत्कारी पुरूष भगवान श्रीकृष्णले मुग्ध कण्ठ रूखको महिमा गाएका थिए। एकजना नीतिकार भन्दछन्, नास्ति मूलम अनौषधम, अथवा कुनै रूखको जरो दवाई बिनाको छैन, सबै औषध छ। आयुर्वेदमा पनि रूखको महिमा वर्णन गरिएको छ र यसरी वृक्षको महत्व केवल प्राचीन भारतमा मात्रै नभएर प्राचीनदेखि अहिलेसम्म पनि त्यति नै महत्व छ।
1: श्रोता तिन्जेल प्रस्तुत थियो नेपालीमा वार्ता, प्राचीन भारतमा रूखहरूको महत्व विषयमा वार्ताकार हुनुहुन्थ्यो भगवत शर्मा। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता अब समय भएको छ यहाँहरूको आफ्नै कार्यक्रम नेपाली अनुरोध संगीतको। हजुर श्रोता, यस कार्यक्रम मार्फत यहाँहरूले नै रोज्नुभएका गीतहरू हामी सुनाउने अनि हामी पनि सुन्ने गर्दछौ। कार्यक्रममा यहाँहरू सम्पूर्णलाई न्यानो स्वागत गर्दै सुरु गरौं श्रोता आजको हाम्रो यस प्रथम प्रस्तुतिबाट। हाम्रो आजको प्रथम गीत रहेको छ कलाकार उदित नारायण अनि आशा भोसलेको युगल स्वरमा। यस गीतको निम्ति हामीलाई अनुरोध आएको छ दक्षिण सिक्किम नाम्फिङबाट विष्णु ढुङ्गेल, यसै गरी दक्षिण सिक्किम सदामबाट देवकुमारी बस्नेत अनि एसएम बस्नेतले पनि यस गीतलाई सुनाइदिने आग्रह गर्नुभएको छ। आउनु श्रोता सुनौ हाम्रो आजको यो प्रथम प्रस्तुति उदित नारायण अनि आशा भोसले गाउनु भएको यो गीत।

आउनु श्रोता, अब हाम्रो यो कार्यक्रमको दोस्रो प्रस्तुति सुनौ इन्द्रजीत मिजारको आवाजमा रहेको एक गीत। उक्त गीतलाई मन पराई पत्र पठाउने श्रोता हुनुहुन्छ पश्चिम सिक्किम खलुक तादुङबाट अशोक खतिवडा, पश्चिम सिक्किम मेघी डाँडाबाट अर्जुन प्रधान अनि कालिम्पोङ पाबुङबाट दिपेन शर्माले यस गीतलाई सुनाइदिने आग्रह गर्नुभएको छ।

श्रोताले अहिले सुनिरहनु भएको छ कार्यक्रम नेपाली अनुरोध संगीत। आउन श्रोता अब यो सुनौ अर्को गीत सुरेश कुमारको आवाजमा। यस गीतलाई मन पराए हामीलाई सुनाइदिने आग्रह गर्नुभएको छ पूर्व सिक्किम स्याप्ले सरदारेबाट बिर्खबहादुर राई अनि टेकबहादुर गदालले।

श्रोता यसरी गीत सुन्ने क्रममा हामी कार्यक्रमको अन्तिम चरणमा आइपुगेका छौं। त आउनुहोस् आजको यो अन्तिम प्रस्तुति सुनौ रामकृष्ण ढकालको आवाजमा। यस गीतको निम्ति हामीलाई अनुरोध गर्ने श्रोता हुनुहुन्छ पश्चिम सिक्किम लेक्सेप चिङथाङबाट लीला छेत्री, यसै गरी पश्चिम सिक्किम यङसुमबाट उत्तम गुरूङ, सावित्री गुरूङ, कृष्ण गुरूङ अनि सम्पूर्ण परिवारले यस गीतलाई सुनाइदिने आग्रह गर्नुभएको छ। आउनुहोस् श्रोता सुनौ यो आजको अन्तिम प्रस्तुति रामकृष्ण ढकालको आवाजमा।

0: हस्त श्रोता, यिनै प्रस्तुतिसँग हाम्रो आजको कार्यक्रम नेपाली अनुरोध सँगै त्यही समाप्त गर्ने अनुमति चाहन्छौ। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौ। श्रोता, अहिले समय बेलुकीको 7:25 हुनै लागेको छ र अबको केही क्षणमा यहाँहरूले सुन्नुहुनेछ यस केन्द्रबाट नेपाली समाचार।
1: यो आकाशवाणी हो, समाचार कृष्ण कौशिकबाट सुन्नुहोस्। शुरू गरौं आजका मुख्य समाचार। लिखिमपुर खिरी सड़क दुर्घटना प्रति राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त। प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा नर्वेका प्रधानमन्त्री जोनास गहार स्टोरसँग द्विपक्षीय भेटवार्ता। गृहमन्त्री अमित शाहद्वारा डायल 112 आपतकालीन सेवा सवारी शुभारम्भ। रक्षा मन्त्री राजनाथ सिंह भियतनाम र दक्षिण कोरियाको भ्रमणमा। अनि पश्चिम बंगालमा 7 वेतन आयोग गठनको सिद्धान्त स्वीकृति। समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन तथा प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको लिखिमपुर खिरीमा भएको सड़क दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। राष्ट्रपति मुर्मूले दुर्घटनामा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। उपराष्ट्रपतिले पनि शोक व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्यको लाभको प्रार्थना गर्नुभएको छ। प्रधानमन्त्री मोदीले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकका परिवारलाई 2-2 लाख रूपियाँ तथा घाइतेलाई 50,000 रूपियाँ राहत दिने घोषणा गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज ओस्लोमा नर्वेका प्रधानमन्त्री जोनास गहार स्टोरसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ। बहुराष्ट्रिय भ्रमणका क्रममा नर्वे पुग्नुभएका प्रधानमन्त्री मोदीलाई त्यहाँ भारतीय समुदायले स्वागत गरेका थिए। यो उहाँको नर्वेको पहिलो भ्रमण हो भने भारतबाट 43 वर्षपछि भएको पहिलो प्रधानमन्त्री स्तरीय भ्रमण पनि हो। भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले नर्वेका राजा ह्यारल्ड फिफ्थ र रानी सोनाजसँग भेट गर्नुका साथै भारत नर्वे व्यापार तथा अनुसन्धान सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भ्रमणमा स्वच्छ प्रविधि, हरित ऊर्जा, व्यापार, लगानी तथा समुद्री अर्थतन्त्र जस्ता विषयमा विशेष छलफल हुने बताइएको छ। उहाँले थप भन्नुभएको छ,
2: नर्वे की यात्रा करके मुझे बहुत खुशी हो रही है। यह देश नेचर और ह्यूमन प्रोग्रेस के बीच हार्मनी का एक सुंदर उदाहरण है। सबसे पहले मैं प्रधानमंत्री जी का इस आत्मीयता भरे स्वागत के लिए हृदय से आभार व्यक्त करता हूं और कल नॉर्वे के कॉन्स्टिट्यूशन डे के महत्वपूर्ण अवसर पर मैं विश्व के सबसे बड़े लोकतंत्र की ओर से नॉर्वे जैसे सुदृढ़ और जीवंत लोकतंत्र की यहां की जनता को हार्दिक शुभकामनाएं देता हूं।
1: केन्द्रीय गृहमन्त्री अमित शाहले आज रोहिपुरमा अत्याधुनिक डायल 112 आपतकालीन सेवा सवारी तथा फोरेन्सिक मोबाइल भ्यानहरूको शुभारम्भ गर्नुभएको छ। यसअघि छत्तीसगढ़का 16 जिल्लामा मात्र उपलब्ध सेवा अब सबै 33 जिल्लामा विस्तार गरिएको छ। सेवामा कृत्रिम बुद्धिमत्ता आधारित लोकेशन ट्र्याकिङ प्रविधि पनि जोड़िएको छ, जसले आपतकालीन अवस्थामा रहेका व्यक्तिको स्थान पहिचान गर्न सहयोग गर्नेछ। महिलाको सुरक्षालाई प्राथमिकता दिँदै प्यानिक बटन सहित विशेष निगरानी सुविधा पनि थपिएको छ। राज्यभर सञ्चालनका लागि 400 आपतकालीन सवारी, 33 निगरानी सवारी र 60 राजमार्ग गसित सवारी

0: आज परिचालन गरिएको छ। रक्षा मन्त्री राजनाथ सिंह आज दुई देशीय भ्रमणका लागि भियतनाम र दक्षिण कोरिया प्रस्थान गर्नुभएको छ। भ्रमणका क्रममा उहाँले राज्य सहकार्य, समुद्री सुरक्षा तथा इण्डो पेसिफिक क्षेत्रमा शान्ति र स्थायित्वको विषयमा छलफल गर्नुहुनेछ। भियतनाममा उहाँले त्यहाँका रक्षा मन्त्री फेन वेन गिङसँग भेटवार्ता गर्नुहुनेछ भने दक्षिण कोरियामा रक्षा मन्त्री एनग्यू ब्याकसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। पश्चिम बंगाल मन्त्री परिषदले राज्य सहकार्य कर्मचारीका लागि सातौं वेतन आयोग गठन गर्ने सिद्धान्त स्वीकृति दिएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीको अध्यक्षतामा नवनामनमा बसेको मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको हो। बैठकपछि मन्त्री अग्निमित्र पलले जुन एकदेखि केही प्रत्यक्ष लाभ हस्तान्तरण योजना बन्द गरिने तर छात्रवृत्ति योजना भने जारी रहने जानकारी दिनुभयो। राज्य सरकारले महिलाका लागि निशुल्क यातायात सुविधा र अन्नपूर्ण भण्डार योजना पनि घोषणा गरेको छ। यस योजना अन्तर्गत योग्य महिलालाई प्रत्यक्ष लाभ हस्तान्तरण मार्फत 3,000 रूपियाँ प्रदान गरिनेछ। सरकारले पश्चिम एसियामा जारी संकटका बीच पनि भारतमा पेट्रोल, डिजेल, एलपीजी र प्राकृतिक ग्यासको पर्याप्त रहेको जानकारी दिएको छ। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयकी संयुक्त सचिव सुजाता शर्माले देशभर रिफाइनरीहरू सामान्य रूपमा सञ्चालन भइरहेको बताउनुभयो। उहाँले अफवाहका कारण केही स्थानमा एलपीजीको अत्याधिक खरिद देखिए पनि कुनै पनि वितरण केन्द्रमा ग्यास अभाव नभएको स्पष्ट पार्नुभयो। पछिल्ला चार दिनमा देशभर 1,72,000 घरेलु ग्यास सिलिण्डर वितरण गरिएको जानकारी पनि उहाँले दिनुभयो। यसैबीच रसायन तथा मल मन्त्रालयकी संयुक्त सचिव अर्पणा शर्माले खरिफ सिजनका लागि आवश्यक मलको 50% भन्दा बढ़ी उपलब्ध रहेको बताउनुभयो। विदेश मन्त्रालयका अतिरिक्त सचिव असीम महाजनले इरानबाट 2,551 भारतीय नागरिकलाई सुरक्षित रूपमा बाहिर निकालिएको जानकारी दिनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले विश्वव्यापी चुनौती र अनिश्चित बीच पनि भारत तीव्र गतिमा अघि बढ़िरहेको बताउनु भएको छ। आज नयाँ दिल्लीमा भारत व्यापार महोत्सवको वेबसाइट शुभारम्भ गर्दै उहाँले विकसित भारत 2047 को लक्ष्य हासिल गर्न भारतलाई कुनै शक्तिले रोक्न नसक्ने बताउनुभयो। उहाँले भारतको अर्थतन्त्र र निर्यात दुवै बढ़िरहेको उल्लेख गर्दै यस वर्ष निर्यात करिब 863 अरब डलर पुगेको जानकारी दिनुभयो। साथै चालू आर्थिक वर्षमा 1 ट्रिलियन डलर निर्यात गर्ने लक्ष्य रहेको पनि बताउनुभयो। मन्त्री गोयलले भारत व्यापार महोत्सवको उद्देश्य स्वदेशी व्यापार प्रवर्धन गर्नु रहेको उल्लेख गर्नुभयो। उहाँले थप भन्नुभयो,
1: भारतका बनावा सामान, भारत से दिए सेवाएं और अधिक तेजी से आगे बढे। हम संतुष्ट ना हो कि हम विश्व की सबसे तेज गति से आगे बढ़ने वाली अर्थव्यवस्था है, कभी संतुष्ट ना हो और आगे बढ़ा छलांग लेने की सोच और क्या कर सकते हैं उसके लिए पूरे समय हमें सोचते रहना पड़ेगा, काम करते रहना पड़ेगा, नई चीजों को आगे लेके जाना।
0: केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले स्विजरल्याण्डको जेनेभामा आयोजित 79 विश्व स्वास्थ्य सभाका क्रममा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाक्टर टेड्रोस एडोनोम घेब्रेससँग भेटवार्ता गर्नुभएको छ। भेटमा मन्त्री नड्डाले आयुष्मान भारत डिजिटल अभियान, आयुष्मान आरोग्य मन्दिर, परम्परागत चिकित्सा, कृत्रिम बुद्धिमत्ता आधारित जन स्वास्थ्य सेवा तथा क्षयरोग उन्मूलन अभियान बारे जानकारी दिनुभएको थियो। विश्व स्वास्थ्य संगठनका महानिर्देशकले भारतको स्वास्थ्य क्षेत्रमा भएको सुधार तथा विश्व स्वास्थ्य सहकार्यमा भारतको भूमिकाको प्रशंसा गर्नुभएको छ। भारतको ब्रिक्स अध्यक्षता अन्तर्गत कानून तथा न्याय मन्त्रालयले भोलिदेखि गुजरातको गान्धीनगरमा 2 दिने ब्रिक्स वरिष्ठ अधिकारीहरूको बैठक आयोजन गर्ने भएको छ। बैठकमा ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिकाका अधिकारीहरूले वैकल्पिक विवाद समाधान प्रणाली सम्बन्धित विषयमा छलफल

0: आकाशवाणी गान्तोकको युवाणी कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा मेरो न्यानो अभिवादन साथै नमस्कार। श्रोता, म तपाईँहरूको आफ्नै मित्र शारदा लिएर आइसकेकी छु तपाईँहरूको आफ्नै कार्यक्रम युवाणी। हजुर श्रोता, हामी युवाणी कार्यक्रममा विशेष गरेर युवा श्रोताहरूको निम्ति विभिन्न कार्यक्रमहरू लिएर आउने गर्छौं र आजको कार्यक्रममा हामीसँग स्टुडियोमा उपस्थित भइसक्नु भएको छ श्रवण धिताल, जो पुदुङ कालिम्पोङबाट हुनुहुन्छ र उहाँ एक भोकलिस्ट, कम्पोजर र रिसर्च स्कोलर पनि हुनुहुन्छ। आउनुहोस्, हामी उहाँसँग केही कुराकानी गर्नेछौ। हजुरलाई युवाणी कार्यक्रममा स्वागत छ।
1: धेरै धेरै धन्यवाद।
0: हजुर, तपाईँको मैले नाम त भनिहालेँ र पनि तपाईँको छोटो परिचय राखिदिनुहोस् न।
1: मेरो नाम श्रवण धिताल अनि म अहिले चाहिँ फिलहाल वर्तमानमा चाहिँ सिक्किम युनिभर्सिटीबाट पिएचडी गरिरहेको छु र मैले म्युजिक सिकेको लगभग 18-20 वर्ष जस्तो भइसक्यो हो। अनि मैले मास्टर्स चाहिँ तपाईँको काशी हिन्दू विश्वविद्यालय बिएचयूबाट गरेँ अनि त्यहीँबाट ग्रेजुएसन र मास्टर्स त्यहाँबाट गरेँ। अन्त म बनारस पनि 8-10 वर्ष जस्तो बसेँ अनि 10-12 पनि मैले बाहिरैबाट गरेँ। अहिले आफ्नै ठाउँमा, आफ्नै गाउँघरको छेउछाउमा बसेर चाहिँ अहिले म पिएचडी गरिरहेको छु।
0: हजुर, र तपाईँ भोकलिस्ट हुनुहुन्छ है, र तपाईँले के कस्तो प्रकारको भोकलहरू चाहिँ गर्नुहुन्छ?
1: मैले अब सानैदेखिको इन्डियन क्लासिकल म्युजिक सिकेँ।
0: हजुर।
1: अन्त मेरो गुरुजी देवाशिष गुरुजी हुनुहुन्छ होइन, अनि उहाँकोबाट चाहिँ मैले रागको राग तुम्री दाद्रा दुर्पदहरू भयो होइन, अनि त्यसको सानसानो कुराहरू इन्डियन क्लासिकल म्युजिकमा अब त्यो कसरी के गर्छ भनेर चाहिँ त्यो कुराको एकदम बारिकीले गहिराइले अध्ययनहरू गरेँ। अनि सँगसँगै म एकाडेमिक पढाइ पनि गर्दै गरेँ, तर यो सँगसँगै किनकि अब आर्टिस्ट भएकोले गर्दाखेरि अब प्रोग्रामहरू पनि अब सानैदेखिको देशको विभिन्न ठाउँमा जस्तै अब गुजरात, पन्जाब, दिल्ली भयो होइन, अनि त्यहाँनिर प्रोग्रामहरू पनि गर्दै, जस्तै पनि प्रोग्राम थियो अब एक दुई दिनमा पनि प्रोग्रामहरू छ होइन, अन्त त्यो पनि छ। तर सँगसँगै अब हामीले धेरैवटा जस्तै कमसेकम 10-15 दिन अगाडि हाम्रो यहाँनिर इन्टरनेसनल सेमिनार पनि थियो।

0: सिक्किम युनिभर्सिटीमा त्यहाँनिर हामीले एउटा एल्बम पनि रिलिज गरेको थियौँ.
1: हजुर,
0: त्यो एल्बमहरू पनि जस्तै मेरो थुप्रोवटा गीत गजलहरू पनि छ. नेपाली गजल एउटा जिन्दगी सुम्पिए भन्ने पनि गजल छ.
1: अनि
0: सँगसँगै स्पिरिचुअली म्युजिक, भक्ति म्युजिकहरू पनि कम्पोजहरू गरेर गाइबस्छौँ.
1: हजुर, तपाईँ भोकलिस्ट साथसाथै तपाईँ म्युजिकहरू पनि अरू पनि कम्पोज गर्नुहुन्छ, भजनहरू गजलहरू पनि लेख्नुहुन्छ, अनि साथसाथमा तपाईँ पिएचडी स्कलर पनि हुनुहुन्छ है. र पिएचडी चाहिँ कुन चाहिँ सब्जेक्टमा गर्नुहुन्छ?
0: पिएचडी म्युजिक पनि गर्दैछु. एउटा कुरा चाहिँ सानो कुरा, म गजल चाहिँ लेख्दिनँ किनकि लेख्ने विधा मेरो होइन, तर अब म कम्पोज गर्छु. मेरो लगभग मैले अहिलेसम्म स्टुडियो रेकर्डिङ लगभग मोर देन 40-45 जस्तो गरिसकेको छु होइन. अनि स्पिरिचुअली पनि अब के भन्छ अब भजनहरू पनि कम्पोज गर्छु. जस्तै आफ्नै मेरै म्याम सुपरभाइजर बिलिमिता वानी सुधा म्याम हुनुहुन्छ, अनि उहाँको लागि चाहिँ मैले मीरा भक्ति सरिता भन्ने, जसमा चाहिँ मीराबाईको भजनहरू पाँचवटा भजन चाहिँ अब टोटल कम्पोज चाहिँ मैले गरेँ, गाउनु चाहिँ उहाँले गाउनुभएको थियो. अनि त्यसरी थुप्रो अब गजल मेरो जुन जिन्दगी भन्ने सुम्पिए भन्ने गजलहरू छ, त्यसमा चाहिँ मैले नै कम्पोज गरेको थिएँ, मैले नै गाएको थिएँ होइन. त्यस्तो छ.
1: हजुर, र अब म्युजिकको पनि धेरैवटा पाथ छ है. त्यसमा तपाईँले जुन चाहिँ यो इन्डियन क्लासिकल म्युजिकलाई नै चुज गर्नुभएको छ भन्नुभयो, र तपाईँले अरू पनि त म्युजिकहरू छ, यो क्लासिकल म्युजिकपट्टि चाहिँ किन तपाईँले बेसी ध्यान दिनुभयो?
0: अगर तपाईँले जस्तै हाम्रो बिच हाम्रो माझबाट आशा भोसलेजी उहाँ अहिले हुनुहुँदैन
1: होइन,
0: अनि उहाँको दिदी लता मङ्गेशकरजी उहाँ सबैले संसारले चिनेको उहाँ एकदम गायिका हुनुहुन्थ्यो होइन. अनि उहाँहरूले कुरा गर्नुहुन्थ्यो, कसैले पनि जति पनि ठुल्ठुलो आर्टिस्टहरू सुन्नुहुन्छ उहाँले भन्नुहुन्छ, अगर तपाईँ राम्रो गाउनु बजाउनु चाहनुहुन्छ भने इन्डियन क्लासिकल म्युजिक तपाईँले सिक्नै पर्छ
1: होइन,
0: घुमे फेरि त्यो कुरामा आउनै पर्छ होइन.
1: अनि
0: अगर मैले क्लासिकल म्युजिक मेरो बेस राम्रो छ भने म कुनै पनि प्रकारको नेपाली गीतहरू भयो, नेपाली त्यहाँदेखिको अरूहरू जति पनि हाम्रो देशमा जति पनि लोक सङ्गीतहरू छ, मैले सजिलोसँग त्यो कुरालाई गाउनु बजाउनु सक्छु होइन. अनि इन्डियन क्लासिकल म्युजिक चाहिँ अब त्यो तपाईँको बेस हो, त्यो त तपाईँले त्यसमा चाहिँ काम गर्नै पर्छ, तपाईँले सिक्नै पर्छ घुमे फिरे आएर होइन. अनि त्यो तपाईँको छ भने अब इन्डियन क्लासिकल म्युजिकको एउटा ब्याकग्राउन्ड राम्रो छ भने तपाईँले नेपाली पनि तपाईँले राम्रोसँग गर्न सक्नुहुन्छ, कुनै पनि प्रकारको म्युजिक राम्रोसँग तपाईँले निभाउन सक्नुहुन्छ, त्यसलाई न्याय दिन सक्नुहुन्छ.
1: हजुर, र गीत एउटा साहित्यको पनि विधा हो होइन, र यो साहित्यको विधालाई हामीले अङ्गालेर लानु भनेको अहिलेको समयमा एकदमै ठुलो कुरा हो. र तपाईँले अझै भजनहरू पनि गाउँछु भन्नुभयो, त्यो कुरा त अब अहिलेको जेनेरेसनको मुखबाट सुन्नु भनेको त एकदमै अचम्मकै कुरा मानिन्छ, किनभने प्राय मान्छेले गीत त छोडी भजनहरू त भनेपछि त्यो सुन्न पनि सुन्दैनन् होइन. र तपाईँलाई अहिलेको जुन चाहिँ टाइममा तपाईँको साथीहरू पनि कतिजनाहरू यो कुरामा इन्ट्रेस्टेड हुनुहुँदैन नि त, उहाँहरूलाई हेरेर आफूले यो ठाउँमा पुग्दाखेरि, यो ठाउँमा तपाईँले त्यो कुरा गर्न पाउँदाखेरि चाहिँ तपाईँलाई कस्तो महसुस हुन्छ?
0: हेर्नुहोस्, हामी कुनै पनि लक्ष्यमा पुग्यौँ, तर आफ्नो एउटा स्पिरिचुअली भन्ने एउटा आध्यात्मिकता भन्ने आफ्नो हाम्रो मनमा, किनकि म बचपनदेखिकै एउटा आध्यात्मिक ब्याकग्राउन्डसँग जोडेकोले गर्दाखेरि मलाई त्यो कुरामा रुचि लाग्छ होइन. अन्त एउटा त्यो कुराले तपाईँलाई सपोर्ट गर्छ तपाईँलाई, किनकि अब आजको जमानामा यति बेसी भागम भाग छ, एउटा स्ट्रेस छ होइन, कामको लागि लिएर पढाइको लागि लिएर होइन. तपाईँको अगर एउटा मनमा आध्यात्मिकता भन्ने अगर उयो हृदयमा छैन भने तपाईँलाई जिन्दगी बिताउन साह्रो पर्छ.
1: हजुर,
0: किनकि कति बेसी स्ट्रेस छ, कति बेसी कति कम्पिटिसन छ, कति बेसी तपाईँ त्यसमा कुद्नुपर्छ होइन. तर अगर एउटा धार्मिकता भन्ने छ भने, एउटा स्पिरिचुअलिटी भन्ने छ भने चाहिँ तपाईँकोमा एउटा ठहराउ आउँछ, एउटा गम्भीरता आउँछ, एउटा गहराइपन भन्ने हुन्छ नि, अनि त्यो एउटा अर्कै प्रकारको सोच आउँछ. त्यसले गर्दाखेरि हजुर, मैले भजनहरू धेरैवटा मैले त कमसेकम अरूको लागि पनि अगर हाम्रो नेपालको राम्रो राम्रो आर्टिस्टहरू हुनुहुन्छ होइन, उहाँहरूको लागि पनि मैले कम्पोजहरू गरेको छु होइन. बाहिरको अरूले पनि गाउँछ, किनकि आफ्नै आफैले गाएको गीत आफै पनि गाउँछु, अरूले पनि गाउँछन् भजनहरू पनि. अनि त्यो कुराले अब हामीलाई आफ्नै सपोर्टको लागि हो त्यो कुरासँग जोडिएको.
1: हजुर, र तपाईँ म्युजिकलाई लिएर नै पिएचडी गर्नुहुँदैछ होइन, अनि तपाईँको त्यो पिएचडी आफ्नो पढाइ त आफ्नो साथमा छँदैछ, साथसाथमा यो कुरालाई पनि अगाडि लिएर जान त एकदमै साह्रै पर्छ होइन, बिजी सेड्युल हुन्छ. र तपाईँले आफ्नो अनि तपाईँले त्यसमा अझै भजनहरू पनि गाउनुहुन्छ भन्नुभयो, प्रोग्रामहरू पनि गर्नुहुन्छ भन्नुभयो, र तपाईँले आफ्नो बिजी सेड्युललाई चाहिँ कसरी म्यानेज गर्नुहुन्छ?
0: त्यो कुरा चाहिँ मलाई एकदमै राम्रो क्वेसन गर्नु तपाईँले, किनकि अब त्योभन्दा पनि एउटा कुरा चाहिँ के भन्दाखेरि चाहिँ हामीहरू आर्टिस्ट भएपछि चाहिँ हामी बिहान उठेर हामीले रियाज गर्नु, पहिला प्र्याक्टिस गर्नुपर्छ है.

0: राम्रो गाउनुहुन्छ त्यो कुरासँग त्यो अलगै कुरा हो. तपाईँको रिसर्च कति पछि गर्नुभएको छ, बुक्सहरू कति पछि पढ्नुभएको छ, त्यो कुराले तपाईँलाई हुन्छ. त्यसले गर्दा त्यो अलग अलग कुरा हो. अनि हामी आर्टिस्ट पऱ्यौँ अनि हामीलाई त एउटा च्यालेन्ज पनि हुन्छ कि सँगसँगै रियाज पनि सँगसँगै लिएरै हिँड्नु पर्यो होइन, अनि एकदमै टाइम म्यानेज लिएरै गर्नुपर्ने भएको हुन्छ.
1: हजुर, र श्रोताहरूले हाम्रो कुराकानी सुनि नै रहनु भएको छ है, र कार्यक्रम अगाडि बढी नै रहेको छ, र कुराकानी गर्दा गर्दै है तपाईँले गजल पनि अघि भन्छु भनेर भन्नुभएको छ है, गजललाई पनि तपाईँले कम्पोज गर्छु भन्नुभएको छ, र श्रोताहरूलाई पनि एउटा तपाईँको गजल सुनाइदिनुहोस् न.
0: हुन्छ, यो गजलको टाइटल चाहिँ जिन्दगी सुम्पिए भन्ने छ, अनि यसलाई भोकल र कम्पोजिसन मेरै छ है.

0: हजुर, एकदमै मिठो है। मैले चाहिँ गजल भन्दाखेरि कसैले एउटा कविताको माध्यमबाट भनेको मात्र सुनेको थिएँ, र आज यो गीतमा हुन्छ नि परिणत भएर गजल पनि यस्तो हुँदाखेरि चाहिँ एकदमै मिठो सुनिँदो रहेछ। जस्तो प्रकारले कविताको त्यो लयमा एउटा सुन्छौँ नि हामीले, त्यसमा जुन चाहिँ मिठास आउँछ त्योभन्दा दोब्बर मिठास चाहिँ यो गीतमा सुन्दाखेरि आउँदो रहेछ है। एकदमै राम्रो रहेछ। आउने दिनहरूमा पनि हजुरलाई यो कुराले अझै अगाडि बढाओस् भन्ने हामी कामना गर्दछौँ है। र तपाईँ गीतहरू गाउनुहुन्छ होइन, गाउनु पनि हुन्छ कि साथसाथमा आफै बजाउनु पनि हुन्छ?
1: हजुर, म सँगसँगै इन्स्ट्रुमेन्ट्सहरूमा अब गजल गाउँदाखेरि, विशेष गरी गजल गाउँदाखेरि चाहिँ आफू म हार्मोनियम पनि बजाउँछु। हार्मोनियम त अब मेरो इन्स्ट्रुमेन्ट मेन हाम्रो उयो नै हुन्छ, साथमै हुन्छ। सँगसँगै म किबोर्डहरू भयो होइन, अनि त्यहाँदेखिको तबलाहरू पनि बजाउँछु, अनि एउटा अलिअलि सितारा पनि बजाउँछु, तर मेन मेरो जुन इन्स्ट्रुमेन्ट चाहिँ हार्मोनियम किबोर्डहरू चाहिँ।
0: हजुर, मैले किन यो क्वेसन राखेँ भन्दाखेरि गीतमा मिठास दिने भनेको जुन चाहिँ कुरा बजाइन्छ हामीले, त्यो कुराले चाहिँ गाउनुभन्दा बेसी पनि मिठास त्यसमा पनि हुन्छ नि त है। र तपाईँले भजन पनि गाउँछु भनेर अघि भन्नुभएको थियो, कस्तो प्रकारको भजनहरू गाउनुहुन्छ?
1: म सबै प्रकारको भजन गाउँछु, जस्तै भक्तराज आचार्यजीको भजनहरू भयो होइन, अनि खासमा म त्यहीँबाट एउटा तारतम मानी, हाम्रो विशेष गरी चाहिँ निजानन्द एउटा ट्रेडिसनमा चाहिँ तारतम मानी भन्ने एउटा ठुलो ग्रन्थ छ है, जसमा चाहिँ अब मोर देन 18,000 भन्दा बेसी चाहिँ हाम्रो चौपाईहरू छ होइन। प्राय जस्तो तारतम मानीहरू पनि गाउँछु, अझ अरू अरू भजनहरू पनि गाउँछु। तपाईँले अगर म तपाईँलाई दुइटै सुनाइदिन्छु, एउटा तारतम बानी पनि म तपाईँलाई सुनाउँछु होइन।
0: हजुर, र तारतम बानी भनेर तपाईँले एउटा शब्द निकाल्नुभयो, त्यो भजन सुन्नुभन्दा अगाडि तारतम बानी भनेको बुझ्नु चाहिँ एकदमै जरुरी हो नि त। त्यो भजन सुनेर पनि बुझेन भने त केही अर्थै लाग्दैन होइन। र फर्स्टमा चाहिँ तारतम बानी भनेको चाहिँ के हो, त्यो चाहिँ श्रोताहरूलाई बताइदिनु।
1: तारतम बानी भनेको चाहिँ तार अनि तम, तम भनेको अन्धकार होइन, अनि जुन ज्ञानले जुन नलेजले चाहिँ तपाईँलाई अन्धकारबाट टाढो लान्छ, उज्यालोको तर्फ लानेलाई, त्यो वाणीलाई चाहिँ त्यो ज्ञानलाई चाहिँ तारतम वाणी भन्छ।
0: हजुर, त्यो सुनेपछि त एकदमै भजन त सुन्न मन परिहाल्यो, र श्रोताहरूले पनि भजन सुन्नको लागि कान ठाडो पारेर बसि नै रहनु भएको छ है। र यो भजन श्रोताहरू समक्ष सुनाइदिनुहोस् न।
1: हजुर, म एउटा हो मेरी वासना तुम चलो अगम के पार, हो मेरी वासना भनेको हे मेरो आत्मा तुम चलो तिमी चाहिँ एउटा अगमको पार चल भन्ने एउटा जसलाई मैले नै कम्पोज गरेको थिएँ, म तपाईँलाई त्यो सुनाउँदैछु।

0: क्वेसन्सहरू एकदमै मिठो है. मैले त त्यो सुन्दा सुन्दै झन्डै क्वेसन सोध्नु नै बिर्सेछु है. एकदमै मिठो तपाईँको आवाज पनि एकदमै राम्रो रहेछ. र कुराकानीलाई अघि बढाउनु पर्दा है, सबैभन्दा पहिलो कुरा त फ्यामिली नै आउँछ नि त. फ्यामिली सपोर्ट, फ्यामिलीबाट सपोर्ट छैन भने हामी यो कुराहरूमा अगाडि बढ्न पनि सायदै सक्दैनौँ. एक्लैलाई एकदमै गाह्रो नै पर्छ है. र तपाईँको चाहिँ फ्यामिली सपोर्ट के कस्तो रहेको थियो?
1: सानैदेखिको अब फ्यामिली सपोर्टको बिना त म बाहिर जानु पनि सक्दिनँ थिएँ. म जब 4 पढ्दै थिएँ अनि त्यहाँदेखि उता गएर 5 ML मैले एडमिसन लिएको थिएँ होइन, अनि एउटा आमालाई आफ्नो 4 क्लास पढ्दै गरेको छोरालाई आफ्नो घरबाट, त्यो पनि टाढो, मेरो घर कालिम्पोङ, म बसेर पढेको उता सहारनपुर दिल्लीको छेउमा होइन, अब कमसेकम यत्रो टाढो बाटो जहाँ ट्रेनमै कमसेकम 1.5 दिन लाग्छ होइन, 30 घन्टा जस्तो टाइम लाग्छ, अनि त्यो एउटा हिम्मत गर्नु आफ्नो छोरालाई, किनकि म आफ्नो आमा बाबाको एउटै मात्रै छोरा हो, अनि मम्मीले अब त्यो एउटा हिम्मत देखाएर होइन राम्रो ठाउँमा जाँदैछ भनेर चाहिँ उहाँले सपोर्ट गरेर नै मलाई पढाउनु भयो होइन. त्यहाँदेखि अगाडिको एडुकेसन मैले त्यहीँबाट सुरु पनि गरेँ. सँगसँगै मैले 10-12 सँगसँगै मैले क्लासेस सँगसँगै म जहाँ बस्थेँ त्यहाँनिर म्युजिक पनि सिक्थेँ पनि अरूलाई सिकाउँथेँ पनि होइन, क्लासहरू पनि गर्दै गर्दै गर्दै गर्दै अनि त्यहाँबाट त्यहाँ सहारनपुरमा चाहिँ अलिकति फेरि त्यहाँको क्लास उ भएकोले गर्दाखेरि चाहिँ फेरि म बनारस आएँ. बनारसमा कमसेकम 8 वर्ष जस्तो पछि फेरि त्यहाँबाट एडभान्स लेभलको इन्डियन क्लासिकल म्युजिकहरू काम सिकेँ होइन. त्यहाँबाट चाहिँ अनि अब एकदमै तपाईँले जुन भन्नुभयो कि फ्यामिलीको एकदमै म्याटर गर्छ, अगर फ्यामिली सपोर्टको बिना त यो हुनै सक्दैन. अनि अहिले पनि आफ्नो मेरो रिसर्चको टाइममा पनि मम्मीले हमेसा फ्यामिलीले बहिनी दिदीले हमेसा सपोर्ट गरिरहनु भएको छ.
0: हजुर, फ्यामिलीमा चाहिँ को को हुनुहुन्छ?
1: फ्यामिलीमा 2 जना दिदी हुनुहुन्छ जो उहाँहरूको बिहा भइसक्यो, अनि 1 जना बहिनी छिन्, अनि त्यहाँदेखिको मम्मी हुनुहुन्छ, त्यहाँदेखिको बाबा हुनुहुन्छ.
0: हजुर, र तपाईँले सानैदेखि नै बाहिर बाहिरै पढेर बाहिर बाहिर नै हुनुहुन्छ है, र तपाईँले यो म्युजिक पनि सानै भने चाहिँ तपाईँले क्लास 4-5 नै योपट्टि तपाईँ आउनुभएको हो म्युजिकपट्टिको फिल्डमा?
1: हजुर, म सानैदेखि म्युजिक सानैदेखि गरेको. मैले लगभग म जब 11-12 वर्षको थिएँ एजमा त मैले कमसेकम 2-3 वटा रेकर्डिङ गरिसकेको थिएँ.
0: ए हजुर हजुर, र तपाईँले अब धेरै वर्ष अगाडिदेखि यो विधालाई अगाडि लिएर आइरहनु भएको छ है, र तपाईँले बाहिर कहाँ कहाँ पर्फर्म गर्नुभएको छ?
1: म अब एकदम फरेन कन्ट्रीहरू त अब म अहिले उयो भएको छैन होइन, अब अल ओभर इन्डियामा चाहिँ अब कमसेकम सिक्किम गान्तोकहरू त आफ्नो छँदैछ, आफ्नो ठाउँ हो, कालिम्पोङ दार्जिलिङ आफ्नो बङ्गाल आफ्नो ठाउँ हो, तर त्यो सँगसँगै गुजरातहरू भयो, राजस्थानहरू भयो, जस्तो गुजरातमा दाहोदहरू के अरे बडोदराहरू भयो, त्यहाँदेखिको राजकोटहरू भयो होइन, त्यहाँदेखि उता जामनगरहरू भयो होइन, त्यो पन्जाबमा पनि लुधियाना अमृतसर फाजिल्काहरू अबोहरहरू त्यहाँनिर त्यो ठाउँहरू भयो होइन, त्यहाँदेखिको मध्यप्रदेशहरूमा पन्ना भयो होइन, अनि त्यो सबै त्यो एरियाहरू भयो, अनि प्रायः दिल्लीहरू भयो होइन, अनि दिल्लीहरू पनि प्रायः म प्रोग्रामहरूको लागि हामी गइबस्थ्यौँ होइन, अन्त गरिबस्छौँ अल ओभर इन्डिया त हामी घुमिबस्छौँ प्रोग्रामहरूको लागि.
0: हजुर, र अब आफ्नो ठाउँमा त गरि नै हालिन्छ, र तपाईँले पहिलो प्रोग्राम है कहाँनिर गर्नुभएको थियो र कहिले गर्नुभएको थियो?
1: किनकि म सानैदेखिको गाउँदै भएकोले गर्दाखेरि चाहिँ एकदमै जब म 11-12 वर्षदेखिको मैले स्टेज सेयर गर्न थालेको होइन,
0: पहिलो स्टेज सेयर चाहिँ कहाँ गर्नुभएको थियो?
1: उयो के अरे सहारनपुर, सहारनपुर उत्तर प्रदेशको एउटा डिस्ट्रिक्ट हो सहारनपुरमा, अनि त्यहाँनिर ठुलो मतलब प्राय बाहिरको मान्छेहरू पनि आइबस्छ प्रोग्राम गर्नुको लागि हो.
0: हजुर,
1: अनि त्यहाँनिर
0: स्टेज सेयर गर्नुभएको थियो 11-12 वर्षको उमेरमा है, र अब 11-12 वर्षको एउटा नानीलाई त त्यो स्टेज सेयर गर्नु भनेको त भयङ्कर ठुलो कुरा हो नि त होइन, र तपाईँलाई त्यहाँनिर त्यो स्टेज सेयर गर्दाको एक्सपिरियन्स चाहिँ के कस्तो रहेको थियो श्रोताहरूलाई बताइदिनुहोस् न?
1: यस्तो हुन्छ एक्सपिरियन्स त जब जति तपाईँले माइक फेस गर्नुहुन्छ, अडियन्स जति बेसी तपाईँलाई जब स्टेजमा तपाईँ गाउँदै गाउँदै गर्नुभयो भने एउटा एउटा डर पनि हराउँदै जान्छ, एउटा कन्फिडेन्ट लेभल पनि बढ्दै जान्छ होइन, अनि एउटा तपाईँले अन द स्पोट के गर्नुपर्ने, किनकि गाउनु मात्रै होइन, गाउनु सँगसँगै अब म आफ्नो मैले गाउँदाखेरि मैले आफ्नो सुरलाई पनि ध्यान दिनुपर्छ पहिलो कुरा, त्यहाँदेखिको सँगसँगै तबलालाई पनि ताललाई पनि सँगसँगै लिएरै हिँड्नुपर्छ, मैले माइकको डिस्टेन्स कतिको राख्नुपर्ने हो, माइक कतिको गाउनुपर्ने, अरू इन्स्ट्रुमेन्ट्सहरू बजाउने कोही उता गिटार बजाउँदैछ, कोही बेस गिटार बजाउँदैछ, कोही किबोर्ड बजाउँदैछ, उनीहरूलाई पनि डिल गर्नै पर्यो, उनीहरूलाई पनि

0: एउटा एउटा मतलब म्युचुअल अन्डरस्ट्यान्डिङमै लिएर हिँड्नु पर्यो. त्यति मात्रै होइन, सँगसँगै अडियन्ससँग पनि आफ्नो आई टु आई कनेक्ट गरेर होइन एकदमै उनीहरूसँग पनि एउटा अर्कै प्रकारले उनीहरूसँग उयो भएर काम गर्नु पर्यो होइन. त्यो सबै कुरा जति जति तपाईँ स्टेज सेयर गर्नुहुन्छ, जति तपाईँ माइकको अगाडि बस्नुहुन्छ, त्यति नै तपाईँले कन्फिडेन्ट बढ्दै अनि सजिलो लाग्दै जान्छ यो कुराहरू.
1: हजुर, तपाईँलाई त्यो फर्स्ट टाइम स्टेज सेयर गर्दाखेरि तपाईँलाई एकै तालमा कन्फिडेन्स आएको थियो?
0: होइन, अब सुरुमा त अब एकदमै डर हुन्छ, किनकि हामी म जो जुन स्टेजहरू हामी सेयर गर्थ्यौँ त्यसमा त कमसे कम 4,000-5,000 जनाको जनताहरू हुन्छ भनेर भिड हुन्छ. अनि त्यसले गर्दा अब सानो अब 10-11 वर्षको नानीहरूलाई त त्यसरी उयो हुँदैन होइन, तर एक प्रकारको डर हुन्छ. मेरो त अहिले पनि एउटा फोटो पनि मसँग हिजोस्तिको नि कसले सेयर गरेको थियो, म हार्मोनियमको पछाडि बसिरहेको छु, म देखेको पनि छुइनँ
1: हार्मोनियमले.
0: हजुर, यति दिन घाँटीदेखि उकालो मात्रै देखिरहेको छु हो. अन्त त्यो त्यो फोटो हेर्दाखेरि अनि मलाई याद छ, तर त्यो त्यति स्टेज सेयर गर्दै गर्दै गर्दाखेरि अब एक्सपिरियन्स बढ्दै जान्छ अनि कामहरू पनि कसरी के गर्नुपर्ने भन्ने काम बढ्दै जान्छ.
1: हजुर, र तपाईँ 10-12 वर्षको उमेरदेखि अहिलेसम्म तपाईँ यो फिल्डमा हुनुहुन्छ है, र त्यतिखेरको तपाईँ र अहिलेको तपाईँमा तपाईँले आफूमा के भिन्नता पाउनुहुन्छ?
0: त्यतिखेरको टाइम अब यस्तो, म अब स्टुडेन्ट हमेसा रहन्छ, किनकि हाम्रो रिसर्चमा एउटा भनिन्छ कि एउटा शिक्षा भन्ने कुरा जन्मदेखिको जबसम्म हामी अन्तिम अवस्थासम्म पुग्दैन तबसम्म सिकिरहने कुरालाई चाहिँ एउटा
1: शिक्षा
0: भनिन्छ होइन. अनि हमेसा चाहिँ हामी हमेसा विद्यार्थी नै रहन्छौँ जति नै सिके पनि होइन. अनि तर त्यतिखेर पनि सिकिने थियो, अहिले पनि सिकिँदैछौँ अनि भोलि पनि सिकिन्छ होइन. तर अब त्यो टाइममा चाहिँ अब अलिकति त्यति नलेजहरू थिएन, कुन कुरालाई कसरी गर्नुपर्ने, कुन कुरालाई के गर्नुपर्ने के नगर्नुपर्ने भन्ने त्यो कुराको त्यति अनभिज्ञ थियौँ यो कुराहरूबाट. तर अब यो स्टेजमा आएर चाहिँ हामी अब के गर्नुपर्ने र के नगर्नुपर्ने, के कुरा कति गर्नुपर्ने भन्ने पनि अब अलिकति ज्ञान आउँदै जान्छ होइन. अनि एउटा एक्सपिरियन्स बढ्दै जान्छ, मान्छेहरूसँग कसरी फेस गर्नुपर्ने त्यो कुराहरू, स्टेजहरू कसरी फेस गर्नुपर्ने हो भन्ने उयो, त्यहाँदेखि आफ्नो मूल्य बुझ्दै जान्छ अरूभन्दा पनि. एउटा बौद्धिक क्षमता सँगसँगै अब मस्तिष्क पनि विकसित हुँदै जान्छ होइन, अनि आफ्नो भिजन क्लियर हुँदै जान्छ अनि के गर्नुपर्ने, एउटा जीवनको उद्देश्यहरू के थियो भन्ने त्यो पनि कुरा पनि एउटा मेच्योरिटी आउँदै जान्छ.
1: हजुर, र तपाईँले यस्तो गीतहरू त नर्मली गाइरहनुहुन्छ है, र तपाईँले भजन गाउँछु भन्दाखेरि मलाई एउटा कुरा सोध्न मन पर्यो, तपाईँ भजन चाहिँ नर्मली गाउनुहुन्छ कि जुन चाहिँ पुराणहरू भयो, जुन चाहिँ इभेन्टहरू हुन्छ नि पुराणहरूको, हो त्यस्तोहरूतिर पनि गएर तपाईँले त्यहाँनिर पनि गाउनुहुन्छ?
0: अनि म पुराणहरूमा चाहिँ म गाउँथेन, किनकि मलाई थुप्रोबाट ठाउँबाट मलाई भन्नुहुन्छ म आउनु गाउनुको लागि. एउटा कुरा त दुईवटा कुरा चाहिँ के भन्दाखेरि चाहिँ पुराणहरूमा एउटा त टाइम, त्यसको लागि मैले कमसे कम 5-6 दिन राम्रोसँग टाइम निकाल्नु पर्ने, त्यत्रो टाइम हुँदैन होइन. अनि त्यो त्यो एउटा लामो एउटा उयो हो होइन. अनि अर्को कुरा चाहिँ के हो भन्दाखेरि अब टाइम नभएकोले गर्दाखेरि चाहिँ त्यो त्यस्तो म इन्भल्भ हुनु सक्दिनँ.
1: हजुर,
0: जस्तो अब 2-3 घन्टाको प्रोग्रामहरू भयो, 1 दिनको प्रोग्रामहरू भयो होइन, त्यसको लागि चाहिँ म अब टाढै पनि जान्छु. अब जस्तो प्रायः म गुजरातहरू गइबस्छु, राजस्थानहरू बाहिरतिर गइबस्छु, जान्छु आफ्नो 1 दिनको प्रोग्राम गरेर म्याक्सिमम 2 दिनको प्रोग्राम गरेर फर्किहाल्छु.
1: र अब क्लासिकल म्युजिक भन्दाखेरि त एकदमै अब सुन्दाखेरि साह्रो होला भन्ने लाग्छ नि त, किनभने त्यसमा अब मैले जाने अनुसार अलिकति धेरै तान्नु पर्छ होला जस्तो लाग्छ मलाई होइन, गीत त्यो गाउँदाखेरि. अनि तपाईँले नर्मल गीतहरू पनि गाउनुहुन्छ, र त्यो जुन चाहिँ क्लासिकल म्युजिक र नर्मल गीतमा चाहिँ कतिको भिन्नता छ?
0: होइन, यस्तो हो कि, तर अब म मैले क्लासिकल म्युजिक राम्रोसँग सिकेको होइन, तर अब अहिले पनि सिकिँदैछ, सिक्नु त र पनि अब एउटा मतलब टाइम लिएरै गरेको कामले गर्दाखेरि चाहिँ, तर अब सबैतिर अडियन्स चाहिँ सबैजना क्लासिकल बुझ्ने हुँदैनन्
1: हो.
0: जस्तो अब कुनै ठाउँमा म प्रोग्रामको लागि जान्छु, गजलको लागि मात्रै गाउँ जान्छु, गजल मात्रै गाउँछु त्यहाँ गएर, कुनै ठाउँमा गीतहरू मात्रै गाउँछु, कुनै ठाउँमा भजन मात्रै गाउँछु, कुनै ठाउँमा क्लासिकलको प्रोग्राम मात्रै हुन्छ. त्यसले गर्दाखेरि त्यो प्रोग्राम हेरी हेरी गर्दा, जस्तो अब हिजो मेरो हाम्रो यो इन्टरनेसनल सेमिनारमा मैले राग गाएको थिएँ होइन, त्यसमा त ठुल्ठुलो अब उहाँहरू बाहिरबाट आउनुभएको थियो, अब त्यो अडियन्स कस्तो खालको हुनुहुन्छ त्यो हिसाबले त्यही अनुसारले चाहिँ आफू आफ्नो
1: हुन्छ है. हजुर, र त्यो जुन चाहिँ तपाईँले भर्खर भन्नुभयो नि राग भनेर, त्यो राग भनेको चाहिँ कस्तो हुन्छ?
0: राग भनेको चाहिँ यस्तो हुन्छ कि अब यो त अब वर्षौँ कति वर्षदेखि हाम्रो एउटा परम्परादेखि चल्दै आएको होइन, एउटा अब जुन नोट्स जो स्वरहरू हुन्छ, अब अलग अलग स्वर अलग अलग रागको अलग अलग स्वरहरू हुन्छ होइन, अनि त्यो स्वर लगाउनु, त्यो स्वरमा बन्दिसहरू हुन्छ, त्यो स्वरको त्यो रागको हिसाबले एउटा मेलोडी नै अलगै हुन्छ त्यो यसको राग होइन. अनि त्यो मेलोडी अब तर विस्तार गर्दै जाने, त्यो विस्तारी गर्दै गर्दै पहिले विस्तारी विलम्बित लयमा सुरु हुन्छ, बिस्तारी फेरि त्यसलाई फेरि मध्य लय हुन्छ, अलिकति त्यसलाई अलिकति

0: रिदमिङ फेरि द्रुत लय भने अलिकति लय तेज भएकोले गर्दा फेरि तानहरू आलापहरू भएकोले भएर चाहिँ एउटा राग कम्प्लिट हुन्छ।
1: हजुर, तपाईँले अघि श्रोताहरूलाई एउटा गजल त सुनाइदिइहाल्नु भयो होइन, र अझै एउटा श्रोताहरूलाई सुनाइदिनुहोस् न।
0: हुन्छ, त्यसो भए म तपाईँलाई एउटा हिन्दी हरिहरन साहबको एउटा हिन्दी गजल सुनाइदिन्छु होइन।

0: हजुर, एकदमै मिठो है हजुर। र तपाईँले धेरै वर्ष अगाडिदेखि यो फिल्डमा हुनुहुन्छ, यो फिल्डमा अगाडि बढिसक्नु भएको छ है, भनेपछि त पक्कै तपाईँले आउने दिनमा यसलाई धेरैभन्दा धेरै अगाडि पुर्याउने सोच्नु भएको छ, यसमा धेरै काम गर्ने सोच्नु नै भएको छ होला है। र के सोच्नु भएको छ तपाईँको यो प्रति के रहेको छ, श्रोताहरूलाई सुनाइदिनुहोस् न।
1: मेरो चाहिँ अब अहिले चाहिँ के हो भन्दाखेरि चाहिँ अब अहिले फिलहाल चाहिँ अब अलिकति म रिसर्चले गर्दाखेरि म रिसर्चको काममा अलिकति फोकस गरिरहेको छु, किनकि एक वर्ष डेढ वर्ष त्यो टाइम लाग्छ। तर त्यो सँगसँगै म अब अरू म्युजिक प्रडक्सनहरू कामहरू पनि अलिक सिक्दैछु, साउन्ड डिजाइनको कसरी के कामहरू गर्छ, त्यहाँ सँगसँगै अरू प्रोजेक्टहरूमा पनि म कामहरू गर्दैछु होइन। अनि अब त्यो अब यसरी त अहिले अचानक त्यो फिक्स त अब भन्नु मिल्दैन कि मैले यही सोचेको छु यही गर्छु भनेर, तर अब काम सँगसँगै अब कामले मान्छेलाई चिनाउने होइन आफ्नै म, तर यो कुरा चाहिँ अब यो कि म आफ्नो काममा कम्प्रोमाइज चाहिँ गर्दिनँ अनि क्वालिटीमा कम्प्रोमाइज गर्नु हुँदैन होइन। अनि हर दिन सिक्नुपर्छ आफ्नो आफ्नोसँग जे सिकेको छु जे छ त्यो छँदैछ, तर जे छैन आफ्नो कमजोरीमा हामी काम गरिबस्नुपर्छ।
0: हजुर, र तपाईँ अब एउटा युथ भएर होइन यो फिल्डमा यसरी अगाडि बढिरहनु भएको छ, तपाईँको जस्तै सोच भएको धेरैजना तपाईँ पछाडि पनि त छन् नि त, जतिजना पनि रेडियो सुनेर बस्नु भएको छ उहाँहरूमा पनि कतिजना यो फिल्डमा आउनुको लागि इच्छुक हुनुहुन्छ होला तर सक्नु भएको छैन होला, केही होला होइन, र उहाँहरूलाई के मेसेज दिन चाहनुहुन्छ?
1: एउटा कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ अहिलेको जमानामा अगर यो क्वेसन तपाईँले अगर आजभन्दा 10 वर्ष अगाडि गर्नुभएको थियो भने सायद मसँग अर्कै प्रकारको उत्तर आउँथ्यो होला होइन। तर अहिलेको जमानामा चाहिँ के भन्दाखेरि अब आजको जमानामा सबै कुरा फोनमा छ, टेक्नोलोजी अगर मान्छेले जानेको छ, युट्युब जान्दछ भने युट्युबबाट पनि हामीले कतिवटा सोर्सहरू सिक्न सक्छौँ होइन। अनि त्यसले गर्दाखेरि चाहिँ तर आफ्नो काममा इमान्दारीसँग काम गर्नु चाहिँ सक्नु पर्यो। जस्तै अब म म्युजिसियन भएपछि मैले रियाज प्रपर उठेर आफ्नो टाइममा उठ्नुपर्छ, आफ्नो शरीरलाई आफ्नोलाई अलिकति तकलिफ चाहिँ दिनु सक्नुपर्छ, किनकि अब अहिलेको जमानामा अलिकति उयो पनि भइसकेको छ, एउटा यति बेसी कम्पिटिसनहरू भएको छ, स्ट्रेस नलिएर दिमाग ठन्डा गरेर खानु, आफ्नो हेल्थको ध्यान राखेर होइन त्यहाँदेखि आफ्नो माथि काम गर्नु चाहिँ सक्नु पर्यो दिन रात। अनि टाइम अगर आफूलाई जुन कुरा मनपर्छ त्यो कुरा आँखा बन्द गरेर उठेकोदेखिको सुतेकोसम्म चाहिँ अब त्यो कुराको बारेमा सोचिबस्नुपर्छ, काम गरिबस्नुपर्छ होइन। अनि त्यो कुरा चाहिँ हो अब आफ्नो इमान्दारीसँग काम चाहिँ गर्नु सक्नु पर्यो कुनै पनि फिल्डमा होस्, जस्तै अब किनकि सबैजना म्युजिक गरेर गर्नु सक्नु हुँदैन, सबैजनाले आफ्नो आफ्नो केही जति सोचेको हुन्छ होला, तर आफ्नो कामप्रति चाहिँ एउटा हुन्छ नि वफादार
0: हजुर। र हामी हेर्दा हेर्दै है गफ गर्दा गर्दै कार्यक्रमको अन्ततिर पनि आइपुगिसक्दैछौँ है, र जानुभन्दा अगाडि श्रोताहरूलाई एउटा कुनै पनि गजल या त तपाईँको भजन या त केही पनि श्रोताहरूलाई सुनाइदिनुहोस् न।
1: एउटा भक्तराज आचार्यजीको उहाँको भजन एउटा।

हजुर श्रोता, हामीसँग हुनुहुन्थ्यो श्रवण दिताल, जो भोकलिस्ट, कम्पोजर, रिसर्च स्कलर। हामीले उहाँसँग कुराकानी गरिसकेको छौं र फेरि पनि यस्तै विभिन्न कार्यक्रमहरू लिएर हजुरहरू समक्ष अवश्य नै उपस्थित हुने नै छौं। तबसम्मलाई बिदा दिनुहोस्। नमस्ते, शुभरात्री।

श्रोता तिन्जेल प्रस्तुति कार्यक्रम युवावाणी हामी आकाशवाणी गान्तोकको रात्रि प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता आउनुहोस्, केही क्षण मनोरञ्जन गरौं। एकै कलाकार सोनु निगमको आवाजमा केही गीत सुनेर आउनुहोस् श्रोता, उनैको आवाजमा यो प्रथम प्रस्तुति।

श्रोताले अहिले सुनिरहनु भएको छ सोनु निगमको आवाजमा रहेका केही गीतहरू। आउनु श्रोता पुनः सुनौ उनैको आवाजमा यो अघिल्लो गीत।

मिडियम वेभ 213.67 मिटर तथा 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको रात्रि प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, अहिले समय रात्रिको ठिक 10 बजिसकेको छ र आउनुहोस् अब सभाको अन्त अर्थात 10:30 बजेसम्म मनोरञ्जन गरौं विभिन्न हिन्दी फिल्मी गीतहरू सुनेर। हाम्रो आजको प्रथम प्रस्तुति रहेको छ खेलाडी फिल्मबाट अभिजित अनि अल्का याग्निकको युगल आवाजमा रहेको यो गीत।

श्रोताले अहिले सुनिरहनु भएको छ विभिन्न हिन्दी फिल्मी गीतहरूको कार्यक्रम। त आउनुहोस् अब कार्यक्रमलाई अगाडि बढाउँदै अर्को गीत सुनौ, कुर्बानी फिल्मबाट मनहर उदास अनि कञ्चनको आवाजमा।

श्रोता यसरी गीत सुन्ने क्रममा हामी कार्यक्रमको अन्तिम चरणमा आइपुगेका छौँ। त आजको अन्तिम प्रस्तुति रहेको छ मुद्दत फिल्मबाट ममता जी अनि आशा भोसलेको आवाजमा यो गीत।

श्रोता समेश भला रात्रिको 10:30 भइसकेको छ। हवस् त यिनै प्रस्तुतिसँग हाम्रो आजको तेस्रो अधिवेशनका सम्पूर्ण कार्यक्रम यही समाप्त गर्ने अनुमति चाहन्छौ। भोलि बिहानी अधिवेशन लिएर यहाँ समक्ष पुनः उपस्थित हुनेछौ। तबसम्मलाई सम्पूर्ण युनिटलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्रि, जय हिन्द।